सुप्रभात, नमस्कार आदरणीय श्रोता, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौ। आज हो आइतबार, जुन महिनाको 21 तारिक 2026 साल। तदनुसार विक्रम सम्वत 2083 सालको असार 7 गते। समय अहिले बिहानीको ठिक 6:25 अनि 44 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गरिरहेका छौ आजको हाम्रो प्रभातकालीन प्रसारण। एफएम 103.5 MHz आकाशवाणी खरसाङ, दार्जिलिङ एफएम 100.2 MHz साथै न्यूजन एआईआर मोबाइल एपमा आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा साथै मेरो प्रसारण सहयोगी नमिता अनि प्राविधिक सहयोगी सचिनको तर्फबाट पनि हार्दिक स्वागत अभिनन्दन सहित सप्रेम नमस्कार।

भगवान बुद्ध भन्नुहुन्छ, जीवन अनित्य छ, हिजो बितिसक्यो, भोलि के हुने हो कसैलाई थाहा छैन। हाम्रो आफ्नै भनेको आजको यही क्षण यही दिन हो, त्यसैले वर्तमानमा बाँच्नुहोस्, ससाना कुराहरूमा खुसी खोज्नुहोस्, सबैसँग माया दया र करुणा राख्नुहोस्। समय बितेपछि फर्केर आउँदैन, त्यसैले आजलाई अर्थपूर्ण र आनन्दका साथ जिउनुहोस्। त श्रोता साथीहरू, यसै सुन्दर भनाइको साथमा अधिवेशनको आरम्भ गरिरहेका छौँ अर्चना कार्यक्रमबाट।

मानिस आफ्नै सोचाइको उत्पादन हो। व्यक्ति त्यही बन्छ जे उसले सोच्दछ। आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको नेपाली प्रसारण सेवामा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौँ। समयले बिहानको ठिक 8:30 अनि 17 सेकेन्ड भइरहेछ।

संसार एउटा विशाल रंगशाला हो। यहाँ जीवनका अनेकौं रंगहरू देख्ने, अनुभव गर्ने, भोग्ने अवसर पाउँछौ। कहिले प्रेम आफ्नोपनको रंग, त कहिले चोट र विरहको रंग, त कहिले काहीँ आश्चर्य र उत्सुकताको रंग, भने कहीँ कतै कला र सृजनाको रंगहरू पनि पाउँछौ। कहिले काहीँ हामीलाई साहसको रंगले अघि बढ्नुमा प्रेरणा पनि दिइरहेकै हुन्छ। हजुर श्रोता, यस्तै रंगहरूको रंगमञ्च रूपी कार्यक्रम हो रंग बिरंगको संसार। रंग बिरंगको संसारमा हामी श्रोताहरूलाई तीनै हर्ष उल्लास, प्रेरणा, गौरव, साहस औ आश्चर्य अनि रोमाञ्चका कुराहरू सुनाउने प्रयास गर्छौ। नमस्कार, म इशारा उपस्थित भइसकेकी छु आजको अङ्कमा यहाँहरूलाई केही क्षण रमाइलो गराउन। भनिन्छ, सफलताको रंगले हाम्रो मेहनतको मूल्य देखाउँछ। जीवन संघर्षका धमिलो चम्किलो रंगहरूको मिश्रण नहो। हार निराशाहरूका क्षणहरू पार गर्न सक्यौ भने हामी निश्चय नै सफलताको शिखरमा पुग्न सक्छौ। प्रकृतिले पनि हामीलाई अनगिन्ती रंग रूपी उपहारहरू दिएको छ, हावा पानी पहाड पर्वत। तर जीवनको वास्तविकता भनेको प्रकृतिको उपहार रूपी रंगहरूमा मस्त हुनु मात्र होइन, त्यस बाहेक पनि अनेकौं सृजनशील क्षेत्रमा आफू अघि बढी समर्पित भएर उदाहरण छोडी राख्ने पनि हो। पृथ्वीको अनुपम सौन्दर्य बाहेक मानिसले आफ्नो कल्पना, प्रतिभा र मेहनतको बलमा यो संसार रूपी रंगमञ्चमा अनेकौं सृजना गरेका छन्। चाहे त्यो खेलको क्षेत्रमा होस्, कलाको क्षेत्रमा होस्, साहित्य वा विज्ञानको क्षेत्रमा होस्, या त सृजनाको अन्य कुनै पनि क्षेत्र होस्, हरेक ठाउँमा मानिसले आफ्नो क्षमता र समर्पणको एउटा छुट्टै चमक छोड्दै आएको छ। आज हामी कुरा गरिरहेका छौ फिफा विश्वकप, जसलाई फ्रेन्च भाषामा फेडरेसन इन्टरनेसनल डे फुटबल एसोसिएसन भनिन्छ, भने अङ्ग्रेजीमा यसको अर्थ इन्टरनेसनल फेडरेसन अफ एसोसिएसन फुटबल, अनि नेपालीमा यसलाई भनिन्छ अन्तर्राष्ट्रिय फुटबल महासङ्घ।

फिफा वर्ल्ड कप संसारका हजारौं लाखौं करोडौं दर्शकहरूको मन छुने एउटा साझा मञ्च हो। यो यस्तो महाकुम्भ हो जहाँ जोश, उत्साह, सपना भरपूर मात्रामा पाइन्छ। आफ्नो टोली प्रतिको अटुट विश्वास, मैदानमा आफ्नो देशको सम्मान र गौरवका लागि खेलाडीहरू ज्यान दिएर खेल्छन्। उसरी नै मैदान बाहिर करोडौं समर्थकहरू आफ्ना टोलीलाई हौसला, प्रेरणा र साथ दिइरहेका हुन्छन्। फिफा वर्ल्ड कप केवल अनुभवी खेलाडीहरूको मञ्च मात्र नभई ती नवोदित युवा खेलाडीहरूको सपनाको यात्रा पनि हो। एक यस्तो सपना जसले खेलाडीहरूलाई निरन्तर मेहनत गर्न सिकाउँछ, सङ्घर्षसँग जुझ्न सिकाउँछ। कहिले काहीँ त्यही सपनाले एउटा साधारण परिचयलाई विश्वभरि परिचित गराइदिन्छ। हिजसम्मको अज्ञात प्रतिभा रातारात संसारभरिका खेलाडीहरूका निम्ति प्रेरणा बन्दछन्। सानो गाउँ, सानो सहरबाट सुरु भएको यात्रा विश्वकप जस्ता संसारकै सबैभन्दा ठुलो फुटबल महाकुम्भसम्म पुग्न सक्छ। यही नै हो फिफा वर्ल्ड कपको जादू। यहाँ संघर्ष, सपना र सफलता मिली इतिहास लेखिन्छ। विश्वकप एउटा यस्तो खेल हो जसको आकर्षण चमकबाट सायद कुनै पनि व्यक्ति टाढा रहन सक्दैन। फिफा वर्ल्ड कपले संसारभरिकै मानिसहरूलाई एउटै भावनामा बाँध्ने कार्य पनि गर्छ।

आजको समय जहाँ इन्टरनेट र मोबाइलले हाम्रो जीवनमा राम्रो अनि नराम्रो दुवै असर पारिरहेको बेला विशेष गरी युवा पुस्ताहरूलाई यसको अधिक प्रयोगले बाहिरी संसार खेलकुद र सहभागिताबाट टाढा बनाउँदै लगेको समय फुटबल जस्तो महत्वपूर्ण खेल फिफा वर्ल्ड कप 2026 जस्तो आयोजनाले हाम्रा युवाहरूलाई पुनः एकचोटि खेलको भावना खेलकुदसँग जोड्नु र स्वस्थ जीवनशैली तर्फ अग्रसित गरेको छ। खेल प्रतिको उत्साह अनुशासन खेल भावनालाई पनि जागृत गरेको छ। फिफा वर्ल्ड कपको इतिहासमै पहिलो पल्ट विश्वका तीन शक्तिशाली देशहरू अमेरिका क्यानाडा र मेक्सिको मिली फिफा वर्ल्ड कप 2026 आयोजना गरिरहेका छन्। फुटबलका सर्वोच्च संस्था फिफा वर्ल्ड कप अनुसार यो वर्षको वर्ल्ड कप अहिले सम्मकै सबैभन्दा महँगो खेल हुनेछ। यसमा प्रथम चोटि विश्वका 48 देशहरूले भाग लिँदैछन् भने वर्ष 1998 सालदेखि वर्ष 2022 सम्म केवल विश्वका 32 देशहरू मात्र सहभागी हुन्थे। विश्वका 48 टिमहरूले 104 म्याचहरू 39 दिनसम्म खेल्नेछन्। अमेरिका क्यानाडा र मेक्सिको मिली मेजबानी गरिरहेका फिफा वर्ल्ड कप 2026 आयोजनामा 62,000 करोड खर्च 104 म्याचहरूको यात्रा र सुरक्षा औ प्रबन्धनमा हुने अनुमान गरिएको छ। तथापि यस टुर्नामेन्टबाट 86,000 करोडको रेभेन्यू अर्थात् आय प्राप्त हुने अनुमान पनि गरिएको छ। विश्वभरिमा फुटबलका लगभग 500 करोड प्रशंसक वा फ्यान्सहरू छन् अर्थात् विश्वको लगभग 820 करोडको आबादीमा झन्डै 61% मानिसहरू फुटबललाई फलो गर्छन् र खुबै मन पराउँछन्। यसपल्टको प्रतियोगितामा 1250 खेलाडीहरू सहभागी बन्ने अनुमान गरिएको छ। यस वर्षको सबैभन्दा महँगो टिकट लगभग 32,000 रुपियाँको अनि सबैभन्दा सस्तो टिकट दर 2,00,000 रुपियाँ रहेको छ। 2,00,000 रुपियाँ एक सामान्य भारतीयको औसत 11 महिनाको वेतन बराबरी हो। साल 1930 उरुगेमा इतिहासकै पहिलो फिफा वर्ल्ड कप आयोजना गरिएको थियो जसमा मेजबान उरुगे विजय बनेको थियो। त्यसपछि हरेक 4 अवधि फिफा वर्ल्ड कप आयोजना गर्ने गरिन्छ। यसपल्टको पुरस्कार राशि 6,300 करोड रुपियाँको राखिएको छ जुन राशि पछिल्लो वर्ल्ड कप भन्दा 50% बेसीको हो। यसपल्टको विजेता टिमलाई 480 करोड रुपियाँको राशि प्रदान गरिनेछ भने रनर अप अथवा उपविजेता टिमलाई लगभग 300 करोड रुपियाँ प्रदान गरिनेछ। यसबाहेक पनि टिकट बिक्री प्रायोजक र प्रसारण अधिकार टुरिज्म पर्यटकहरूबाट ब्रडकास्टिङ राइट टुरिज्म पर्यटकहरूबाट 2,00,000 करोड रुपियाँ आय आर्जन हुने आशा राखिएको छ। वर्ष 2026 फिफा वर्ल्ड कपको सबैभन्दा अनौठो कुरा के छ भने सबैभन्दा बेसी उमेर 43 वर्षका वयस्क खेलाडी र सबैभन्दा कम उमेरका खेलाडी 17 वर्षका युवा फुटबल खेल्दैछन्। यसलाई सरल भाषामा भन्नु हो भने एक पिढी भन्दा बेसीको अन्तर रहेको 25 वर्षको उमेर अन्तरमा दुवै खेलाडीहरू खेल्दैछन्। जब जब फिफा विश्व कपको आयोजना हुने गर्छ तब तब संसार भरिकै फुटबल प्रशंसकहरूमा यसको बुखार अथवा असर शिरमा चढेर बोल्ने गर्छ। यसको छुट्टै उत्साह जोश र रौनक छाउने गर्छ। आउने दिनहरूमा फिफा वर्ल्ड कपको स्वरूप अझै कति रोमाञ्चक र रङ्गीन बन्दै जाने हो त्यो त समयले नै बताउला। फिफा वर्ल्ड कप सबैका लागि अविस्मरणीय बनोस्, खेल भावना अझै बलियो बनोस् भन्ने शुभकामना सहित अब म इशारा औ प्रस्तुता लेखनाथ राई बिदा चाहन्छौ। नमस्ते।

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

श्रोत सुंदै हुनुहुन्थ्यो आकाशवाणी को नेपाली प्रसारण सेवा में विभिन्न कार्यक्रम को प्रस्तुति लाई। समय बिहानको ठीक 8:45 अनि 13 सेकेन्ड भइरहेको छ र यसको साथै हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवामा FM 103.5 MHz ध्वनि तरङ्गमा। साथै हाम्रो प्रसारणहरू दार्जिलिङ FM 100.2 MHz अनि न्युज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहनेछ।

त श्रोताहरू, अब अघिल्लो क्रममा समय भइसकेको छ योजनाको, अनि आजको योजनाको विषय रहेको छ प्रधानमन्त्री किसान ऊर्जा सुरक्षा एवं उत्थान महाअभियान, जसलाई पीएम कुसुम भनेर पनि भनिन्छ। हाम्रो देश भारत एउटा कृषि प्रधान देश हो। किसानहरू हाम्रो अन्नदाता मात्र होइनन्, देशको आर्थिक विकासका महत्त्वपूर्ण आधारका स्तम्भहरू हुन्। खेतीपातीका लागि पानी, ऊर्जा र आधुनिक प्रविधिको आवश्यकता दिन प्रतिदिनै बढ्दै गएको अवस्थामा यही आवश्यकतालाई ध्यानमा राख्दै भारत सरकारले किसानहरूको हितका लागि शुरू गरेको एउटा महत्त्वपूर्ण योजना हो प्रधानमन्त्री किसान ऊर्जा सुरक्षा एवं उत्थान महाअभियान पीएम कुसुम योजना। यो योजना किसानहरूलाई ऊर्जा सुरक्षासँग जोड्ने, सिंचाई प्रणालीलाई सहज बनाउने र स्वच्छ ऊर्जाको प्रयोग बढाउने उद्देश्यले शुरू गरिएको हो। यस योजनाको मुख्य उद्देश्य किसानहरूलाई सौर्य ऊर्जाको प्रयोगतर्फ प्रोत्साहित गर्नु, परम्परागत रूपमा डिजेल वा बिजुलीमा निर्भर रहने कृषि पम्पहरूलाई सौर्य ऊर्जाबाट चलाउन सकियो भने किसानहरूको खर्च घटेर जानेछ र वातावरण संरक्षणमा पनि ठूलो योगदान पुग्नेछ। पीएम कुसुम अन्तर्गत किसानहरूले सौर्य पम्प जडान गर्न सहयोग पाउन सक्छन्। सूर्यको प्रकाशबाट उत्पादन भएको ऊर्जा प्रयोग गरेर खेतीमा सिँचाइ गर्न सक्छन्। यसले किसानहरूलाई समयमा नै पानी उपलब्ध गराउन मद्दत गर्छ र

खेती उत्पादनमा वृद्धि पनि ल्याउँछ। यसको अर्को महत्वपूर्ण पक्ष के हो भने किसानहरूलाई ऊर्जा उत्पादक बनाउनु पनि हो। आफ्नो जमिनमा सौर्य ऊर्जा प्रणाली स्थापना गरीभरि अतिरिक्त बिजुली उत्पादन गरी विद्युत प्रणालीमा बेच्न सक्ने अवसरहरू पनि पाउन सक्छन् हाम्रा कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले, जसबाट उनीहरूको आमदामीको नयाँ स्रोतहरूको सृजना पनि हुनेछ। आजको समयमा जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको संरक्षण ठूलो चुनौती बनिसकेको छ। यस्तो अवस्थामा सौर्य ऊर्जा जस्तो स्वच्छ र नवीनीकरण ऊर्जाको प्रयोग निकै आवश्यक छ। पीएम कुसुमले केवल किसानहरूको जीवन सहज बनाउने मात्र होइन, हरित र दिगो भविष्य निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ। पीएम कुसुम जस्ता योजनाले किसानलाई परम्परागत निर्भरताबाट बाहिर निकाल्दै आत्मनिर्भरता अघि बढाउने प्रयास गरेको छ। किसान बलियो भएमा देश पनि बलियो हुनेछ। खेतमा हरियालीसँगै ऊर्जा पुग्नु ग्रामीण विकासको नयाँ अध्याय पनि सुरु हुनेछ। त भर्खरै हाम्रा श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको योजना अन्तर्गत प्रधानमन्त्री किसान ऊर्जा सुरक्षा एवं उत्थान महाअभियान पीएम कुसुम योजनाबारे केही जानकारी। र अब भने हामी श्रोताहरूलाई केही क्षण फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

श्रोताहरूलाई हामीले सुनाइरहेका छौँ 1942 अ लभ स्टोरी फिल्मको गीत, जसमा श्रोताहरूले यो पहिलो गीत सुन्नुभयो कुमार सानु अनि कविता कृष्णमूर्तिको युगल आवाजमा। शब्दहरू रहेको थियो जावेद अख्तरको, भने सङ्गीत रहेको थियो आरडी बर्मनको। आरडी बर्मन भारतीय सङ्गीत जगतका एक युग प्रवर्तक सङ्गीतकार हुनुहुन्थ्यो। उहाँले आफ्नो नयाँ सोच, आधुनिक धुन र फरक प्रयोग मार्फत हिन्दी चलचित्र सङ्गीतलाई नयाँ उचाइ दिनुभएको थियो। उहाँका सृजनाहरू आज पनि हामी सबै श्रोताहरूको मनमा ताजा छ। र श्रोताहरू, यो 1942 अ लभ स्टोरी फिल्म आरडी बर्मनको अन्तिम सङ्गीत संयोजनामा रहेको फिल्म थियो। अघिल्लो गीत प्रस्तुत छ शिवाजी चट्टोपाध्यायको आवाजमा, 1942 अ लभ स्टोरी फिल्मका गीत, शब्दहरू जावेद अख्तरको अनि सङ्गीत आरडी बर्मनको।

0: त यति जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो 1942 अ लभ स्टोरी फिल्मको गीत. अब अघिल्लो क्रममा समय भइरहेको छ समाचारको.
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 9 बजेको मुख्य समाचार. आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो. प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको ऐतिहासिक रेड रोडबाट योग दिवस 2026 को राष्ट्रिय उत्सवको नेतृत्व गर्नुभयो. राष्ट्रपति द्रौपदी मुर्मू मध्यप्रदेशको जबलपुरमा योग दिवस कार्यक्रममा मुख्य अतिथिको रूपमा सामेल हुनुभयो. यो कार्यक्रम सदर क्षेत्रको ग्यारिसन ग्राउन्डमा आयोजित गरिएको थियो. प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्रचार गर्नुहुँदै राज्यमा नयाँ भारतीय जनता पार्टी सरकारको पहलहरूको सराहना गर्नुभयो. प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा 3 स्वदेशी नौसेना पोतहरू आइएनएस दुनागिरी, संशोधक र अग्रयको जलावतरण गर्नुहुनेछ. यी पोतहरू नौसेना युद्धपोत डिजाइन ब्युरोद्वारा विकसित गरिएको हो. गृहमन्त्री अमित शाह अनि रक्षा मन्त्री राजनाथ सिंहले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मानिसहरूलाई बधाई दिनुभएको छ. श्री शाहले योगलाई शरीरलाई स्वस्थ, मनलाई शान्त अनि जीवनलाई शान्तिपूर्ण बनाउने बताउनु भएको छ. गृहमन्त्री अमित शाहले आज राष्ट्रिय स्वयंसेवक सङ्घका संस्थापक डाक्टर केशव बलिराम हेटगेवारको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो. श्री शाहले सङ्घको स्थापना अनि राष्ट्र प्रथमको भावना तथा सांस्कृतिक राष्ट्रवादको लागि डाक्टर हेडगेवारलाई याद गर्नुभयो. स्नातक मेडिकल पाठ्यक्रममा प्रवेशको लागि निट परीक्षा आज फेरि हुँदैछ. 22,79,000 भन्दा बढी उम्मेद्वारहरूले परीक्षा दिइरहेका छन्। यो भारतभरिका 551 सहरहरू र विदेशका 14 सहरहरूमा सञ्चालन भइरहेको छ. केन्द्रीय बन्दरगाह, पोत परिवहन र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भारतीय झण्डा रहेको 3 ट्याङ्करहरूले हर्मुजको जलडमरूमध्ये सफलतापूर्वक पार गरेको बताउनु भएको छ. मौसम विभागले आज पश्चिम बङ्गाल र सिक्किमको निम्न हिमालय क्षेत्रमा मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेको छ. विभागले यस महिनाको 25 तारिकसम्म मछुवारलाई बङ्गालको खाडी र अरब सागरमा नजाने सल्लाह दिएको छ. मुख्य समाचार अहिलेलाई पूरा भयो. 9:25 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ. सुन्दै गर्नुहोस् आकाशवाणी.
0: मुख्य समाचार प्रसारणपछि फेरि पनि हामी श्रोताहरूलाई फिल्मी गीतहरू सुनाएर केही क्षण मनोरञ्जन गराउनेछौँ.

दिल तो पागल है अनि दिलवाले दुल्हनिया ले जाएंगे फिल्मबाट सुन्दै हुनुहुन्थ्यो फिल्मी गीतहरू उदित नारायण अनि लता मङ्गेशकरको युवला आवाजमा। र अब पनि समय भइसकेको छ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार समप्रसारण गरी श्रोताहरूलाई सुनाउने अनि बङ्गला समाचारको लगत्तै पछि आकाशवाणीको नेपाली प्रादेशिक समाचार पनि श्रोताहरूले सुन्न पाउनुहुनेछ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङको यो बिहानी प्रसारणलाई।

0: नमस्कार श्रोतावृन्द, कार्यक्रम मनका कुरामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत गर्दछौ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ एकजना यस्ता कलाकार जो बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ। उहाँ नाट्य क्षेत्र, साङ्गीतिक क्षेत्र साथै साहित्यिक क्षेत्र यी सबै क्षेत्रहरूमा धेरै काम गरिरहनुभएका व्यक्तित्व हुनुहुन्छ। उहाँले किशोरावस्थादेखि नै साहित्यिक अनि साङ्गीतिक क्षेत्रमा काम गर्दै आइरहनु भएको छ, तर चुपचाप चुपचाप काम गरिरहनुहुन्छ। उहाँ हल्लाहरूको पछि दगाउनु हुँदैन। उहाँलाई एकजना मौन साधक भन्दा पनि अत्युक्ति हुँदैन। उहाँ हुनुहुन्छ आदरणीय सङ्गीतकार, नाट्यकार, साहित्यकार बुद्ध पाखरिन तामाङ। आदरणीय सर, यहाँलाई यस कार्यक्रममा हामी हार्दिक स्वागत जनाउँदछौँ।
1: नमस्कार।

0: तपाईँलाई आज मनका कुरामा निम्त्याएका छौँ र यहाँका मनभित्रका कुराहरू हामी श्रोतावृन्द समक्ष ओकल्नेछौँ। र प्रथममा तपाईँका आफ्नो बाल्यकाल कहाँबाट सुरु भयो, कहाँ जन्मिनु भयो र कहाँ शिक्षा दीक्षा तपाईँले प्राप्त गर्नुभयो त्यसबाट सुरु गरौँ।
1: नमस्कार, म बुद्ध पाखरिन। मेरो जन्म बतासे फुलबारी गाउँ घुम दार्जिलिङमा भएको हो र मेरो यो पुर्ख्यौली घरमा नै म जन्मेको हुना कारणले गर्दामा त्यहाँदेखि बाहिर म कतै मेरो बसोबासो हुन सकेको थिएन। एकदमै बाहिर भन्नाले अब कतिवटा काम कुरोको विषयलाई लिएर अगाडि बढ्नु पर्दाखेरि चाहिँ त्यति बेला चाहिँ अब घरदेखि टाढा रहनु पर्दा मात्रै हो मैले मेरो गाउँघर छोडेर बसेको चाहिँ।
0: कहाँ पढ्नुभयो तपाईँ?
1: पढ्नु चाहिँ मैले सर्वप्रथम म गोइन्का जुनियर हाई स्कुल रिट्रिट डालीको छेउ पर्छ है त्यहाँनिर मैले अध्ययन गरेँ। त्यहाँनिर आठौँ श्रेणीसम्म मैले त्यहाँ अध्ययनरत रहेँ र त्यसपछि म गभर्मेन्ट हाई स्कुल दार्जिलिङमा 9, 10, 11 चाहिँ मैले त्यहाँनिर पास गरेको।
0: तपाईँ 14 वर्षको किशोर उमेर हुँदा है त्यस समयदेखि हार्मोनियम प्लेयरका रूपमा गाउँको साना साना कार्यक्रमहरूमा तपाईँले प्रस्तुति दिनुहुन्थ्यो। त्यस समयदेखिको तपाईँको सङ्गीत क्षेत्रमा अगाडि बढ्दै जानुभयो र तपाईँको पहिलो प्रेरणा के थियो, कहाँबाट तपाईँले सङ्गीतमा चासो लिनुभयो?
1: सङ्गीतमा चासो भन्दाखेरि पनि विशेष गरिकन चाहिँ के थियो भनेदेखिलाई मेरो आमा जो 1965 सालमा भित्र जानुभयो र उहाँले हुन त उहाँ पढे लेखेकी थिएनन् तरै पनि गीतहरू चाहिँ खुब गाउने गर्थिन् र त्यति बेलाको प्रचलित गीतहरू मेरो आमालाई पुरा थाहा हुन्थ्यो र गाइरहनु हुन्थ्यो। त्यसो हुँदाखेरि मैले सानैदेखि बचपन त्यो उमेरदेखि नै मैले आमाले गाएको सुनेर नै मलाई पनि त्यो एउटा छाप चाहिँ बसेको थियो। अनि यसै सन्दर्भमा भन्नु पर्दाखेरि मलाई के लाग्छ भने हामी केटाकेटी उमेरमा जुन भाँडाकुटी खेल्ने अवस्था थियो त्यो भाँडाकुटी खेल्ने अवस्थामा पनि अरू भाँडाकुटी खेल्दै गरेको भए तापनि उनीहरूसँगै आफू पनि संलग्न भएको भए तापनि मेरो चाहिँ भावना कस्तो चल्थ्यो भनेदेखिलाई पछि यस्तो यस्तो शब्द भएको गीतहरूमा आउँछ होला निस्कन्छ होला भन्ने त्यो भाव आउँथ्यो क्या। तर त्यो छुटपुट त्यो शब्दहरू जुन चाहिँ हुन्थ्यो है त्यो चाहिँ अब मैले लेखेर राख्नुपर्छ भन्ने चाहिँ मलाई ज्ञान भएन त्यति बेला र त्यति बेलादेखि नै मैले त्यो यदि त्यो लेख्न चाहेको भएदेखिलाई सायद मेरो उमेर पनि एकदमै सानो थियो र त्यस्तो लेख्नुपर्छ भन्ने ज्ञान त त्यति बेला थिँदै थिएन र त्यसो हुँदाखेरि पनि त्यो भावमै सीमित रहेर गयो है। र पछिबाट मेरो एकजना साथी भनौँ या गाउँको दाजु दाकिपा शेर्पा हुनुहुन्थ्यो र उहाँ चाहिँ एक समयमा दार्जिलिङको गिटारिस्ट च्याम्पियन पनि हुनुहुन्थ्यो जिल्लाभरिमा नै उहाँ एउटा च्याम्पियन पनि रहनु भएको थियो र उहाँले मलाई धेरै नै यस विषयमा अगाडि डोर्याउने काम गर्नुभयो र हार्मोनियममा मैले त्यस्तो वास्तवमा कुनै क्लास लिएर है मैले त्यो शिक्षा ग्रहण गरेको होइन साङ्गीतिक शिक्षाहरू मैले त्यसरी कुनै गुरु थापेर गुरुको शरणमा परेर मैले त्यो ज्ञान लिएको होइन है। र यसरी नै उसले मलाई जुन प्रकारले प्रेरणा दिनुभयो त्यो प्रेरणामा म पनि त्यतिकै रुचि राखेर चाहिँ म अगाडि बढ्न थालेँ।
0: तपाईँलाई साहित्यमा पनि धेरै रुचि छ, तपाईँले धेरै कविताहरू कथाहरू लेख्नुहुन्छ र यो साहित्य चाहिँ तपाईँको रुचिमा कसरी पर्यो?
1: साहित्यमा रुचि भन्नाले चाहिँ यो साहित्यमा रुचि चाहिँ मलाई स्कुलको जुन चाहिँ शिक्षा हुन्छ त्यही शिक्षामा जुन हाम्रो साहित्य पाठहरू हुन्थ्यो त्यसबाट नै म चाहिँ प्रभावित भएँ र त्यसमा हाम्रो मेरो त्यो स्कुलमा एकजना दावा तामाङ भन्ने सर हुनुहुन्थ्यो र उहाँले चाहिँ मलाई खुबै नै माया पनि गर्नुहुन्थ्यो र मेरो त्यो साहित्य मैले अब जे जति पनि हुन्छ त्यो जस्तो अब लेख्नुपर्ने ठाउँहरूमा मैले लेख्दाखेरि चाहिँ मेरो चाहिँ त्यस्तो भुलहरू हुँदैन थियो र त्यसो हुँदाखेरि श्रेणीमै पनि उहाँले भन्नुहुन्थ्यो सबैको म यो पेपर काट्दाखेरि है काट्दाखेरि म प्राय नै भुल देख्छु है तर बुद्धको भुल चाहिँ म त्यति हतपत पाउँदिन कोही कोही बेला कता कता मिस भएको हुन्छ है त्यो त स्वाभाविक पनि हो है अब त्यो स्कुलको अन्त पछि के भयो भनेदेखिलाई यसरी नै सरले पनि मलाई धेरै हौसला दिनुभयो त्यसो हुँदाखेरि मैले क्लास सिक्स छैटौँ श्रेणीमा हुँदाखेरि नै कविता लेख्न सुरु गरेको थिएँ है र त्यस ताका मैले जुन एउटा कविता लेखेको थिएँ त्यो कविता पछि गएर मैले अलिक ठुलो क्लासमा है बढ्दै जाँदाखेरि त्यहाँनिर मैले पाएँ हाम्रो साहित्यका धुरन्धर है विद्वान स्वर्गीय पारसमणि प्रधानको एउटा कविता त्यो कवितासँग झन्डै झन्डै मिल्नु पुगेको रहेछ है त्यस्तो मैले एउटा कविता चाहिँ मैले लेखि पठाएछु त्यो टाइममा है र मलाई त्यही साहित्यमा ती दावा तामाङ सरको जुन माने प्रेरणा थियो ती प्रेरणाले नै मलाई त्यसरी त्यो कविता लेख्नमा पनि प्रोत्साहित गरेको हो र अर्को कुरो क्लास सेभेन पढ्दादेखि मैले नाटकहरू लेख्न थालेको अनि त्यसपछि नाटक त हुनु त त्यति बेला अब त्यस्तो गहिरो नाटक त लेख्न सकिँदैन थियो है
0: नाटक लेखेर प्रदर्शन पनि गर्नुभयो
1: त्यो त गाउँमै गरेको गाउँको त्यो समाजले गरेको प्रोग्रामहरूमा
0: त्यो बेला त्यो नाटक प्रदर्शनीको माहौल चाहिँ कस्तो हुन्थ्यो त्यो अलिकति बताइदिनुहोस् न
1: त्यति बेलाको समयमा त त्यो नाटक त सायद सिनेमादेखि लिएर अर्को विकल्प त थिएन नै
0: किनभने अहिलेको जस्तो यो प्रविधि थिएन मोबाइल फोनहरू थिएन है
1: त्यसो हुँदाखेरि यो सामाजिक सञ्जालहरू जुन चाहिँ छ र त्यसमा त्यो नभएको कारणले गर्दामा दोस्रो मनोरञ्जनको एउटा साधन चाहिँ त्यो नाटक नै थियो है र चाहे त्यो मिश्रितमा होस् चाहे त्यो एउटा पूर्णाङ्क नाटकमा नै किन नहोस् है त्यसमा चाहिँ प्राय प्राय अब के हुन्थ्यो भनेदेखिलाई मान्छे भिड्नै लाग्ने गर्थ्यो है र धेरैचोटि मैले त्यो अनुभव गरेँ र त्यति बेलाको दर्शकहरू जो हुनुहुन्थ्यो त्यो दर्शकहरू पनि साह्रै इमान्दार र है सोझा दर्शकहरू हुनुहुन्थ्यो है उहाँले जस्तो देख्नुभयो जस जसले उहाँहरूलाई हृदय स्पर्श गर्न सक्ने कलाकारहरू त्यहाँनिर देखिएको हुन्थ्यो है त्यो उनीहरूलाई भेटेर दुई शब्द भए पनि बोल्ने उनीहरूले त्यस्तो अपेक्षाहरू राख्ने गर्थ्यो र त्यति बेलाको त्यो दर्शक वृन्दको है एउटा स्वभाव भनौँ न होइन त्यो प्रकारको थियो र अहिले पनि मलाई के लाग्छ भनेदेखिलाई त्यो जमानाको त्यो समयको है दर्शक वृन्दहरू पाउनु चाहिँ अब चाहिँ धेरै गाह्रो छ
0: नाटकमा तपाईँले कहाँ कहाँ आफ्नो सहभागिता जनाउनु भयो
1: नाटकमा मैले सर्वप्रथम त मेरो नाटकको क्षेत्रमा म जुन उत्रने मौका पाएँ त्यो मेरो सर्वप्रथम स्कुलबाट पनि सुरु भएको हो स्कुलबाट नै सुरु भएको हो र त्यसपछि गाउँघरको त्यो जो गाउँको समाजले वर्षै पछि एउटा प्रोग्रामहरू राख्ने गर्थ्यो भानु जयन्तीको प्रोग्रामहरू राख्ने गर्थ्यो अनि दसैँको माहौल माने त्यो समय छेकहरू पारेर त्यति बेला पनि त्यो कार्यक्रमहरू राख्ने गर्थ्यो र त्यसमा प्रायः प्रायः त त्यहाँनिर एकाङ्की नाटकहरू नै धेरै चल्थ्यो र एकाङ्की नाटक सँगसँगै गीतको प्रस्तुतिहरू अनि नृत्यको प्रस्तुतिहरू हुन्थ्यो है त्यो नृत्य र गीतको त्यहाँ त्यहाँनिर जुन एक प्रकारको त्यो भेला हुने है एउटा एकत्रित हुने ठाउँ जुन चाहिँ थियो त्यसले पनि मलाई निकै नै प्रेरित गराएको छ र मैले पछिबाट जुन गीत लेख्ने सुरुवात भयो र झन्डै झन्डै गीत लेखन पनि मेरो विद्यार्थी जीवनदेखि नै सुरु भएको थियो र यो दसैँ तिहारमा

0: विशेष गरिकन तिहारमा जुन चाहिँ हामी चाडबाडको भनेर हामी देउसी खेल्छौँ है, र त्यो देउसीमा पनि अब त्यो एउटा हामीले छुट्टै एउटा ग्रुप बनाउँथ्यो है कन्सर्टको रूपमा, र त्यो कन्सर्टको रूपमा हामीले त्यो उ गर्दाखेरि त्यति बेला पनि प्रायः प्रायः मेरो ओपनिङ सङदेखि लिएर है आशिषसम्मको गीतहरू पनि प्रायः प्रायः मैले नै है
1: गर्नुहुन्थ्यो,
0: लेखेर
1: आफै लेखेर आफै आफै
0: हजुर त्यो गर्थे
1: हजुर,
0: र त्यसरी धेरै मानिसहरूले गाउँमा अझै पनि पुरानो पुरानो मानिसहरूले अझै पनि कुरा गर्ने गर्छन् है, त्यति बेलाको टाइममा तिमीहरूले जुन चाहिँ आशिषहरू तयार गरेको हुन्थ्यो है त्यस्तो आशिष त अहिले त सुन्नु पनि पाउँदैन भन्ने त्यस्तो बयानहरू उहाँहरूले गरिरहनुहुन्छ।
2: यो हो मनका कुरा,
1: तपाईँको एउटा कविता अब सुनौँ न है।
0: र सबभन्दा पहिला मैले यो विश्व अनि प्रकृति जुन चाहिँ छ है, र यो विश्व अनि प्रकृतिलाई लिएर मैले एउटा कविता तयार पारेको छु, र त्यो कविताको शीर्षक छ अनुपम विश्व प्रकृति। र यो कविताले चाहिँ के बुझाउन चाहन्छन् भने है, हामीले यो प्रकृति अनि विश्वलाई कुन रूपमा हामीले हेर्न सकिरहेका छौँ र यसलाई हामीले कुन तरिकाले हामीले बुझ्ने कोसिस गरिरहेको हुन्छौँ है, र त्यसलाई अलिकति बुझाउनको लागि नै पनि यो कविता चाहिँ मैले लेखेको छु है। कविता यस्तो छ, विश्व एउटा विशालतम सुसमाज हो, प्रकृति एउटा सम्पूर्ण खुल्ला किताब हो। विश्वमा प्राणीहरूको विशालतम भण्डार छ, प्रकृतिमा प्राणीहरूको विभिन्नतम प्रकार छ। विश्वमा प्राणीहरू मध्ये मानव सर्वश्रेष्ठ छ, प्रकृतिमा प्राणीहरू सबै आफ्नै गुणमा निहित छ। विश्वमा रैतस्वरूपी अटुटनीय अद्भुत श्रृङ्खला छ, प्रकृतिमा त्यो स्वेदज उद्वेदज अण्डज र पिण्डजमा प्रकट छ। विश्वमा चार रैतस 84 लाख योनिमा विभाजित छ, प्रकृतिमा प्रति रैतस 21 लाख प्रकारमा व्यवस्थित छ। विश्वमा चार रैतसको एउटा अनुपम समष्टि छ, प्रकृतिमा त्यही रैतस नै विभिन्न दृष्टि गोचरमा छ। विश्व अनि प्रकृति अटुट समाहिता अवस्थामा छ, प्रकृतिमा विश्व अनवरत अखण्डिता अवस्थामा छ। विश्वमा सम्पूर्ण प्राणीहरूको विशालतम भेला छ, प्रकृतिमा सदा सर्वदा सर्वकालसु प्राकृतिक मेला छ। विश्वमा सम्पूर्ण प्राणीहरूको निरन्तर हलचल छ, प्रकृतिमा सम्पूर्ण प्राणीहरूको सदैव नै फलाफल छ। विश्वमा सम्पूर्ण प्राणीहरू बाँच्नैमा सदा मस्त छ, प्रकृतिमा मानव मात्र बाँच्न र जिउन सधैँ त्रस्त छ। विश्वमा मानव हितार्थ प्रशस्त ज्ञानको स्रोत छ, विश्वमा मानव उद्धारको प्रसङ्गोचित थुप्रै व्यवस्था छ, प्रकृतिमा मानव मात्र अव्यवस्थामा लथलिङ्गै छ। विश्वमा मानव मानवीयतामा जीवित छ, प्रकृतिमा मानव नै दानवीयतामा लिप्त छ। विश्वमा सारा पशु प्राणी आफ्नै प्रवृत्तिमा अभ्यस्त छ, प्रकृतिमा मानव मात्र अप्राकृतिकतामा परास्त बन्दछ। विश्वमा एकता विश्वसनीयतामा आधारभूत छ, प्रकृतिमा एकता नै फेरि अनेकत्वमा व्याप्त छ। विश्वमा सम्पूर्ण नै दृश्यमा व्यापक छ, प्रकृतिमा कैयौँ फेरि प्रवृत्ततामा भ्रामक छ। विश्वमा प्राकृतिक थुप्रै रहस्यमय छ, प्रकृति र विश्वको अटुट व्यवस्था सदा अनुपम छ।
1: मिठो कविता प्रस्तुत गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। आदरणीय श्रोतावृन्द, हामी मनका कुरा गरिरहेका छौँ एकजना मौन साधक साहित्यकार नाट्यकार एवं सङ्गीतकार बुद्ध पाख्रिन तामाङसित। सर, तपाईँको एउटा गीत, मूल्य गीत छ, तिम्रो आगमन स्वागत गर्नु भन्ने है। यो गीत तपाईँले आफैले पनि धेरै मन पराउनुहुन्छ भन्ने चाहिँ तपाईँको भनाइ छ। यो गीत कस्तो प्रकारले बन्यो, यसको कथा अलिकति भनिदिनुहोस् न।
0: यो गीत वास्तवमा यो चाहिँ मूल्य गीत होइन, यसलाई मैले आधुनिक
1: गीतको
0: रूपमा मैले तयार गरेको हो।
1: हजुर,
0: र यो चाहिँ मेरो एउटा जीवनको घटनासित नै सम्बन्धित छ है। र मैले मेरो जीवनमा दुईपल्ट विवाह गर्नुपर्ने स्थिति आयो।
1: हजुर,
0: र यो प्रथम जुन चाहिँ मेरो एउटा के भन्नु जीवन सङ्गिनीको रूपमा जो मसित मेरो जीवनमा सामेल भएका थिए, पछिबाट त्यो पूर्ण हुन सकेन।
1: हजुर,
0: र पूर्ण हुन नसक्दाखेरि मलाई एकदमै मेरो भनौँ अब म है मनमा एउटा गहिरो चोट नै परेको थियो। र त्यो चाहिँ मैले आफूलाई सम्हाल्नुको लागि नै मैले आफूले आफूलाई कसरी हुन्छ त्यसलाई नियन्त्रणमा ल्याउनुको लागि चाहिँ यसरी मैले गीतको रूपमा मैले त्यसलाई
1: आफ्नो भावना पोख्नु
0: भावना मैले पोखेको थिएँ। र यसको प्रथम स्थायीमा छ, तिम्रो आगमनको स्वागत गर्नु मैले नै भुल गरेछु। हरियाली बसन्तको कल्पना गर्नु मैले नै भुल गरेछु। व्यर्थै अन्धकारमा साथ दिनु मैले नै भुल गरेछु। हरियाली बसन्तको कल्पना गर्नु मैले नै भुल गरेछु। र यसमा पछिबाट दुई अन्तरा छ, यसको दुई अन्तरामा धेरै कुरोहरू व्यक्त भएको छ।
1: कसले यो स्वर दिनुभयो, संयोजन कसले गर्यो
0: यो? उसको सबै अब भनौँ
1: ट्युनिङदेखि
0: लिएर यसको सबै कम्प्लिट मैले नै गरेको हो।
1: तपाईँले नै आफ्नो स्वर पनि दिनुभयो यसमा?
0: होइन होइन, मैले दिइनँ। त्यसमा चाहिँ अर्को हाम्रो एउटा सन्तोष तामाङ भन्ने एकजना भाइ हुनुहुन्छ, उहाँले गिटार राम्रो बजाउनुहुन्थ्यो र स्टेज मञ्चमा पनि उसले गिटार लिएर नै उहाँले त्यो गीत गाउनुभएको थियो।
1: तपाईँको एउटा भजन एल्बम पनि प्रकाशित भइसकेको छ है?
0: हजुर,
1: साई ज्योति भन्ने।
0: हजुर हजुर,
1: र तपाईँ त्यो भजन प्रति त कसरी लाग्नुभयो है? साई मण्डलीमा निकै साई प्रति निकै तपाईँको आस्था छ है, त्यो आस्था हुनु चाहिँ तपाईँलाई कहाँबाट प्रेरित गर्यो, र यो एल्बमसम्मको तपाईँको यात्रालाई चाहिँ अलिकति बताइदिनुहोस् न सर।
0: खासमा चाहिँ भन्नुपर्दाखेरि झन्डै झन्डै 69 सालदेखि नै म साई भजनमा संलग्न भएको थिएँ। हुन त त्यो उमेरमा त्यो समयमा मेरो उमेर धेरै नै सानै थियो। सानै भन्दाखेरि पनि भर्खर भर्खर किशोर अवस्थाको माने अब हाराहारीमा म थिएँ है। हाराहारी त के किशोर अवस्थामा टेकिसकेको थिएँ। त्यो अवस्थामा मैले हामी त्यति बेला जलपहाड, रोज ब्याङ्क, कागझोडा, बडा कागझोडातिर त्यहाँनिर भजनहरू हुन्थ्यो है। र त्यहाँ हामी भजनमा बतासेबाट हामी त्यहाँ पुग्थ्यौँ भजनमा। हजुर, त्यसरी हामी भजन गर्दै गयौँ गर्दै गयौँ। र मलाई त्यति बेलादेखि नै भजनप्रति रुचि पनि एकदमै बढेर गएको हो। तर पछिबाट चाहिँ के भयो भनेदेखिलाई हामीलाई डोर्याउने हामीभन्दा ठुलो ठुलो टोली दिदीहरू पनि हुनुहुन्थ्यो अनि दाजुहरू पनि हुनुहुन्थ्यो। तर अब पछिबाट चाहिँ के भयो भनेदेखिलाई उहाँहरू पनि अब दिदीहरू प्राय बिहा भएर गए है, अनि दाजुहरू चाहिँ अब त्यही हो जीवन धान्नुको लागि कहीँ न कहीँ कोही पल्टनतिर लागे, कोही कतार लागे। त्यसो हुँदाखेरि पछि हामीलाई डोराउने नहुँदाखेरि चाहिँ हामी त्यसरी अब राति राति है त्यो टाढोमा जानु नसक्ने हुँदाखेरि चाहिँ त्यहाँदेखि चाहिँ अलिकति ब्रेक भएको थियो। र पनि अब मेरोमा चाहिँ त्यो माने एक किसिमले भनौँ आध्यात्मिक छाप चाहिँ पसिसकेकै थियो। र त्यसो हुँदाखेरि म चाहिँ अरूतिर अब संलग्न हुनु नपाए पनि है त्यस्तो धार्मिक किताबहरू चाहिँ मैले पढ्नै गर्थेँ। र त्यसरी हुँदा हुँदा नै मलाई त्यो भावहरू पनि आउँथ्यो है, अनि त्यतिकै मेरो जीवन बित्यो।

0: चल्दै गयो। त्यहाँ स्कुल सकिसकेपछि चाहिँ 78 सालमा हामीले अल इन्डिया ड्रामा कम्पिटिसन इलाहाबादमा सर्वप्रथम दार्जिलिङबाट नेपाली ड्रामा लिएर नाटक लिएर हामी गएका थियौँ अनि त्यो रहरको मूल्य त्यो नाटक लिएर गएको थियौँ र त्यो रहरको मूल्य नाटकको लेख्ने व्यक्ति चाहिँ हुनुहुन्थ्यो, अहिले त हुनुहुन्न, है, उहाँ भित्र जानुभयो, स्वर्गीय इमानाथ दूतराज, उहाँ चाहिँ एलआइसीमा काम गर्नुहुन्थ्यो र उहाँले लेखेको त्यो नाटकमा चाहिँ हामी स्वर्गीय ओम नारायण गुप्त सरको निर्देशनमा चाहिँ र उहाँकै प्रोत्साहनमा चाहिँ हामी त्यहाँ पुग्न सकेको थियौँ, है, इलाहाबादको प्रयाग भन्ने ठाउँमा। र त्यति बेलाको एउटा उयो चाहिँ के भयो भनेदेखिलाई हामीले प्रथमपल्ट त्यो नाटक लिएर गएको भए तापनि हामीले प्रेसिडेन्ट एवार्ड त्यो टोलीले है प्राप्त गर्न सकेको थियौँ र त्यसमा म पछिबाट मलाई त्यो आध्यात्मिक चाहले गर्दा म निराकार मिसनमा पनि बसेँ। त्यहाँ म 12 वर्ष निरन्तर त्यो निरङ्कार मिसनमा बसेर त्यहाँ पनि मैले आध्यात्मिक अनुसन्धान गर्ने एउटा मौका मैले खोजेँ त्यहाँ पनि। तर त्यहाँ चाहिँ मैले उस्तो भनेको जस्तो मैले त्यो आध्यात्मिकताको कुरोहरू गुण रहस्यमय है त्यो भित्रको त्यो रहस्य त्यति भनेको जस्तो प्राप्त गर्न सकिनँ र त्यसपछि अब बिचमा फेरि यो आन्दोलनको पिरियडहरू आयो र त्यो आन्दोलनले अलिकति बिचमा खजमाझायो र त्यो खजमाझाएपछि फेरि आफू पनि विदेशतिर लाग्नु पर्यो है र त्यसरी अब आफ्नो कताबाट हुन्छ एउटा जीविका चलाउने व्यवस्था त गर्नै पर्यो र त्यसो हुँदाखेरि त्यसरी पाखा लाग्दाखेरि पनि मेरो भित्र त अब त्यो छँदैछ होइन त्यसो हुँदाखेरि त्यो सधैँभरि नै मेरो त्यो चिन्तन भइ नै रहन्थ्यो र त्यसपछि 90 को दशकमा आएपछि चाहिँ म पनि त्यहाँदेखि चाहिँ घर पनि घर फर्केर आएँ। घर फर्केर आएपछि चाहिँ त्यहाँदेखि चाहिँ त्यही 90 को दशकदेखि चाहिँ दशकको सुरुवातमा नै म यो साई सङ्गठनमा फेरि संलग्न हुनु पुगेँ र त्यहाँ आएपछि चाहिँ त्यहाँ चाहिँ मैले जुन चाहिँ मैले खोजेको थिएँ त्यो खोजेको चाहिँ मैले त्यहाँनिर मजाले राम्रोसितले मैले पाउन थालेँ र त्यसो हुँदाखेरि मेरो अझै भित्रबाट हौसला बढेर आयो। त्यसो हुँदाखेरि मैले भजनहरू लेख्ने पनि मेरो सुरुवात त्यहीबाट भइहाल्यो
1: र सङ्गीतमा पनि आफै
0: अन्त आफै भजन लेखेर आफै त्यो भजनको सबै लयहरू पनि भरेर 1995 सालमा बाबाको 65 जन्मोत्सवको अवसर पारेर मैले त्यो एल्बम
1: निकाल्नु कति राम्रो कुरा है हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ। अन्त्यमा तपाईँले हाम्रा श्रोतावृन्दका लागि के भन्न चाहनुहुन्छ
0: र यस विषयमा भन्नुपर्दाखेरि चाहिँ मलाई के लाग्छ भनेदेखिलाई जति पनि हामीले यो मानव जीवन पाएको छौँ र यो मानव जीवन हामीले सित्तैमा पाएको होइन है यो हाम्रो जन्म जन्मान्तरको है कर्मको फलस्वरूप हामीले पाएका हौँ। मानव भएर जन्म लिइसकेपछि मानवता रूपमा हामी बाँच्नुपर्छ र मानवीयतालाई हामीले हामीभित्र अटाएर राख्नु हो भने हाम्रो मानव मूल्यहरू छन् र मानवको मा हुनुपर्ने वास्तविक गुण दैविक गुणहरू जुन हुनुपर्नेछ त्यो गुणहरू चाहिँ हामीले विकास गर्ने कोसिस हामीले गर्नुपर्छ।
1: कति मिठो सन्देश दिनुभयो तपाईँले है आज आइदिनु भयो मनका कुरा कार्यक्रमलाई सुन्दर बनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद अरे आज यो आकाशवाणी खरसाङद्वारा जुन यो मनको कुरामा मलाई आमन्त्रित गर्नुभएकोमा आकाशवाणी खरसाङका मेरा दाजुभाइ दिदीबहिनीहरू जोड

आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको ऐतिहासिक रेड रोडबाट योग दिवस 2026 को राष्ट्रिय उत्सवको नेतृत्व गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मू मध्यप्रदेशको जबलपुरमा योग दिवस कार्यक्रममा मुख्य अतिथिको रूपमा सामेल हुनुभयो। यो कार्यक्रम सदर क्षेत्रको गैरीसन ग्राउण्डमा आयोजित गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्रचार गर्नुहुँदै राज्यमा नयाँ भाजपा सरकारको पहलहरूको सराहना गर्नुभयो। गृहमन्त्री अमित शाह अनि रक्षा मन्त्री राजनाथ सिंहले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मानिसहरूलाई बधाई दिनुभएको छ। रक्षा मन्त्रीले योग भारतको प्राचीन ज्ञान परम्पराको प्रतीक रहेको अनि यसले मानवताको कल्याणको मार्ग प्रशस्त गरेको बताउनु भएको छ। 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नयाँ दिल्लीमा आयोजित विभिन्न कार्यक्रमहरूमा केन्द्रीय मन्त्री संगठन अनि विशिष्ट व्यक्तिहरूले भाग लिए। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले शान्ति पथमा आयोजित योग कार्यक्रममा भाग लिनुभयो। स्नातक मेडिकल पाठ्यक्रममा प्रवेशको लागि नीट परीक्षा आज फेरि हुँदैछ। 22,79,000 भन्दा बढी उम्मेद्वारहरूले परीक्षा दिइरहेका छन्। यो भारतभरिका 551 शहरहरू र विदेशका 14 शहरहरूमा सञ्चालन भइरहेको छ। मौसम विभागले आज पश्चिम बंगाल र सिक्किमको निम्न हिमालय क्षेत्रमा मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागले यस महिनाको 25 तारिकसम्म जालहारीहरूलाई बंगालको खाड़ी र अरब सागरमा नजाने सल्लाह दिएको छ। फिफा विश्वकप आइवरी कोस्टलाई 2-1 को अन्तरले हराउँदै जर्मनी नकआउटमा प्रवेश गरेको छ। प्रमुख समाचार पूरा हुनका साथै अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्कार सम्पूर्ण श्रोताहरूमा, म इशारा,
1: म देवेन्द्र।
0: हामी दुवै उपस्थित भइसकेका छौँ साप्ताहिक प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा। हाम्रा सम्पूर्ण श्रोताहरूलाई कुरै कुरामा आजको अङ्कमा हामीले स्वागत जनाइसकेका छौँ है। अनि आज हाम्रो फोन नम्बर एकचोटि हामी पहिलाबाट नै भन्न चाहन्छौँ, किनभने मौसमको खराबीको कारणले गर्दा हाम्रो फोन नम्बरमा अलिकति बाधाहरू आइरहेको जस्तो हामीलाई लागेको छ, होइन देवेन्द्र?
1: हजुर, त्यही त तक्निकी खराबले गर्दा फेरि, तर कोसिस गरिरहनु होला। अनि हाम्रो हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हजुरहरूले। हाम्रो नम्बर रहेको छ 0354 42 99 3 1 7। पुनः एक पहिर सुन्नुहोस्, 0354 2 999 3 1 7।
0: अनि आज फोन नम्बर फेरि पनि हामीले श्रोताहरूलाई राखिदिइसकेका छौँ। अनि आज चाहिँ एउटा विशेष दिन पर्न गएको छ, यो विषयमा म श्रोताहरूलाई छोटो मिठो जानकारी दिइहाल्छु है देवेन्द्र। त्यसपछि हाम्रो यो प्रत्यक्ष फोन इन कुरा कार्यक्रमलाई अघि बढाउनेछौँ। र श्रोताहरू, आज हो 21 तारिक जुन, अन्तर्राष्ट्रिय योग दिवस। यो दिवसको सुरुवात सन् 2015 भएको हो भने यस दिवसको प्रस्ताव चाहिँ हाम्रो देशको प्रधानमन्त्री माननीय प्रधानमन्त्री श्रीमान नरेन्द्र मोदीले संयुक्त राष्ट्र महासभाको साधारण सभामा राख्नुभएको थियो, होइन? त्यसपछि संयुक्त राष्ट्र सङ्घले पनि 21 जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेपछि हरेक वर्ष 21 तारिक जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाइन्छ। अनि विशेष गरी नि देवेन्द्र, यो 21 जुनको दिन नै योग दिवसको रूपमा पालन गर्नुपर्ने भनेर किन रोज्नु भयो हाम्रो देशको प्रधानमन्त्री श्रीमान नरेन्द्र मोदीले भन्दा यसको पछि पनि एउटा एकदमै चाखलाग्दो जानकारी छ।
1: के रहेछ त?
0: र त्यो के हो भने, आज

0: एउटा एक्काइस तारिक जुनको दिन चाहिँ उत्तरी गोलार्धमा वर्षको सबैभन्दा लामो दिन
1: हो है,
0: र यसलाई अङ्ग्रेजीमा चाहिँ समर सोलिस्टिस पनि भनिन्छ होइन, र प्रकृति र मानव जीवनमा यसको विशेष महत्व रहेको मानिन्छ है आज एक्काइस दिन, र यसै कारण एक्काइस जुनको दिन योग दिवस भनेर घोषणा भएको हो। र यसको पछाडि अलिकति एउटा छोटो जानकारी पनि म राखिहाल्छु है,
1: त्यो है
0: हजारौँ वर्ष अघि भारतमा ऋषि मुनिहरूले ध्यान साधना योगका अभ्यासहरू गर्दै आएका थिए होइन, यो त सर्वविदितै कुरा हो है। योगको उत्पत्ति प्राचीन भारतीय ज्ञान परम्परासँग जडित रहेको छ होइन, समयसँगै आज योग भारतदेखि फैलिएर सारा विश्वमा फैलिसकेको छ र स्वस्थ सन्तुलित जीवनशैलीको माध्यम पनि योग बनिसकेको छ होइन देवेन्द्र। अनि म यो कुरालाई कसरी अन्त गर्न चाहन्छु भने हिन्दीमा एउटा भनाइ छ, योग भगाए रोग होइन देवेन्द्र। र आज यो विशेष दिन परेकोले गर्दाखेरि हामीले यो विषयलाई हामीले नागेर जानै सकेनौँ होइन देवेन्द्र, र आज यसै विषयलाई यो एकदमै राम्रो विषय पनि भएकोले यही विषयमा चाहिँ हामी श्रोताहरूसित कुराकानी गर्नेछौँ।
1: श्रोताहरूलाई अलिकति फेरि जानकारी दिउँ है
0: हजुर,
1: जति पनि अहिले तपाईँले जानकारी दिनुभयो त्यो एकदमै हाम्रो कारण अहिलेको यो अस्त व्यस्त
0: जीवनशैलीमा
1: है, न त हाम्रोमा खाना राम्रो छ होइन, न त पिउने पानी, त्यसरी सबै यस्तो भइरहेको बेलामा योगा चाहिँ एउटा योगा हामीले प्रत्येक दिन
0: एउटा
1: गर्यो भने राम्रो जीवन पाउन सक्छौँ। अनि आज हामी विश्वभर मनाइने विश्व योग दिवसको अवसरमा योगको महत्त्व, इतिहास, स्वास्थ्य लाभ र दैनिक जीवनमा यसको आवश्यकताबारे पनि चर्चा गर्नेछौँ है। सबैभन्दा पहिले योग भनेको के हो भन्दाखेरि चाहिँ के रहेछ भन्दा, योग शब्द संस्कृतको युज धातुबाट बनेको रहेछ है
0: ईशाराज्यू,
1: जसको अर्थ हो जोड्नु वा एकाकार हुनु। योगले शरीर मन र आत्माबीच सन्तुलन कायम गर्न मद्दत गर्छ। अनि योग केवल शारीरिक व्यायाम मात्र होइन, यो स्वस्थ अनुशासित र सन्तुलित जीवन जिउने सम्पूर्ण जीवनशैली पनि रहेछ है।
0: हजुर हजुर, यहाँले एकदमै राम्रो जानकारी पनि राखिदिइसक्नु भएको छ। श्रोताहरूलाई हामी फेरि पनि अनुरोध गर्छौँ, हाम्रो फोन नम्बर 0354299931 हामीलाई झट्टैभन्दा झट्टै सम्पर्क गरेर आज योग विश्व योग दिवसको विषय रहेको छ र आजको हामी कुराकानी पनि योग विषयमा नै गर्ने अगाडि बढाउनेछौँ है भन्दै अनुरोध राख्दै अहिलेलाई भने यो साङ्गीतिक विश्राम हामी लिइरहेका छौँ र यो साङ्गीतिक विश्रामपछि चाहिँ हामी आजको विषयतर्फ लाग्नेछौँ। अहिलेलाई भने यो साङ्गीतिक विश्राम।

0: श्रोताहरूलाई हामीले एउटा गीत सुनाइसकेपछि हामी फेरि पनि कार्यक्रमतर्फ फर्किरहेका छौँ है। फेरि पनि हाम्रा समस्त आकाशवाणी खरसाङका श्रोताहरूलाई आजको प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा स्वागत अभिवादन जनाउँदछौँ। अनि आज हामीले कुराकानी गरिरहेका छौँ अन्तर्राष्ट्रिय योग दिवस विषयमा, होइन? यसै अन्तर्गत आज हामी कुराकानी गर्नेछौँ योग अनि यसको महत्त्व बारेमा। र श्रोता भनिन्छ, योग कर्मसु कौशलम, अर्थात् कर्ममा कुशलता नै योग हो। भागवत गीताको प्रसिद्ध श्लोक पनि यही नै रहेको छ, जसको अर्थ हुन्छ कुनै पनि कामलाई एकाग्रता, सन्तुलन र शान्त मन राखी सही भावनाको साथमा गर्नु नै योग हो। र यसलाई तपाईँ कसरी लिनुहुन्छ योगेन्द्र देवेन्द्रजी?
1: हजुर, यो जति पनि अब हिन्दूको सनातनी उसको है पतञ्जलिदेखि सुरु भएको यो योग अहिले, अन्त तपाईँले हुनु त अघि भन्नुभयो सन् 2014 नरेन्द्र मोदीले 2015 क्षमा गर्नुहोला, अनि नरेन्द्र मोदीले युनाइटेड नेसन्सको महासभामा जुन एक्काइसलाई विश्व योग दिवसको रूपमा मनाउने प्रस्ताव राख्नुभएको थियो। उक्त प्रस्तावलाई 177 देशले समर्थन गरेपछि 2015 प्रत्येक वर्ष जुन 21 विश्व योग दिवस मनाउन थालिएको हो। जुन 21 वर्षकै सबैभन्दा लामो दिन, कृष्ण अयन्ताको समय अनि नजिक पर्ने भएकोले यसलाई योगको लागि विशेष दिनको रूपमा रोजिएको रहेछ। ऐश्वर्यज्यू,
0: अनि योग भन्दाखेरि अहिलेखेरि यो कस्तो भएको छ भने हाम्रो जीवनशैली नै यति साह्रो व्यस्त, होइन, एकदमै स्ट्रेस, कस्तो भन्नु, हामीले एकदमै हामीलाई चापहरू सृष्टि भइरहेको, होइन? हाम्रो खानापिनामा त अब के कुरा गर्नु, हाम्रो खानपिन त अब हुन त हामीले कोसिस त गर्छौँ है राम्रो खानापिना खाने, स्वस्थ रहने है, तर पनि त्यो हुँदाहुँदै पनि हाम्रो खानापिना चाहिँ अब अहिले हाम्रो अगाडि जे जस्तो छ हामीले जसरी बजारबाट किनेर लान्छौँ है त्यो नै पकाएर सफा गरेर खानु त खान्छ, तर त्यो खाना पनि हामीले आफै स्वयं उमारेको होइनौँ, होइन? त्यो खानामा कतिपय मिश्रणहरू पाउँछौँ र त्यो त छँदैछ है, त्यसलाई हामीले धेरै मात्रामा नकार्नु पनि सक्दैनौँ है। तर एउटा यस्तो माध्यम रहेछ योग है, जसले चाहिँ अब हामीलाई कुनै पनि उमेरको, हामी हौ स्त्री या पुरुष है, नानीहरू होस् अथवा वयस्क वृद्ध सबैजनालाई चाहिँ योगले चाहिँ केही भन्दा पनि अलिक धेरै मात्रासम्म चाहिँ स्वस्थ रहनु, स्वस्थ जीवनशैली अप्नाएर चाहिँ एकदमै राम्ररी आनन्दसँगले जीवन बिताउनुमा चाहिँ धेरै नै सहायता चाहिँ गरेको रहेछ, होइन देवेन्द्रजी?
1: हजुर, यसरी नै हामीसँग एकजना श्रोता जोडी हेरौँ है।
0: यसैबीच हाम्रो पहिलो श्रोता हामीसित जोडिनु भएको छ।
1: हेलो, हेलो,
0: नमस्कार हजुर, हेलो, हेलो,
1: हेलो,
0: एकजना श्रोताले हामीलाई सम्पर्क गर्नु प्रयास गर्नुहुँदै थियो तर उहाँसित हाम्रो सम्पर्क हुन सकेन। आज मौसमको खराबीको कारणले गर्दा हामीलाई धेरै नै बाधा आइरहेको छ है। अनि यसैबीच हामीले कुराकानी गर्दै थियौँ देवेन्द्र है, हामीलाई असल जीवनशैली अलिकति हामीलाई स्वस्थ र माइन्ड अनि हाम्रो मनस्थिति है हाम्रो शरीर अब ठिक राख्नुको लागि चाहिँ योगले धेरै नै मद्दत गरेको छ, होइन?
1: हजुर हजुर, अनि के योगको नियमित अभ्यास गर्दा हामीलाई के चाहिँ राम्रो हुँदो रहेछ भन्दा चाहिँ इशाराज्यू, शरीर लचिलो र बलियो हुन्छ, होइन? मानसिक तनाव, चिन्ता र डिप्रेसन कम गर्न धेरै सहयोग गर्दोरहेछ योगाले। रक्तचाप जस्तो ब्लड प्रेसर है, मधुमेह, डायबिटिज नियन्त्रणमा पनि ठुलो सहयोग पुर्याउन सक्दोरहेछ। मुटुको स्वास्थ्य सुधार्नु पनि मद्दत गर्दोरहेछ। सास प्रश्वास प्रणाली बलियो बनाउँदोरहेछ। राम्रो निन्द्रा लाग्ने सहयोग गर्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत मिल्छ, जस्तो इम्युनिटी है, इम्युनिटी पनि बढाउँदोरहेछ। एकाग्रता, स्मरण शक्ति र आत्मविश्वास पनि वृद्धि हुँदोरहेछ। अनि वृद्ध अवस्थामा पनि शरीरलाई सक्रिय राख्न सहयोग पुर्याउँदोरहेछ।
0: एकदमै उपयोगी हामी मानिसको लागि है। र हामी श्रोताहरूलाई एउटा सूचना दिन चाहन्छौँ, त्यो के भने हाम्रो पुरानो फोन नम्बरमा सम्पर्कमा तकनिकी खराबी आएको कारणले गर्दा हामीले यो अर्को नयाँ नम्बर श्रोताहरू समक्ष राखिरहेका छौँ है। आशा छ हाम्रा सम्पूर्ण श्रोताहरूले यो नम्बरलाई टिप्नुहुन्छ भनेर। नम्बर रहेको छ 0354234751। यो नम्बरलाई म एकपल्ट फेरि पढ्दैछु श्रोता, 0354234751,
1: हेलो
0: नमस्कार हजुर
1: हेलो हेलो
0: नमस्कार हजुर
1: श्रोता राय हामीहरु क्षमा चाहन्छौ तकनिकी खराबले गर्दा हजुरहरुसँग
0: सम्पर्क हुन नै सकेको छैन है
1: हेलो
2: हेलो
1: नमस्कार
2: जी नमस्कार
1: हजुर कहाँ देखि अनि को बोल्नु हुँदैछ
2: जी मैं त्रिपुरा से बोल रहा हूं अविनाश
0: त्रिपुरा से बोल रहे आपका बहुत-बहुत स्वागत है आकाशवाणी कर्सियंग का कार्यक्रम कुराई कुरा में
2: जी बिल्कुल बिल्कुल
0: जी आपका नाम बताइए
2: जी मेरा नाम है अविनाश त्रिपुरा से
0: अविनाश त्रिपुरारी सही बोला ना मैंने
2: अविनाश तेली मेरा नाम है लेकिन मैं बोल रहा हूँ त्रिपुरा से
0: सॉरी अविनाश जी आपको बहुत बहुत स्वागत है आज हमारे टॉपिक आपने सुन लिया
2: जी जी बिल्कुल बिल्कुल आज तो योग के बारे में है क्योंकि योग बहुत ही महत्वपूर्ण भूमिका रखता है अगर हम सही ढंग से योग कर पाए तो हम सबकी जीवन शैली बदल सकता है जैसे कि देखिए बुढ़ापेपन में जो है या फिर छोटे छोटे बच्चों में ही अगर हम ये योग का अभ्यास डाल दें तो बाद में उन सभी के लिए बहुत ही फायदा है और हम सब देखिए डॉक्टर के पास जो जाते हैं जो पैसा डालते हैं ये सब हम काफी हद तक बचा सकते हैं
1: अविनाश जी
0: आपने बहुत
1: अविनाश जी
0: अच्छा कहा बहुत बढ़िया
1: आप वो जो रेडियो को ना ऑफ कीजिए ना क्योंकि दोनों वॉइस आ रहे ना तो फिर आपको ठीक से सुन नहीं पाएंगे ठीक है
2: अभी सही है
1: जी
0: अभी सही है धन्यवाद अविनाश
2: जी जी और वो और देखिए योग भारत शुरुआत अगर कहें तो भारत से ही हुआ है क्योंकि देखिए विश्व योग दिवस जो 21 जून को मनाया जाता है वो हमारे प्रधानमंत्री जी ने जो वहाँ पर 170 देशों ने समर्थन किया था
0: जी
2: तो 21 जून को मनाया जाता है और ये 2015 से शुरू हुआ था आज 12वीं योग दिवस है
0: हाँ जी
2: तो और देखिए योग करना है तो हमें सही ढंग से करना चाहिए क्योंकि देखिए अगर
0: जी बहुत ठीक बोला आपने
2: जी क्योंकि कुछ लोग हैं जो योग करते हैं लेकिन बोलते हैं हमें कोई फायदा नहीं होता है अगर वो सही ढंग से करें तो बिल्कुल फायदा होगा और इसी तरह से हम सभी को और सुबह उठ के ज्यादा योग करने से फायदा होता है
0: जी तो अविनाश जी त्रिपुरा बाट हामीलाई कल

0: भएको छ, उहाँले एकदमै राम्रो भन्नुभएको छ, किनभने योग त हामी गर्न चाहन्छौँ है, गरि पनि रहेको छौँ, योग अहिले चारैतिर योगको महत्त्व बढेको छ, हामी बुझेर त्यसलाई गरि पनि रहेको छौँ है, तर उहाँले भन्नुभयो चाहिँ यसलाई सठिक ढङ्गमा गर्नु चाहिँ एकदमै नितान्त आवश्यक छ भन्नुभयो है उहाँले। यहाँसित कुराकानी गर्दा गर्दै फेरि पनि हामीसित अर्को एकजना कलर जोडिसक्नु भएको छ, हेरौँ उहाँ हुनुहुन्छ।
1: हेलो,
2: नमस्कार हजुर।
1: हजुर नमस्कार।
2: हजुर कहाँदेखि बोल्नु हुँदैछ अनि को बोल्नु हुँदैछ?
1: म रङ्बुकबाट बोलेको।
2: रङ्बुक?
1: रङ्बुक, रङ्बुक।
2: ओ रङ्बुकबाट को बोल्नु हुँदैछ?
0: रङ्बुकबाट बोल्नु हुँदैछ।
2: हजुर
1: हजुर, रङ्बुक टी गार्डनबाट बोलेछु, आज फर्स्ट टाइम बोलेको।
2: हजुरको शुभ नाम?
1: शुभ नाम कुसुम।
0: कुसुमजी हुनुहुन्छ रम्बुकबाट हाम्रो आज। कुसुमजी एकदमै हाम्रो नौलो हाम्रो श्रोता हुनुहुन्छ है, हामीलाई कल गर्नुभएको छ, हामीलाई एकदमै खुसी लागिरहेको छ होइन,
2: किनभने
0: आज यस्तो खराबीको कारण पनि यत्रो सुदूर त्रिपुराबाट हामीलाई हाम्रो श्रोताले कल गर्नुभयो, र रम्बुकबाट फेरि हाम्रो एकजना नयाँ श्रोता हामीसित जोडिसक्नु भएको छ है, यहाँलाई हामी धेरै धेरै नै स्वागत जनाउन चाहन्छु।
2: अनि कुसुमजी हाम्रो यो कार्यक्रम पहिले पनि सुन्नु भएको हजुरले? सुन्नु भएको छैन भने यो जुन चाहिँ कार्यक्रम छ त्यसको बारेमा अलिकति भनौँ हजुरलाई है। यो चाहिँ हाम्रो 10:07 10:05 सुरु हुन्छ कुरै कुरामा हो कार्यक्रमको नाम। अनि यहाँ चाहिँ हामीले एउटा विषय लिएर आउँछौँ, जस्तो आजको विषय इशाराज्यूले लिएर आउनुभयो, अनि त्यो उक्त विषयमा हामीहरू चर्चा परिचर्चा गर्नेछौँ है। त आजको चाहिँ विषय छ विश्व योग दिवस है, योगको हाम्रो जीवनमा के कस्तो महत्व छ त्यो भनिदिनु न हजुरको विचार।
1: अब योगको त हाम्रो अब एकदमै महत्त्वपूर्ण अङ्ग हो भन्नुपर्छ। अहिलेको यो जुन चाहिँ यो अवस्था छ हाम्रो होइन, इन्भाइरोमेन्ट छ, त्यसमा चाहिँ हाम्रो योगको चाहिँ अति नै महत्त्वपूर्ण एउटा भूमिका छ जस्तो लाग्छ मलाई चाहिँ। आफ्नै अब अहिले कति कति रोगहरूले मान्छेलाई ग्रस्त पारिरहेको छ होइन, दबाईले र दुवाले मात्रै नभएर एउटा योगले पनि मान्छेलाई चाहिँ एउटा उयो के अरे एउटा जिउने के अरे सहारा चाहिँ दिन्छ जस्तो लाग्छ मलाई चाहिँ।
2: हजुर, जस्तो आजको मानिसहरूको तनाव है, मोबाइलको अत्यधिक प्रयोग, अनियमित खानपिन र शारीरिक निष्क्रियताको कारण विभिन्न रोगबाट पीडित छन्। यस्तो अवस्थामा दिनको 20-30 मिनट योग गरे नि शरीर र मन आफै स्वस्थ हुन्छ नि होइन कुसुमजी।
0: र कुसुमजी यहाँले एकदमै राम्रो कुरा राखिदिनु भयो, पहिलोचोटि फोन गर्नुभएकोमा हामी खुसी त धेरै नै छौँ होइन देवेन्द्र है। र कुसुमजीलाई म एउटा नारी भएको नाताले के भन्न चाहन्छु भने, हामी विशेष गरी महिलाहरू चाहिँ के गर्छौँ भने घरलाई भरपूर समय दिन्छौँ, हामी कामकारी होस् अथवा घरेलु महिला होस् होइन हामी, तर आफूले चाहिँ हामीलाई विशेष गरी म महिलालाई चाहिँ भन्न चाहन्छु है देवेन्द्रजी, अनि आफूलाई समय दिँदैनौँ, आफूलाई एकदमै गरेर गर्छौँ है, र भरे गर्छु भोलि गर्छु भनेर राख्छौँ, तर अहिले आएर बुझ्दाखेरि चाहिँ योग चाहिँ हामी विशेष महिलाहरूको लागि झन् अति नै आवश्यक रहेछ होइन, किनभने हामीले परिवार हेर्नु पर्यो, हाम्रो बालबच्चा हेर्नु पर्यो होइन, समाजमा पनि धेरै सहभागिता हुन्छ, अझै हामी कामकारी हो भने त कार्यस्थल गएर पनि हामीले धेरै कुराहरू गर्नुपर्ने हुन्छ, र महिलाहरूलाई पनि म विशेष आह्वान गर्छु चाहिँ गर्छु कि योग चाहिँ हामीले घरमा नै भए पनि होइन सिकेर राम्रोसँगले त्यसलाई बुझेर चाहिँ आधी घन्टा नभए पनि है 20 मिनट हामीले दिनु सके पनि हामीलाई धेरै राम्रो हुन्छ जस्तो मलाई लाग्छ होइन कुसुमजी। र कुसुमजीले पनि घरमा गर्नुहोला भन्ने हामी अनुरोध पनि गर्न चाहन्छौँ, कुनै न कुनै यसो टाइमिङ मिलाएर होइन कुसुमजी।
1: गर्छु म त बेला बेलामा गर्ने गर्छु होइन, म चाहिँ किनकि एउटा के अरे
2: अनि कुसुमजी यसरी नै आकाशवाणी खरसाङलाई माया दिँदै गर्नुहोला है, यसरी नै हरेक प्रत्येक आइतबार हामीहरू कुरै कुरा कार्यक्रम लिएर आउनेछौँ,
0: फोनहरू
2: गरिदिनु होला
0: है,
2: हजुरहरूकै मायामा बाँचेको छौँ है।
0: हजुर
2: हुन्छ त, अहिले बिदा पाऊँ है त कुसुमजी।
0: हवस् त, नमस्ते कुसुमजी। कुसुमजीसित हामी बात गरिसकेका छौँ है, र देवेन्द्रजीलाई म एउटा के कुरा भन्न चाहन्छु भने, यो कुरा भन्दा भन्दै हामीलाई फेरि एकजना अर्को कलर आइपुगिसक्नु भएको छ, हेर उहाँको हुनुहुन्छ।
2: हेलो नमस्कार।
3: हजुर नमस्कार।
2: हजुर कहाँदेखि बोल्नु हुँदैछ अनि को बोल्नु हुँदैछ?
3: हजुर डुवर्स वीर पारा बोलेको म
0: डुवर्स वीर पाराबाट यहाँ बोल्नु हुँदैछ हजुरको शुभ नाम भनिदिनु होला एकचोटी
3: हजुर मेरो कञ्चन भुजेल हो
0: कञ्चन भुजेल हुँदैछ डुवर्स वीर पाराबाट यहाँले आज हामीलाई प्रथम चोटी कल गर्नु भएको
3: हो हजुर हजुर
0: आज त देवेन्द्रजी है हाम्रो एकदमै नौलो नौलो कलाकारहरू श्रोताहरू हामीसित जुड्नु हुँदैछ है हामीलाई एकदमै खुसी लाग्दैछ आजको विषय पनि एकदमै राम्रो लागेको छ होइन किनभने योग नै सबै रोगहरू भगाउने एउटा माध्यम हो होइन
2: पक्का हो पक्का
0: हाम्रो विषय तपाईँले सुन्नुभयो कञ्चनजी यहाँको के छ भनाइ छ तपाईँले योगलाई कसरी लिनुहुन्छ त कञ्चनजी के भन्न चाहनुहुन्छ
3: यहाँले
0: योग गर्नुहुन्छ कि हुँदैन कञ्चनजी यहाँले योग गर्नुहुन्छ कि हुँदैन कञ्चनजी
3: हजुर बिहान
0: हजुर हजुर
3: अन्त त्यही अब गर्नु
0: हजुर यहाँले बिहान उठेर गर्नु चाहिँ गर्छु भन्नुहुँदैछ उहाँले अलिकति भए पनि गर्नुहुन्छ होला होइन केही न केही
2: कञ्चनजी लागेको छ आज अब यो विश्व आजको अब विश्व योगा दिवसमा है हजुरले पनि सङ्कल्प गरौँ हामी सबैले सङ्कल्प गरौँ कि दिनमा 20-30 मिनट चाहिँ योगालाई दिउँ है
0: आफ्नो शरीरलाई दिउँ भनौँ न त्यो हामीले नै पाउने हो
2: हजुर
0: अनि यहाँलाई पनि धेरै धेरै धन्यवाद छ यहाँले हामीलाई आज प्रथमचोटि कल गरिदिनु भयो है हाम्रो विषय पनि सुनिसक्नु भएको रहेछ यहाँले पनि बिहानखेरि अलिकति गर्छु त भन्नुभयो है हामीलाई लाग्छ यहाँले आउँदो दिनहरूमा योगलाई चाहिँ अलिकति गम्भीरतापूर्वक लिनुहुनेछ है यहाँले मात्रै होइन जसले पनि यो हाम्रो आवाजलाई सुनिरहनु भएको छ आउँदो दिनहरूमा चाहिँ योगलाई चाहिँ अझै गम्भीरतासित लिनुहोला भन्ने हामी निवेदन पनि गर्दछौँ
2: त यहाँ हुनुहुन्थ्यो कञ्चनज्यू बिरपाडाबाट है यसरी नै हामीसँग अर्को श्रोता पनि जोडिसक्नु भएको छ हेलो नमस्कार
4: हेलो देवेन भाइ सारा बहिनी नमस्कार
0: विश्व योग दिवस पनि हो
4: मौसम पनि अपडेट गराइहाल्छु ल अहिले त रेडियोतिर मौसम पनि अपडेट गराउनु पर्छ होइन रातभरि पानी परेर क्या अहिले चाहिँ उज्यालो रमाइलो घमाइलो घामै छ भन्न चाहन्छु हजुर
0: हजुर रातभरि हुरी चल्यो त होइन रातभरि पानी पर्यो भन्नुपर्छ होइन शान्ताजी
4: हजुर एकदमै डर लाग्दो इसारा बहिनी एकदमै डर लाग्दो क्या केही नसुने अब यो मौसमै झरेको हो नि त होइन
0: यहाँ शान्ताजी हुनुहुन्छ मैले उहाँको नाम आफै लिन चाहेँ किनभने धेरै दिन बाद म प्रत्यक्ष प्रसारणमा उहाँसित जोड्दैछु मलाई एकदमै खुसी लागेको छ है
4: मलाई पनि खुसी लाग्छ नि हजुरहरूसँग त भेटघाट भएको
0: हजुरहरू
4: यस्तो सोझो प्रसारणमा आउँदा हजुरहरूको त्यो हँसिलो मुहारहरू आँखामा
0: आइरहन्छ यहाँको मनको आँखाले नै हेर्नुहुन्छ हामीलाई र जहिले पनि हँसिलो नै देख्नुहुन्छ होइन शान्ताजी
4: हजुर एकदमै हजुर
0: यहाँलाई हार्दिक धन्यवाद छ अनि के भन्न चाहनुहुन्छ शान्ताजी आज योगको विषयमा के भन्न चाहनुहुन्छ
4: योगको विषयमा अब यो एकदम विषय नै योग दिवसको रहेछ है
0: हाम्रोमा
4: अब हाम्रो प्रथमपल्ट त म हाम्रो माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको यो अहिले उहाँले रेडियोबाटै प्रसारण गर्नुहुन्छ योग गरो बिमार भगाओ प्रतिदिन योग गर्न स्वस्थ रहन यति राम्रो राम्रो टिप्सहरू हामीलाई भन्नुहुन्छ हामीले घर बसी बसी नै रेडियोबाट उहाँको यस्तो राम्रो राम्रो हाम्रो सुन्नु पाउँछ नि त होइन
0: यसलाई
4: एउटा के भन्नु टिप्स नै भनौँ न है हामीले पनि दैनिक जीवनमा होइन जसरी हामी बिहान उठेर दैनिक कार्यहरू गर्छौँ होइन एउटा रुटिन हुन्छ नि त हाम्रो त्यसरी नै हामीले पनि दैनिक जीवनमा अलिकति भए पनि टाइम राखेर स्वस्थ रहनको लागि होइन योगा गर्नु चाहिँ मलाई पनि एकदमै राम्रो लाग्छ नितान्त आवश्यक पनि छ राम्रो पनि लाग्छ किनभने यसले गर्दा अहिले चाहिँ मान्छेहरू कतिवटा रोग ग्रसित हुनुभएको मान्छेहरू पनि यो योगले गर्दा धेरै स्वस्थ भएर है उहाँहरूले यसमा कति राम्रो गरिरहनु भएको छ नि हाम्रो देशमा मात्रै नभएर अहिले बाहिर विदेशतिर पनि यो योगहरूले कति राम्रो होइन उहाँहरूले मेडिटेसन यो योगलाई उहाँहरूले प्राथमिकता दिइरहेका छन् नि
2: अनि नाना यो जुन चाहिँ हामीले योगहरू गर्छौँ है त्यसको पनि योग गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू पनि छ है नानाले पनि सुनिरहेको जस्तो कि बिहान खाली पेट अथवा खाना खाएको कम्तीमा पनि 3 घन्टापछि मात्रै योग गर्नुपर्ने रहेछ आरामदायी कपडा लाउनु पर्यो होइन टाइटहरू नलगाएर आरामदायी लाउनु पर्यो सुरुवातमा चाहिँ सहज आसनबाट सुरु गर्नुपर्छ हामीले चाहिँ के गर्छौँ भने भर्खर सुरु गर्दा नै एकदमै साह्रो
0: है
2: त्यस्तो छान्छौँ पहिला चाहिँ सहज गर्नु पर्यो अनि गर्भवती महिला मुटुको बिमारी वा दीर्घ रोग भएको व्यक्तिले चाहिँ प्रशिक्षक वा चिकित्सकको सल्लाह अनुसार नै अभ्यास गर्नु उचित हुँदो रहेछ
0: नाना मार्गदर्शनमा मात्रै गर्नु होला भनेर हामी भन्न चाहन्छौँ
4: हजुर यसरी नै हामीले पनि नजानेको कुराहरू अहिले रेडियोबाट जान्न पाइरहेछ यो रेडियो त एउटा यो एउटा गीत सङ्गीत सुन्ने माध्यम मात्र त होइन नि
2: होइन
4: अहिले हामीले नजानेको कुराहरू अहिले हजुरबाट कति राम्रो हामीलाई जानकारी गराउनु भयो अहिले हामी घरमै बसी बसी होइन यस्तो राम्रो राम्रो ज्ञानको कुराहरू सुन्नु पाउँछ धेरै खुसी पनि लाग्छ क्या
2: हवस्
4: त आजलाई अरूलाई पनि बोल्ने मौका हामीले दिनुपर्ने हुन्छ होइन
2: हवस्
4: त आजलाई छुट्न चाहन्छु फेरि भेटौँला नमस्कार
0: भेट्नेछौँ अवश्य नै नमस्कार यहाँलाई धन्यवाद अनि शान्ता जी हुनुहुन्थ्यो शान्ता नाना अति नै प्रिय हाम्रो नाना हुनुहुन्थ्यो नागरी फार्म स्कुल गाउँका है
2: उहाँसित
0: फोनमा बातचित भएन भने त मलाई एकदमै यो हाम्रो प्रत्यक्ष कुराकानी नै अधुरो लाग्छ होइन देवेन्द्र है र यसै क्रमलाई अगाडि बढाउँदै म के भन्न चाहन्छु भने आजभोलिको यो भागदौडको जीवनमा चाहिँ हामी धन सम्पत्ति समृद्धि मान सम्मानको पछि भाग्छौँ है तर के अन्तमा गएर जब ती सबै चिजहरूको उपभोग गर्ने समय आउँछ त्यति बेला हाम्रो स्वास्थ्य नै ठिक छैन भने त्यति बेला हाम्रो हेल्थ नै ठिक छैन भने ती सबै हामीले प्राप्त गरेको चिजहरूले के अर्थ लाग्छ र
2: देवेन्द्र
0: के भन्नुहुन्छ
2: तपाईँ हजुर हाम्रो शरीरै स्वास्थ्य छ भने त हामी यो भौतिक सुखहरू है हामीले भौतिक सुखमा रमाउन सक्छौँ यदि अब शरीरै बिमार छ भने त जति नै धन थुपारे पनि के पो गर्न उपभोग गर्न सकिँदैन होइन
0: त्यसको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ सबै चिजहरूलाई ब्यालेन्स राखेर व्यवस्थित राखेर चाहिँ योगलाई चाहिँ हामीले दिन प्रतिदिनको एउटा दिनचर्यामा सामेल गर्न सक्यौँ भने चाहिँ हामीले पाएको सबै हाम्रो भौतिक
2: जस्तो कि स्वस्थ शरीरमा नै स्वस्थ मन बस्छ होइन स्वस्थ शरीरमा नै स्वस्थ मन बस्दो रहेछ अनि स्वस्थ मनको आधार नै योग रहेछ है यसरी हामीसँग अर्को जोडिसक्नु भएछ हेलो नमस्कार
5: हेलो नमस्कार
0: नमस्कार
2: हजुर कोदेखि को बोल्नु हुँदैछ कहाँदेखि
5: योगा गर्नाले हामीलाई के फाइदा हुन्छ अनि कति समयसम्म अर्थात् कति मिनट अथवा कति घन्टासम्म गर्नुपर्छ है कति वर्षदेखि कति वर्षसम्मकोले गर्दा यो फाइदाहरू
2: हजुर यो योग चाहिँ अब तपाईँले जुन चाहिँ भन्नुभयो यसको उमेरको चाहिँ लिमिट हुँदैन है अनि त्यो मैले भनिसकेँ अघि जो गर्भवती छ होइन अन्त मुटुको बिमारहरू छ उहाँले चाहिँ डाक्टरको अनि प्रशिक्षकहरूको
0: सल्लाह लिएर मात्रै गर्नु होला होइन
2: अनि सुरु गर्दा चाहिँ प्रथम फर्स्ट पहिलोचोटि गर्नुहुँदैछ भने चाहिँ के भन्नु सरल सरल योगाहरू गर्नु पर्यो है
0: एकदमै सहज
2: अनि खाली पेटमा गरेको राम्रो हो अनि योग सबैको लागि हो योग कुनै धर्म जात भाषा वा देशसँग सीमित छैन यो सम्पूर्ण मानव समुदायको लागि स्वास्थ्य र शान्तिको माध्यम हो बाल बालिका युवा वयस्कदेखि ज्येष्ठ नागरिकसम्म सबैले आफ्नो अवस्था अनुसार योग गर्न सक्छन् क्षितिजी
0: क्षितिजीलाई धेरै धेरै धन्यवाद छ यहाँ अम्बोटिया टी स्टेटबाट हुनुहुन्थ्यो उहाँले हामीसित केही जानकारी माग्नु भएको थियो आशा छ उहाँले यो जानकारीहरूबाट अवश्य नै लाभ उठाउनुहुन्छ भनेर अनि योगको कुरा गर्दा गर्दै हामी फेरि पनि श्रोताहरूलाई यो कुराकानीलाई फेरि हामी निरन्तरता दिने छौँ तर फेरि पनि हामीसित एकजना कलर श्रोता जोडिसक्नु भएको छ
2: हेरौँ
0: उहाँको
2: नमस्कार
6: हेलो नमस्कार
2: हजुर को बोल्नु हुँदैछ कहाँदेखि बोल्नु हुँदैछ
6: म मङ्पुबाट बोल्दैछु सुरेन्द्र
2: राई ओ मङ्पुदेखिको सुनिल राई,
0: सुनिल राई बोल्नु हुँदैछ। सुनिल जी मङ्पुबाट बोल्नु हुँदैछ, यहाँलाई धेरै धेरै स्वागत छ।
7: हजुर धन्यवाद।
0: हाम्रो प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा हजुरले पहिलोचोटि हामीलाई हामीसित जोडिनु भएको हो सुनिलजी?

0: यो दोस्रो चोटि हो मेरो अघिल्लो वर्तन मैले गरेको थिएँ तपाईँसँग,
1: हजुर
0: पनि म गाडीमा यात्रा गर्दै गर्दै सुन्दै थिएँ, राम्रो लागिरहेको थियो
1: एकदमै, आज विश्व योग दिवसको अवसरमा, शुभ अवसरमा है हामीले पनि विषय आजको कार्यक्रमको विषय त्यही
2: लिएर
1: योग नै लाने है। तपाईँले योगलाई चाहिँ कस्तो नजरले हेर्नुहुन्छ त?
0: योग अब हामी मानव जीवनको लागि हेरौँ भने एकदमै महत्त्वपूर्ण छ है।
2: हजुर,
0: योगले चाहिँ तपाईँको अब हाम्रो भौतिक मात्रै नभएर मानसिक कुराहरूमा एकदमै हामीलाई सहायता गर्छ।
1: हजुर,
0: र योग चाहिँ अब हेर्नु पर्दाखेरि चाहिँ अब प्राचीन भारतीय योगदानै हो होइन, जब यो अहिले आएर चाहिँ यसलाई अलिकति मोडर्नाइज गरेको छ होइन, जसले गर्दाखेरि चाहिँ योगले चाहिँ भारतलाई नै सारा विश्वसँग जोड्नु पनि सहायता गरेको जस्तो मलाई लाग्छ है।
1: हजुर,
0: त्यसै कारणले गर्दा आज हामीले विश्व योग दिवस मनाइरहेका छौँ होइन।
1: अनि सुनिलज्यूले पनि योग गर्नुहुन्छ त? सुनिलज्यू
0: हजुर,
1: तपाईँले पनि योग गर्नुहुन्छ त घरमा?
0: म खासै त्यस्तो छैन तर पनि अलिअलि गर्छु।
1: हजुर, आज यो विश्व योग दिवसको है शुभ उपलक्ष्यमा हामीहरू सबैले प्रण गरौँ है, आफ्नो हामीले आफ्नो शरीरको अनि मानसिक अनि शारीरिक शान्तिको लागि सुखको लागि हामीले आजैदेखिको आधी घन्टा 20 मिनट आधा घन्टा चाहिँ योगलाई दिउँ भन्दै,
2: हजुर 15 मिनट 20 मिनट गर्ने प्रयास गरौँ है, यो अठोट गरौँ मनमा हामी, किनभने हाम्रो स्वास्थ्य भन्दा माथि अरू कुनै छैन होइन, हामीले जति नै अघि नै भनिहाले है, जति नै धन सम्पत्ति मान मर्यादा होइन पद प्रतिष्ठा जति नै कमाए पनि अन्तमा त्यसलाई उपभोग गर्ने हामीसित शरीर स्वास्थ्य नै छैन भने त त्यो केही पनि हुँदैन होइन। र सुनिलजीलाई धेरै धेरै धन्यवाद छ, यहाँले पनि केही क्षणको निम्ति हामीलाई फोन गरेर आफ्नो कुराहरू राखिदिनु भयो होइन। आज हामी कुराकानी गरिरहेका छौँ है, योग भगाए रोग, हिन्दीमा यो जुन चाहिँ भनाइ थियो योग भगाए रोग भन्ने जुन चाहिँ भनाइ थियो, यो चाहिँ साँच्चै नै हो जस्तो लाग्छ होइन,
1: किनभने
2: हेर्नुहोस् अहिले हेर्नुहोस् है योगाको महत्त्व कति बढेर गएको छ भन्दाखेरि, हेर्नुहोस् है जुन चाहिँ पनि वेलनेस सेन्टरमा जानुहोस्, जुन चाहिँ पनि एउटा फिटनेस जानुहोस् होइन, फ्याक्ट्रीतिर जानुहोस्, तपाईँ हस्पिटल जानुहोस्, तपाईँ दुर्घटनाग्रस्त भएको अवस्थामा पनि डक्टर चिकित्सकहरूले हाम्रो होइन सबैले हामीलाई पछि एक्सर्साइज योगहरूद्वारा नै त्यो पछाडिको हामीलाई मार्गदर्शन दिएर हामीलाई जाति कुशल बनाइदिन्छ होइन। अनि योगा त हाम्रो जीवनमा नहुने एउटा माध्यम भइसकेको छ होइन
1: देवेन्द्रजी?
2: अनि देवेन्द्रजी चाहिँ गर्नुहुन्छ कि हुँदैन योगा?
1: हजुर, म चाहिँ त्यत्रो 20-30 मिनट त गर्ने थिइनँ है, म चाहिँ सूर्य नमस्कार चाहिँ गर्ने गर्छु बिहान बिहानखेरि, तर अबदेखि चाहिँ लाग्छ सबै हामीले जतिजनाले पनि कल गर्नुहुँदै थियो है, सबै त योगको बारेमा सचेतै रहेछ है,
2: धेरै सचेत हुनुहुन्छ,
1: अनि तपाईँले त गर्नुहुन्छ योगा है, तपाईँकोबाट नै प्रेरणा लिँदै अबदेखि चाहिँ यहाँदेखि उता म आधी घन्टा नभए 40 मिनट चाहिँ योगलाई दिनेछु भनेर म पनि प्रण गर्दछु।
2: हजुर, म पनि अब कोसिस चाहिँ गर्दैछु है, मैले धेरै भएको छैन, अलिअलि भर्खरै घरमा नै सुरु गर्दैछु, कुनै पनि समय हामीले घरमा एउटा अलिकति एकान्त जग्गामा कुनातिर गएर शान्त मनले नै हामीले सरलसित योगाको त्यो योगाको उसहरू ल्याएर गर्नु सक्छौँ होइन, योगाको प्रकारहरू ल्याएर सुरु गर्नु सक्छौँ। यसले गर्दाखेरि मलाई चाहिँ मेरो जुन चाहिँ यो पछाडिपट्टि ब्याक पेनहरू हुन्थ्यो होइन, मैले धेरै दबाईहरू उपचारहरू पनि गराइसकेको थिएँ है, त्यो चिज चाहिँ मलाई एकदमै ठिक भएको छ, अहिले त्योबाट म एकदमै बाहिर निस्किसकेको छु।
1: हजुर, त्यो तपाईँले औषधिहरू पनि लिनुभयो होला नि त है?
2: औषधि त मैले पहिला पुरै लिएको थिएँ, तर औषधिबाट पनि त्यो 100% चाहिँ निको भएन, तर त्यसमा अब 20% जस्तो चाहिँ निको भएको जस्तो भयो, तर खाइन्जेल मात्रै भयो, औषधि चाहिँ खाइन्जेल
1: मात्रै रहेछ भन्दा चाहिँ औषधि भन्दा बचावटै गरेकै राम्रो होइन, अन्त बचावटको चाहिँ एउटा सरल उपाय चाहिँ योग रहेछ, अन्त दिनको केही मिनट योगले जीवनका धेरै वर्ष स्वस्थ बनाउन सक्दो रहेछ है, योगले केवल आयु मात्र बढ्दैन जीवनको गुणस्तर पनि सुधार्दो रहेछ।
2: हाम्रो मानसिक यो सोचाइ जुन चाहिँ दृष्टिकोणहरू पनि योगले धेरैसम्म सुधार गरेर लान्छ है, हामी सकारात्मक सोच्नु, आफ्नो जीवनलाई हामीले एकदमै सकारात्मक रूपमा लिनु पनि धेरै नै मद्दत गर्छ जस्तो मलाई लाग्छ है, र मेरो केसमा त भइ पनि रहेको छ जस्तो मलाई लाग्छ है। अनि यसैबिच हामी श्रोताहरूसित यो योगको विषयमा, यो यसको महत्त्व विषयमा त हामी फेरि पनि कुराकानीलाई जारी नै राख्नेछौँ, तर अहिलेलाई भने एउटा साङ्गीतिक कोसेलीको समय भइसकेको छ, र यो साङ्गीतिक कोसली श्रोताहरूलाई सुनाइसकेपछि हामी फेरि यो कुराकानीलाई जारी राख्नेछौँ।

0: नमस्कार हजुर
1: हजुर
2: यहाँ के भन्नुहुँदैछ यहाँले हामीले अलिकति स्पष्ट सुन्न सकेनौ
1: हजुर
2: हजुर कहाँबाट बोल्नुहुँदैछ
0: हजुर
2: सायद हामीसित एउटा रङ नम्बर लागेको थियो श्रोता है र हामी कुराकानी गर्दैथ्यौँ आज विश्व योग दिवस बारेमा अनि आजको हाम्रो फोन नम्बर अलिकति बदली भएको छ कारण आज मौसमले हामीलाई त्यति साथ दिएको छैन देवेन्द्र है हामी सम्पूर्ण श्रोताहरूलाई माफी चाहन्छौँ माफी माग्छौँ हाम्रो नम्बर रहेको छ 0354234471 03 54 2344751 अनि आजको फोन

0: नम्बरमा हामीलाई श्रोताहरूले कतिजनाले त कल गरिसक्नु भएको छ र अझै कति हाम्रा श्रोताहरू हुनुहुन्छ र यसै नम्बरमा हामीलाई छिटोभन्दा छिटो सम्पर्क गरेर आजको विषयमा कुराकानी राखिदिनुहोला भनेर हामी अनुरोध गर्दछौँ।
1: हजुर, अब इसराज्यू, अब योगको त हामीले कुरा गऱ्यौँ है, आज विश्व योग दिवस पनि हो, योगको इतिहासको बारेमा अलिकति भनिदिराखौँ है।
0: हजुर, एकदमै एकदमै।
1: योगको उत्पत्ति चाहिँ श्रोताहरू हजारौँ वर्ष अघि भारतीय उपमहाद्वीपमा भएको मानिँदो रहेछ। विभिन्न वैदिक ग्रन्थ, उपनिषद तथा महर्षि पतञ्जलिको योग सूत्रमा योगको विस्तृत व्याख्या पाइन्छ। योग केवल शरीरलाई स्वस्थ राख्ने अभ्यास मात्र नभई आत्मा अनुशासन, आत्मा ज्ञान र मानसिक शान्तिको माध्यम पनि रहेछ इसराज्यू। अनि प्राचीन ऋषि मुनिहरूले योग मार्फत शरीर, मन र आत्माबीच सन्तुलन कायम गरी स्वस्थ र अर्थपूर्ण जीवन बिताउने मार्ग देखाएका थिए। आज विश्वभरका करोडौँ मानिसहरूले यही अभ्यासले आफ्नो दैनिक जीवनको हिस्सा पनि बनाएका रहेछ इसराज्यू।
0: दैनिक दिनचर्यामा उहाँहरूले आफू सामेल पनि गरिसकेका छन् है, अनि स्वस्थ जीवन शैलीतर्फ अग्रसर भइरहेका छन् है।
1: हजुर,
0: हामी देवेन्द्रजी के भन्न चाहन्छौँ भने हामी बिरामी भएपछि औषधि खोज्छौँ होइन, तर योगले हामीलाई रोग लाग्नु अघि नै स्वास्थ्य जोगाउने संस्कार सिकाउँदो रहेछ। नियमित योग गर्दाखेरि, ध्यान भक्ति गर्दाखेरि, सन्तुलित आहारहरू हामीले लिँदाखेरि सकारात्मक सोचले स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज निर्माण गर्न सहायता गर्छ हामीलाई होइन।
1: उपचार गर्नुभन्दा बरु बिमारी लाग्नु नदिनु चाहिँ राम्रो हो नि।
0: हजुर हजुर, प्रिभेन्सन इज बेटर देन क्योर भनेर अङ्ग्रेजीमा भनिन्छ है। पहिलाबाटै हामी सचेत भएर बाँच्नु नै एकदमै असल हो होइन, किनभने एकपल्ट हामीलाई रोग लागिसक्यो, अहिले आज भोलिको परिप्रेक्ष्यमा त झन् के भन्नु, यस्तो यस्तो जटिल रोगहरू मानिसहरूलाई लाग्ने गर्छ है। कतिको रोगहरूको त उपचार सम्भव पनि हुँदैन है, कति कति पैसा रुपियाँ खर्च गरेर, कति कति दिन लगाएर उहाँहरू कस्तो कस्तो सुदूर गएर आफ्नो उपचारहरू गराउनु पर्ने स्थिति आइसकेको छ है। र यस्तो यस्तो स्थिति आउनुभन्दा अगाडि नै हामीले दिनमा कम्ती पनि आधी घन्टा, 45 मिनट है, अझै 1 घन्टा दिनु सक्यो भने त राम्रो होइन, तरै पनि आधी घन्टा नै हामीले आफ्नो शरीरको लागि, आफ्नो स्वास्थ्यको लागि भनेर दिन सक्यौँ भने चाहिँ हामी जटिल जटिल रोगहरूदेखि पनि बाँचेर जीवन जिउन सक्छौँ।
1: यसरी नै हामीसँग अर्को श्रोता जोडिसक्नु भएको छ है। हेलो,
0: नमस्ते हजुर।
2: जी नमस्ते,
0: नमस्ते हजुर, तपाईँको नाम भन्नुहोस्।
2: मैं राकेश बात कर रहा हूँ शिमला से।
1: ओ राकेश जी, शिमला बड़ा आपको कार्यक्रम में स्वागत है राकेश जी।
0: शिमला बाटा एकदमै टाढा का श्रोता हुनुहुन्छ राकेश जी, यहाँलाई धेरै धेरै स्वागत छ।
2: जी बहुत बहुत धन्यवाद आपका, और बहुत अच्छा लग रहा है, और आपके प्रोग्राम से जुड़ के बहुत अच्छा है, और आज का दिन भी बड़ा ऐतिहासिक है। आज जो है दो दो दो दो डे मनाए जा रहे हैं पूरे देश में।
0: जी जी राकेश जी आएंगे।
2: जी जी जी जी
0: राकेश जी, आप क्या कहना चाहते हैं योग के बारे में?
2: योग के बारे में मैं ये कहना चाहता हूँ कि हमें योग जो है करना चाहिए, ये सभी बोलते हैं, लेकिन मैं ये कहना चाहता हूँ कि आप योग जो है, आप योगा डे पर ना करें, लेकिन आपको 363 दिन करना चाहिए,
0: और
2: हर साल करना चाहिए। ये नहीं है कि आप 21 जून को आप जब योगा डे आएगा तब आप योग करेंगे, लेकिन हर साल करना चाहिए। और दूसरी बात मेरा प्रशासन से भी और ये है कि जैसे बुजुर्ग लोग हैं, जैसे दृष्टिहीन लोग हैं, लेकिन वो योग नहीं कर पा रहे क्योंकि उनको आता नहीं है करना, तो ऐसे ऐसे जैसे आपके क्षेत्र में भी शायद ब्लाइंड लोग बहुत होंगे, तो इस पूरे देश में है, तो उनके लिए जो है घर घर में, गांव गांव में शिविर लगना चाहिए, ताकि वो भी क्या बोलते आप योग योग योग को अपना सके, क्योंकि हर कोई ब्लाइंड चाहता है कि मुझे भी योग करना आ जाए, मैं भी योग कर लूं, लेकिन वो क्या नहीं कर पाते भी ना देखे, तो इसलिए घर घर में जो है शिविर होना चाहिए, ताकि उनको भी योग का जो है लाभ मिल जाए। तो अगर इस तरह से अगर शिविर हो जाता है, तो फिर और जो हमारे जो 70 साल के ऊपर बुजुर्ग हैं, जैसे हमारे ब्लाइंड लोग है, ब्लाइंड भाई है, जैसे कि मैं अपनी बात करें तो मैं भी खुद भी आप ब्लाइंड हूँ, तो हम जैसे लोगों के लिए जो है घर घर में अगर शिविर लग जाता है, तो फिर हम भी योग का फायदा ले सकते, तो हम योग कर सकते, लेकिन ये नहीं कि 21 जून को जो है हम योग करें, लेकिन हर 365 दिन में हमें ये करना चाहिए।
1: वो योग के कारण सिर्फ शरीर में, शारीरिक रूप में नहीं, लेकिन मानसिक रोग मानसिक रोग का भी तीव्र गति में अभी जो बढ़ रहा है, मानसिक रोग रोगी बहुत ज्यादा बढ़ रहा है, उसमें चिंता, तनाव है ना, डिप्रेशन, वो नींद ना आना, इससे बहुत समस्या हो रहा है अभी, ये सब का एक ही इलाज है योग।
0: राकेशजीले भन्नुभएको कुरा चाहिँ के भने उहाँले भन्नुहुँदैछ योग चाहिँ हामी साधारण मान्छेको लागि मात्रै नभएर जो दिव्याङ्गहरू हुनुहुन्छ जो चाहिँ दृष्टि कतिजनाले दृष्टिविहीन हुनुहुन्छ हाम्रो श्रोताहरू है कतिजना दिव्याङ्गहरू हुनुहुन्छ उहाँहरूको निम्ति पनि योग भयो भने चाहिँ असल भनेर उहाँले भन्नुहुँदैछ है त्यसको लागि उहाँले भन्नुहुँदै थियो सरकारसित पनि आह्वान गर्नुभएको छ घर घरमा गाउँ गाउँमा टोली टोलीमा पनि शिविरहरू चाहिँ सम्पन्न हुन सक्यो भने चाहिँ धेरै राम्रो हो भनेर उहाँले एकदमै राम्रो विचार राख्नुभएको छ है यो एकदम साह्रो गर्वित विचार उहाँले राखिदिनु भएको छ अनि उहाँले अर्को एउटा के भन्नुभयो भने नि देवेन्द्र योगा दिवसको रूपमा हामीले अन्तर्राष्ट्रिय योग दिवसको रूपमा पर्व झैँ मनाउँछौँ है पर्व झैँ मनाउँछौँ तर एक दिनको लागि मनाउँछौँ तर के हामीले यो योगा दिवस अथवा पर्वलाई प्रत्येक दिनमा दिनचर्यामा सामेल गर्न सकेका छौँ भनेर उहाँले प्रश्न पनि गर्नुभयो है एकदमै राम्रो लाग्यो है
1: हेलो नमस्कार
0: नमस्कार हजुर हाम्रो श्रोता एकजना हुनुहुन्थ्यो हामीलाई सम्पर्क गर्ने प्रयास गर्दै हुनुहुन्थ्यो तर हामीसित सम्पर्क हुन सकेन उहाँको हामी क्षमा चाहन्छौँ आज हामीलाई मौसमले पनि त्यति साथ दिइरहेको छैन हाम्रो आकाशवाणी खरसाङको स्टुडियोको वरिपरि पनि है एकदमै धुम्ब घरि पानी घरि कुहिरो लाग्ने स्थिति छ है अनि हामीले आज चाहिँ प्रत्यक्ष फोन इन कार्यक्रममा आज विश्व योग दिवसको अवसरमा यसै विषयलाई नै हामीले समेट्ने प्रयास गर्दै थियौँ होइन यो यसै कुराकानी जारी राख्दा राख्दै श्रोताहरूसित कुराकानी गर्दा गर्दै अब पनि हामीसित धेर समय छैन है देवेन्द्र अनि फेरि पनि आजको यो हाम्रो नयाँ नम्बर एकचोटि म श्रोताहरूको निम्ति राख्दैछु 0354234471 03542344741
1: अनि अघि इशराज्यूले पनि भन्नुभयो है यो योग चाहिँ केवल अब वयस्कहरूको लागि मात्र नभएर बालबालिकालाई पनि हो बालबालिकाहरूलाई चाहिँ योगबाट कस्तो कस्तो लाभ हुँदो रहेछ भन्दाखेरि चाहिँ पढाइमा ध्यान केन्द्रित हुँदो रहेछ स्मरण शक्ति बढ्दो रहेछ अनुशासन सिकिन्छ होइन अन्त शारीरिक विकास राम्रो हुन्छ मोबाइलको लत कम गर्न पनि सहयोग पुर्याउँदो रहेछ
0: यहाँले एकदमै राम्रो कुरा गर्नुभयो किनभने अहिलेको यस्तो जल्दो बल्दो समस्या चाहिँ हाम्रो बाल बालिकाहरू विद्यार्थी नानीहरू जो चाहिँ टिनेजरदेखि लिएर ससानो नानीहरूलाई पनि अहिले मोबाइलको यति साह्रो लत लागिसकेको छ है खाना खुवाउँदा सुताउँदा खेलाउँदा उहाँहरूलाई मोबाइल दिने नाति नानीहरूलाई मसिनो न बालबच्चाहरूलाई मोबाइल दिनै पर्ने हुन्छ है अब त्यसमा त अब हामी अभिभावकहरू पनि कति हदसम्म त अब जिम्मेवारी छौँ है किनभने हामीले पनि नानीहरूलाई चुप गराउनु शान्तसँग राख्नु चाहिँ त्यो मोबाइलहरू दिएर आफू गर्छौँ होइन तर त्यसो गर्दाखेरि त्यो नानीहरूमा चाहिँ एक प्रकारको एडिक्सन अथवा लत लागिसकेको छ है लाग्ने गर्छ र यदि ती नानीहरूलाई हामीले सम्झाएर बुझाएर अभिभावकहरूले नै अलिकति के भन्छ परिश्रम गरेर नानीहरूलाई योगको क्षेत्रमा लानु सक्यो भने चाहिँ मलाई लाग्छ त्यो लतबाट हाम्रो नानीहरू अवश्य नै छुटकारा पाउनेछन् छुट्नेछन् भनेर किनभने हाम्रा आजका नानीहरू नै भोलिको हाम्रो कर्णधारहरू हुन् है भोलि गएर नै हाम्रो राष्ट्रलाई निर्माण गर्ने क्षमता उहाँहरूको हातमा छ है र हाम्रो नानीहरूलाई नै अझै बढी योगको अथवा योगाको आवश्यकता रहेछ भनेर पनि मलाई लागेको छ देवेन्द्र
1: अन्त अरू जुन चाहिँ अब हामीले बालकहरूको बालबालिकाको पनि भन्यौँ है अन्त हाम्रो यो योगले चाहिँ हाम्रो किसान चिया बगानको श्रमिक मजदुर तथा विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरू दिनभरि कठिन परिश्रम गर्छन् होइन उनीहरूको लागि पनि योग अत्यन्त उपयोगी हो योगले उहाँलाई के गर्दो रहेछ भन्दा शरीरको थकान कम गर्दो रहेछ मांसपेशीहरूलाई आराम दिँदो रहेछ अनि काम गर्ने ऊर्जा बढाउँछ साथै मानसिक तनाव पनि कम गर्दो रहेछ दिनको केवल 15-20 मिनट योग गर्यो भने ठुलो लाभ प्राप्त गर्न सकिँदो रहेछ ईश्वरज्यू
0: त्यसको अर्थ के भने योगले सबै क्षेत्रको सबै वर्गको सबै उमेरको होइन सबै सम्प्रदायको मानिसहरूलाई चाहिँ एकदमै फाइदा पुऱ्याएको रहेछ योगले है हामीलाई चाहिँ लाग्थ्यो साधारण भाषामा हामीलाई लाग्थ्यो कि उहाँहरूको त दिनभरि शारीरिक परिश्रम छँदैछ उहाँहरूलाई के को योगको जरुरत होइन एक्सर्साइज किन चाहिन्छ भन्ने पनि हामीलाई भूल धारणा थियो है हामी पनि गृहिणीहरू पनि जो चाहिँ घरमा अब गृहिणीहरू छौँ होइन धेरै जस्तो महिलाहरू जो घरमा नै बस्छौँ उहाँहरूले पनि दिनभरि घरको काम गरिहाल्छ उहाँहरूलाई त्यस्तो शारीरिक व्यायामको योगको अथवा एक्सर्साइजको आवश्यकता छैन भनेर हामीलाई एउटा भूल भ्रान्ति चाहिँ हाम्रो मस्तिष्कमा बसेको छ है. तर त्यो एकदमै गलत रहेछ भनेर आजको यो कार्यक्रममा अनि धेरै जानकारीहरू चाहिँ यो देवेन्द्रजीबाट मैले पाएँ. साथै मैले पनि योगलाई के हो कसो भनेर आज बिहानदेखि नै मैले रेडियो सुनेर बुझ्ने प्रयास गरेँ है. र योग

0: एक्सर्साइज चाहिँ यस्तो चिज रहेछ चाहिँ हामीले जुन चाहिँ घरमा काम गरेर शारीरिक परिश्रम जो चाहिँ हाम्रो मजदुर दाजुभाइहरू हुनुहुन्छ होइन श्रमिकहरू हुनुहुन्छ उहाँले गरेर पाउने चाहिँ होइन रहेछ. हामीले स्वास्थ्यलाई अघि बढाउने स्वस्थ शरीर राख्ने हाम्रो स्वास्थ्य ठिक गर्ने हाम्रो के भन्छ हाम्रो जीवनलाई अलिकति राम्रो बनाउने चाहिँ योग नै रहेछ. त्यसको लागि चाहिँ हामीले एउटा सठिक ढङ्गमा सठिक प्रशिक्षक अथवा हाम्रो मार्गदर्शकहरूको योग गुरुहरूको एउटा मार्गदर्शनमा चाहिँ हामीले लिनु सक्यो भने चाहिँ एकदमै राम्रो भएर जाने रहेछ. हामीले रोगहरूबाट पनि मुक्ति पाउँछौँ होइन पैसा पनि खर्च भएन र सधैँ अब कतिजना यस्ता हाम्रा धेरै श्रोताहरू पनि हुनुहुन्छ हाम्रा धेरै अब सर्जकहरू हुनुहुन्छ जसले पुरा नाम कमाइसक्नु भएको छ ख्याति कमाइसक्नु भएको छ होइन उहाँहरूले जो जति उहाँहरूको जस्तो उपलब्धि छ उहाँहरूलाई पनि त्यो खर्च गर्ने भोग गर्ने होइन उहाँहरूले हो भने चाहिँ जुनै पनि वर्गको हाम्रो हामीले चाहिँ योगलाई चाहिँ अङ्गीकार गर्नु नै पर्ने रहेछ भनेर चाहिँ बुझ्यो होइन देवेन्द्रजी.
1: हजुर, अब हामीहरू कार्यक्रमको अन्तन्ततिर आइसकेका छौँ है. आज हामीलाई कल गर्ने श्रोताहरूको नाम पढेर सुनाइदिउँ है. आज हामीलाई कल जस्तै सम्पर्क गर्नु हुनुहुन्छ अविनाशज्यू त्रिपुराबाट, कुसुमज्यू रङबुकबाट, अनि कञ्चनज्यू बिरपाडाबाट, अनि शान्ता नानाज्यू हुन्थ्यो नागरी फार्मबाट, क्षितिजज्यू अम्बोटियाबाट, सुनिलज्यू मङ्पूबाट, अनि राकेशज्यू सिमलाबाट.
0: हामीलाई एकदमै खुसी लागेको छ किनभने आज यस्तो मौसमले साथ दिएको थिएन. हाम्रो प्राविधिक पनि यति बाधाहरू आइरहेको थियो टेलिफोनको हाम्रो लाइनमा है, र पनि हाम्रा सातजना हाम्रा यस्ता श्रोताहरूले हामीलाई सम्पर्क गरेर आफ्नो कुराकानी राखिदिनु भयो. धेरै नयाँ नयाँ श्रोताहरू पनि आज हामीसित जोडिदिनु भयो है. हामीलाई एकदमै खुसी लागेको छ है. आउँदो दिनहरूमा पनि हामीलाई यस्तै प्रत्यक्ष हाम्रो फोन इन कार्यक्रममा आफ्नो प्रतिक्रियाहरू राखिदिनु होला, सुझाव सल्लाहहरू राखिदिनु होला, हाम्रो कार्यक्रमहरू सुनेर के कस्तो लाग्छ हामीलाई साथ सपोर्ट गरिदिनु होला भन्दै आजको यो योग दिवसको विषयमा हामीले जुन चाहिँ कुराकानी गरिरहेका थियौँ यसलाई अब हामी अन्त गर्ने बेला आइसकेको छ होइन देवेन्द्र. अनि यस प्रसारणलाई सुचारू रूपमा सहयोग गरिदिनु हुने हाम्रा लोपसाङ लेप्चा, प्राविधिक सहयोगी हाम्रा प्रसारण सहयोगी नमिता स्मिता, अनि देवेन्द्रजी मेरो यो प्रसारणमा जुन चाहिँ जुड्नु भएको छ है देवेन्द्रजी, अनि म इशारा स्वयं पनि अब हाम्रा सम्पूर्ण श्रोताहरूलाई स्वस्थ रहनु होला, खुसी रहनु होला, योग पनि गर्दै जानु होला, योगलाई आफ्नो जीवनको दिनचर्यामा सामेल गराउनु होला भन्दै अहिलेलाई भने हामी बिदा माग्छौँ यो सानो साङ्गीतिक कोसेलीको साथमा. अनि यो साङ्गीतिक कोसेली पछाडि चाहिँ आकाशवाणी दिल्लीको कार्यक्रम पोस्ट बक्स नम्बर 111 सम्म प्रसारण गरेर श्रोताहरूलाई सुनाउनेछौँ. हवस् त अहिलेलाई भने हामी बिदा माग्छौँ. नमस्ते.

अहिले सुन्दै हुनुहुन्थ्यो आकाशवाणीको दिल्ली केन्द्रबाट पोस्ट बक्स नम्बर 111। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ।

0: आकाशवाणी खरसाङको प्रस्तुति यो विशेष कार्यक्रममा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट। आदरणीय श्रोता, आज जुन 21 तारिक अर्थात् अन्तर्राष्ट्रिय योगा दिवस, वास्तवमा भन्नु हो भने योगा मानव जीवनको लागि एक अपरिहार्य कुरा हो। सर्वविदित नै छ कि यो अन्तर्राष्ट्रिय दिवसको रूपमा पालना गर्नमा हाम्रा देश भारतलाई श्रेय जान्छ। आज भारतवर्षमा मात्र नभएर विश्वका प्रत्येक कुनामा योगा दिवस पालना गरेको हामी पाउँछौँ र योगा दिवसको यस पुनित अवसरमा हाम्रा सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङ दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछ। र योगा के हो, यसले हाम्रो जीवनमा के कस्तो प्रभाव पार्दछ आदि विषयमा आज हामीलाई जानकारी प्रदान गर्नुहुनेछ योग गुरु तथा सुकुना ब्लक प्राइमेरी हेल्थ सेन्टरमा पेसागत रूपमा कार्यरत तपाईँ हाम्रै चिर परिचित व्यक्ति साजन शर्मा ज्यूले, र उहाँसँग यस विषयमा अन्तर्क्रिया गर्नुहुनेछ कार्यक्रम निष्पादक मनन तामाङ ज्यूले। त आउनु श्रोता, सुनौ योगाको महत्व विषय।
1: नमस्कार सम्म आदरणीय श्रोतागण, आज हामी एउटा विशेष विषयवस्तु लिएर आएका छौँ र आज हो अन्तर्राष्ट्रिय योग दिवस 21 जुन है 2026। र यो योगमाथि कुराकानी गर्नका निम्ति आज हामीसँग हाम्रो एकजना अतिथि छ, स्टुडियोमा हामी माझ हुनुहुन्छ। यहाँले विगत 10 वर्षभन्दा अधिक समयदेखि या त योगको क्षेत्रमा एज अ योगा प्रोफेसनलको रूपमा कार्यरत गर्दै आइरहनु भएको छ है। र हालै यहाँले सुकुना हस्पिटलमा पनि एकजना योगा प्रोफेसनलको रूपमा यहाँ कार्यरत हुनुहुन्छ र यहाँ हुनुहुन्छ साजन शर्माज्यू। र पहिला हजुरलाई आजको यो विशेष कार्यक्रममा स्वागत गर्न चाहन्छु, साथै आज जुन अन्तर्राष्ट्रिय योग दिवस छ है यसको हजुरलाई शुभकामना पनि दिन चाहन्छु।
2: धन्यवाद। नमस्कार
1: साजनजी। आज अन्तर्राष्ट्रिय योग दिवस है हामी सबैलाई थाहै छ र यसलाई इन्टरनेसनल्ली है वैश्विक रूपमा 2015 हामी यो यसलाई एन्युअल्ली है
2: पालन गरिरहेको छौँ, हामीले
1: पालन गरिरहेको छौँ। र तपाईँ एज अ योगा प्रोफेसनल आजको दिनलाई चाहिँ अन्तर्राष्ट्रिय योग दिवस 21 जुनलाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ र यसको के महत्त्व छ?
2: प्रथम त सबैलाई इन्टरनेसनल डे अफ योगाको लागि धेरै धेरै शुभकामना होइन। अनि 21 जुनै किन छानिएको हो त योगा दिवसको रूपमा भन्दाखेरि चाहिँ 21 जुन चाहिँ हाम्रो लङ्गेस्ट डे अफ द इयर हो। हेऱ्यो भने चाहिँ एउटा नर्दर्न हेमिस्फियर र साउदर्न हेमिस्फियर हुन्छ होइन, जुन चाहिँ एक्सेस हुन्छ नि एक्सेस बिचको, जस्तै नाइट डे र नाइट छुट्टाउने, त्यसमा चाहिँ अलिकति टिल्ट भएको हुन्छ त्यो दिन चाहिँ टुवर्ड्स द नर्दर्न साइड, मतलब साउदर्न साइडमा घुमेको हुन्छ। त्यसमा 23.5 डिग्रीको फरक पर्छ। झन्डै नै तपाईँ लाउनुहोस् 15 डिग्रीको एउटा एक घन्टा मान्नुभयो भने 1 घन्टाको झन्डै डिफ्रेन्स आउँछ। रात छोटो हुन्छ, दिन लामो हुन्छ। अनि फेरि यही दिनै आदियोगी शिवजीजोलाई भनिन्छ, उहाँले नै सप्त ऋषिलाई पनि ज्ञान दिनुभएको भन्छ क्या। डिफ्रेन्ट फिल्डहरूमा गएर उहाँले आफ्नो आफ्नो कार्य गर्नु लागि चाहिँ, जस्तै कोही साउदर्न पार्टमा गयो, कोही नर्दर्न पार्टमा गयो, आफ्नो आफ्नो प्रचार गर्दै गएको यही दिन चाहिँ। त्यही कारण चाहिँ अब यो बेलामा चाहिँ फेरि सन सबभन्दा हाइएस्ट पोइन्टमा हुन्छ क्या 21 जुनमा चाहिँ। अन्त 190 कन्ट्रिजले चाहिँ इन्टरनेसनल डे अफ योग सेलिब्रेट गर्छ। न्युयोर्कदेखि लिएर हेर्यो भने हामीले सानसानो होम टाउन्सहरूमा कर्सियङ है, बिजनबारी, दार्जिलिङ, सानसानो जग्गामा पनि हामीले इन्टरनेसनल योग डेलाई सेलिब्रेट गर्ने गर्छौँ।
1: यसलाई हामीले पहिला भनिहाले वैश्विक रूपमा नै मनाउने गर्छ, एउटा उत्सवको रूपमा मनाउने गर्छ। र यस वैश्विक आयोजनले स्थानीय समुदायलाई चाहिँ कुन कस्तो प्रकारले प्रभावित पारेको छ जस्तो लाग्छ तपाईँलाई?
2: प्रभाव त परिरहेको छ, किनभने झन्डै झन्डै यति वर्षदेखि मैले धेरै मान्छेलाई योग सिकाइसकेँ होइन। हामीले योगको ट्रेनिङ पनि दिँदैछौँ, मर्निङ क्लासेस पनि गर्दैछौँ। जो पेसेन्टहरू आउँछन् हस्पिटलमा उहाँहरूलाई पनि हामीले दैनिक रूपमा नै गर्नु भन्ने हामी उहाँहरूलाई आह्वान त गर्दैछौँ। उहाँ तर अब डिपेन्ड गर्छ कि उहाँहरूले गर्नुहुन्छ कि हुँदैन, तर यो एक दिन गर्ने कार्य चाहिँ होइन। जस्तै 21 जुनमा इन्टरनेसनल डे अफ योग मनायो हामीले, भयो, अहिले चाहिँ कस्तो भएको छ भन्दा स्टेटस मात्रै देखाउने क्या, मैले गरेँ भन्दा गरेँ मैले, तर त्यो मन र आत्मा चाहिँ जोडिएको छैन, जस्ट देखाउटी मात्रै भएको छ अहिले चाहिँ। अन्त योगलाई हामीले फ्लेक्सिबिलिटीमा मात्रै हेर्छौँ होइन, खासमा योग भनेको त एउटा जीवन जिउने कला हो नि त, योगिक लाइफस्टाइल जिउनु पऱ्यो नि त्यसको लागि। तर त्यस्तो खाले चाहिँ मैले त्यति अहिलेसम्म त्यो प्रभाव चाहिँ देखेको छैन मान्छेमाथि।
1: अहिले हामी देखिरहेका छौँ है योग अथवा योगाको संसारभरि नै यसको लोकप्रियता बढ्दै गइरहेको छ, र यसको पछाडिको कारण चाहिँ के जस्तो लाग्छ तपाईँलाई?
2: हेर्नुहोस्, योग भनेको त मैले तपाईँलाई भने नि, अब जुन चाहिँ हामी आसनहरू मात्रै गर्छौँ नि, फ्लेक्सिबिलिटी, मान्छेले बडी मात्रै हेल्दी राख्ने सोच्दैछ।

0: अहिले होइन. अन्त त्यो हेल्दीनेसमाथि मात्रै मान्छेले ध्यान गर्दैछ अहिले. म्याक्सिमम् जग्गामा तपाईँले हेर्नु भने मान्छेले आसन मात्रै गर्छ लाइक, किनभने योग भनेको त तपाईँको यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान समाधिसम्म जाने स्थिति हो. त्यही कारण पहिला चाहिँ यो योगको ज्ञान गुप्त राखेको थियो. हिमालयमा गएर जङ्गलमा गएर योग गर्थ्यो, मान्छेलाई सिकाउँदैन थियो. तर जबदेखि स्वामी रामदेवले बुझ्नुभयो कि मान्छेको जीवनमा धेरै नै पीडा छ भनेर, त्यहाँदेखि जब उहाँले प्रचार गर्न थाल्नुभयो, त्यही त्यसपछि लोकप्रिय आफै बढ्दै बढ्दै, किनभने देख्नु भन्दा मान्छेले मान्छेले देख्यो भने त फाइदा हुँदो रहेछ भनेर. एउटा दुईवटा आसन गर्दाखेरि मान्छेलाई ब्याक पेन रिलिफ हुँदैछ होइन, एक दुईवटा प्राणायाम गरेर मान्छेले आफ्नो क्यान्सरहरू ठिक पार्दैछ भने त्यो लोकप्रिय त आफै बढ्दै गयो, मान्छेले एक्सपिरियन्स गर्यो अन्त आफै बढ्यो त्यसको लोकप्रिय.
1: योगलाई लिएर सुरुवाती दिनहरूमा मान्छेमा एउटा भ्रम पनि थियो नि है, अब कसरी गर्नुपर्ने, के गर्नुपर्ने, यो बेसिक कुरो जुन चाहिँ छ योगमाथिको है, यो अलिक यसको बारेमा अलिकति भनिदिनुहोस् न. यसको अब नियमहरू हुनसक्छ होइन, त्यसरी नै अब डिसिप्लिनको कति यसलाई महत्त्व छ होइन, कति हामीले यसलाई अब समय दिनुपर्ने, कस्तो बेला योग गर्नुपर्ने, यसमा खानेकुरा सामानसँग रिलेटेड कुरा पनि हुनसक्छ है, यसको बारेमा अलिकति भनिदिनुहोस् न.
0: खासमा हामीले योग त गरेको नै छैनौँ, हामीले आसन मात्रै गर्दैछौँ, प्राणायाम मात्रै गर्दैछौँ है. योग त हामीले गरेको छौँ, योगमा त हामी अब जिउनु खोजेको नै छैन. जस्तै योग गर्नु लागि चाहिँ यम हुन्छ क्या, यम भने आफूले गर्नुपर्ने कुराहरू के छ. जस्तै यममा अहिंसा सत्य अस्त्य ब्रह्मचारी अपरिग्रह यो कुराहरूलाई फलो गर्नुपर्ने हुन्छ होइन. अहिंसा कसैलाई नराम्रो वचन वाणीबाट नराम्रो भन्नु भएन, सत्य भनेको सत्य वचन बोल्नु पर्यो होइन, अस्त्य भनेको चोरी गर्नु भएन कुनै कुराको, ब्रह्मचारी भनेको आफ्नो डिजायर्सहरूलाई बाहिर निकाल्नु भएन त्यसलाई. ब्रह्मचारीको एउटा यस्तो ब्रह्मचारी गृहस्थ वानप्रस्थ सन्यास एउटा आयुमा दिएको छ क्या, 25 वर्ष, 50 वर्ष, 75 वर्ष, 100 वर्षको आयुमा होइन. अनि अपरिग्रह भनेको हामी चाहिँ कस्तो छ मान्छेहरू भन्दा चाहिँ हामीलाई इच्छा शक्ति ज्यादा छ क्या. हाम्रो एउटा गाडी छ यहाँ पर, एउटा गाडीदेखि मलाई त्यो गाडी पनि चाहियो, बाइकदेखि यो बाइक छ अर्को बाइक पनि चाहियो. त्यसरी त्यो योगको जीवन जिउनु सक्दैन क्या. उनीहरूले आसन प्राणायाम गरेर आफ्नो बडीलाई हेल्दी राख्नु सक्छ, तर योगिक जीवन जिउनु सक्दैन, जीवन जिउनु सक्दैन. त्यो चाहिँ धेरै नै साह्रो छ. अब कतिवटा जस्तै अब डिफ्रेन्ट डिफ्रेन्ट महर्षिहरूले आफ्नो आफ्नो उपायहरू बताएन कि उनीहरूले कसरी चाहिँ हामीले एउटा योगमा योगको सिस्टम चाहिँ यो अष्टाङ्ग योग दिनुभयो उहाँले. उहाँले कुनै पनि आसन भन्नु भएन, कुनै पनि आसन स्थिर सुखम आसन मात्रै भन्नुभयो. एउटा जग्गामा स्थित भएर बस, शान्तिपूर्वक बस, त्यो नै योग हो भने भन्नुभयो क्या. आसनको लिएर हेऱ्यो भने चाहिँ प्राणायाममा उहाँले प्राणायाम कुनै पनि वर्णन गर्नु भएन. जस्तै हामीले अहिले अनुलोम विलोम प्राणायाम गर्छौँ, कपालभाति प्राणायाम भन्छौँ, उज्जायी प्राणायाम, तर महर्षि पतञ्जलिले प्राणायाममा कुनै वर्णनै गर्नुभएको छैन क्या. सास प्रश्वास मात्रै भन्नुभएको छ, सास लिनु छोड्नु त्यही नै प्राणायाम हो भन्नुभएको छ होइन. त्यसरी हटयोगमा हेऱ्यो भने धेरै प्रकारको आसनहरू छन् फेरि त्यहाँ. हटयोगमा धेरै प्रकारको आसन छ, धेरै प्रकारको प्राणायामहरू छन् त्यसमा. अब त्यसमा मैले जुन चाहिँ भन्दा पहिला अनुलोम विलोम प्राणायाम, नाडी शोधन प्राणायाम, अनुलोम विलोम नाडी शोधन प्राणायाम एउटा एउटै हो, अलिकति डिफ्रेन्ट छ त्यसमा. अनि उहाँले डिफ्रेन्ट दिनुभएको छ लजिक, फेरि कसरी पुग्ने त्यो त्यो क्षेत्रमा कसरी पुग्ने डिफ्रेन्ट ल. तर म्याक्सिमम् मान्छेले अष्टाङ्ग योग फलो गर्छ, तर अष्टाङ्ग योगमा हेऱ्यो भने चाहिँ हाम्रोमा त्यो आसनको वर्णनै छैन क्या. आसन चाहिँ हामी हटिएको देखाउँछौँ, तर नाम चाहिँ अष्टाङ्ग योगको लिन्छ, त्यहाँ पनि डिफ्रेन्स छ अब होइन. त्यसरी नै अन्त अब हुन त योग त सम्पूर्ण जति पनि मानव हुनुहुन्छ संसार भन्ने गरेको फाइदा नै हुन्छ है. सानो नानीदेखि लिएर हामीले त्यसको कुनै आयु नै छैन होइन, आयु त छँदै छैन. 3 वर्षको नानीलाई देखि सुरु गर्न सक्छौँ हामी योग, तर एकदम गाइडेन्समा, जो पाइले ल्याएर गराएर हुँदैन, एउटा प्रोफेसनलै चाहिन्छ जसलाई त्यसको बारेमा ज्ञान छ. कतिको स्ट्रेच गर्दा कतिको मसल्स कतिको स्ट्रेच हुन्छ त्यो थाहा हुनु पऱ्यो नि त होइन. किन नानीहरूको हड्डी धेरै नै मुलायम हुन्छ होइन. अनि फेरि तपाईँले हेऱ्यो भने यता ओल्ड एजलाई पनि फेरि डिपेन्ड गर्छ. अब ओल्ड एजलाई कसरी गराउने, चेयरमा राखेर पनि गराउन सक्छ योग त हामी. त्यो एउटा त माइन्ड र बडी, माइन्ड बडी र सोलको रिलेसन हो नि त योग त. एक किसिमले हेर्नुभयो भने त जबसम्म माइन्ड बडी एन्ड सोलको रिलेसन हुँदैन तबसम्म परमात्मासँग रिलेसनको त कुरा नै आउँदैन.
1: अनि यो जुन चाहिँ प्राणायाम अथवा योग गर्छ नि
0: हजुर,
1: के यसले साँच्चै नै रोगलाई निको बनाउने क्षमता छ त?
0: धेरै स्टडिज छ, धेरै नेसनल इन्स्टिट्युट के अरे अफ होमियोप्याथी होइन, त्यहाँदेखि धेरै अरू रिसर्च इन्स्टिट्युटहरूले पनि तपाईँकोलाई यसमा रिसर्च पेपर्स निकालेको छ क्या. योग डिफ्रेन्ट मसिनरीहरूले युज गरेर होइन, माइन्डको इम्ब्यालेन्सेस, माइन्डको हार्टको फ्लक्चुएसन इसिजीबाट चेक गरेर, प्राणायाम गरिसकेर फेरि चेक गरेर त्यो नर्मल भएको पनि देखेको छ क्या. त्यसमा क्यान्सर पेसेन्टहरू ठिक भएको देखेको छ. क्यान्सर सबभन्दा क्यान्सर हेज नो एन्सर भन्छ नि होइन, र पनि क्यान्सरमा पनि एन्सर भएको छ नि त योगबाट. त्यही कारण यति ज्यादा मान्छेको अहिले लोकप्रिय भएको छ हेऱ्यो भने योग. सबै मान्छेलाई योग गर्नु मन लाग्छ तर लजाउँछ गर्नु चाहिँ. अब मैले तपाईँलाई अहिले आफूले मैले नै तपाईँलाई अब यो आसन गर्नुहोस् त तपाईँलाई लाज लाग्थ्यो एक किसिमको, एउटा एउटा कुनै कस्तो भयो लाज. तर त्यही मान्छे जिममा गएर फेरि मजाले बडी वेट उचाल्दै उनीहरू लाज लाग्दैन. तर
1: अब सपोज एकजना कोही नयाँ एकजना हुनुहुन्छ है, जसले योगको बारेमा सिक्न चाहनुहुँदैछ, उहाँहरू जस्तो नयाँ यस्तै सिक्नेहरूको लागि चाहिँ कसरी उहाँले कस्तो प्रकारले स्टार्ट गर्न सकिन्छ होला यसलाई?
0: हेर्नु, फर्स्टमा त म के भन्छु भन्दा पहिला त हेर्नु, कसै एउटा जान्ने मान्छे नै चाहिन्छ है, जसलाई योगको बारेमा नलेज छ होइन,
1: एप्सलाई हेरेर फलो गरेर सिक्नेहरू पनि धेरै छ.
0: हजुर, त्यसमा तपाईँको यस्तो हुन्छ नि त, माइन्डै फोकस हुँदैन क्या, त्यो एपमा हेरेर आसन गर्नु कि आफूले गर्नु होइन, किनभने यो त कन्ट्रोल अफ ब्रेथ पनि हो नि त. जब तपाईँ आसन एउटा गर्नुहुन्छ, एउटा पोइन्टलाई हेर्नुपर्ने हुन्छ क्या, जस्तो तपाईँ कन्सन्ट्रेसन पावर पनि बढाइन्छ मान्छेको होइन, मानसिक स्थिति पनि राम्रो हुन्छ मान्छेको. भिडियो अगाडि चलिरहेको हुन्छ, आफूले गरिरहेको छ, मभन्दा राम्रो त्यो मान्छेले गर्दैछ, म चाहिँ किन हुन सक्दैन, अझै रफली गर्न थाल्छ क्या मान्छेले. त्यसले गर्दा चाहिँ फाइदा त होइन, नोक्सान चाहिँ हुन्छ. जसलाई गर्नु चाहनुहुन्छ उहाँले चाहिँ एकदमै कसै जान्ने मान्छेको छेउमा नै एकपल्ट सिकेर या एक हप्ताको क्लास गरेर होइन, चल्छ नि यहाँ दार्जिलिङ डिस्ट्रिक्टमा धेरै जग्गा क्लास चलिरहेको छ नि, फ्री क्लास चल्छ. तर फोनबाट हेरेर, मुखले बोलेर, मैले फोनमा कसैलाई भनेर योग त्यसरी चाहिँ हुँदैन, आसन चाहिँ हुँदैन, आसन प्राणायाम त्यसरी गर्नु सक्दैन. किनभने उसको बडी कस्तो छ, स्टिफ छ कि फ्लेक्सिबल छ, उसको बेन्डिङ कतिको छ, त्यो पनि हेर्नु पऱ्यो नि त होइन. आफूले तपाईँको बेन्डिङ यतिको छ, म तपाईँले यतिको आसन गर्दा हुन्छ, यतिको बेन्ड गरेर गर्दा हुन्छ भन्ने थाहा हुन्छ नि त. नभए त फेरि योग गर्दै गर्दाखेरि यत मेरो ढाँडै सड्क्यो भन्यो भने त अझै उल्टा मान्छेले, यति योग गरेको मेरो त अझै, म त अझै बिमारी भयो त भन्न थाल्छ मान्छेले.
1: हिजो आज हामीले देखिरहेको छौँ है, जुन प्रकारले हाम्रो जीवनशैली छ त्यसले गर्दाखेरि जति जति हामी एज हुँदै जान्छ, हाम्रो हामी बुढो हुँदै जान्छौँ, त्यति त्यति हामीलाई धेरैवटा रोगहरूले है अब पक्रिने पनि गर्छ है. र यस्तो अवस्थामा जब 60 वर्ष हामी नाग्छौँ, 65 वर्ष नाग्छौँ, कुन प्रकारको योग चाहिँ उहाँहरूको लागि चाहिँ ठिक हुन्छ होला?
0: खासमा यस्तो के हुन्छ भन्दा चाहिँ नि, खासमा शरीरमा वात पित्त कफ हुन्छ होइन. अब वातमा हेऱ्यो भने 80 प्रकारको बिमारीहरू छ, धेरै 80 प्रकारको बिमार छ. पित्तमा हेऱ्यो भने 40 प्रकारको छ, कफमा हेऱ्यो भने 20 प्रकारको छ होइन. अन्त हाम्रो बाल्यकालमा पनि सबभन्दा ज्यादा शरीरमा कफ हुन्छ है. त्यो पछि अलिकति एउटा तपाईँको एडल्टहुडमा आयो भने, 16 वर्षदेखि उता आयो भने हामीलाई पित्तको हुन्छ समस्या होइन, पित्त बढेको हुन्छ शरीरमा. त्यसरी आयो भने बिस्तारै फेरि तपाईँको जब एल्डरहुड हुन्छ त्यो बेलामा तपाईँको 50 टु 60 त्यहाँदेखि 60 माथि जति पनि छ उनीहरूलाई चाहिँ वातको ज्यादा जस्तो रोग हुने गर्छ होइन. अनि योग चाहिँ कुन चाहिँ प्रकार, कुन चाहिँ आसन या कुन चाहिँ प्राणायाम गर्नुपर्छ भन्दाखेरि चाहिँ, एल्डरली पिपल चाहिँ जोइन्ट लुजिङ एक्सर्साइज, आफ्नो औँलाहरूले हरेक जोइन्टलाई मुभ गर्नुपर्छ होइन. अम्लालाई मुभ गर्नु पऱ्यो, अम्लाहरू जति पनि छ, मुठी बनाएर मुभ गर्नु पऱ्यो. खोल्यो, हात खोल्यो, मुठी बनायो, हात खोल्यो, मुठी बनायो, सास छोड्यो, सास लियो. जस्तै सास छोड्दाखेरि चाहिँ मुठी बनाउनुपर्छ, सास लिँदाखेरि मुठी खोलिनुपर्छ होइन. त्यसरी हामीले एल्बोजमा होइन, कोनीको लागि हामीले कोनीमा हातलाई माथि तल माथि तल गर्नुपर्ने हुन्छ. सानसानो एक्सर्साइज गर्नुपर्ने हुन्छ पहिला स्टार्टिङमा, सानसानो एक्सर्साइज. अब त्यसपछि सिम्पल एक्सर्साइजमा ताडासन भयो, वृक्षासन भयो, त्यसपछि अर्धचन्द्रासन भयो, अर्धचक्रासन भयो, त्यसपछि सेतुबन्धासन भयो, त्यहाँदेखि तपाईँको वज्रासन भयो. सबभन्दा सजिलो आसन वज्रासन, डाइजेसनको लागि त सबभन्दा राम्रो. जसले पनि जस्तै खाना खानु भएपछि जहिले पनि याद राख्नुहोस्, खाना खाएर खाना खाने बित्तिकै 10 मिनट वज्रासनमा बस्नुभयो भने तपाईँको डाइजेसन राम्रो हुन्छ, किनभने ब्लडको सर्कुलेसन पुरै पेटमा गएको हुन्छ त्यति बेला है. अनि त्यसले गर्दाखेरि चाहिँ यो आसनहरू चाहिँ गर्नु सकिन्छ एउटा एज भएपछि चाहिँ.
1: अनि हिजो आज हामीले देखिरहेको छौँ प्राय हामीले एउटा फ्रोजन सोल्डरको जुन चाहिँ समस्या पनि देखा परेको छ, यस्तोमा चाहिँ कसरी यसबाट हामीले छुटकारा पाउन सक्यौँ?
0: फ्रोजन सोल्डर भन्दा पनि के भन्छ यसलाई, डक्टरको भाषामा भन्यो भने त ग्लेनो हिमल जोइन्ट भन्छ. अब ग्लेनो हिमल जोइन्ट प्रब्लम छ भने मान्छेलाई अब त्यो बुझ्नु साह्रो पर्छ के हो त्यो होइन, त्यहाँदेखि हामी त अब थेरापी गर्न जान्छु होइन. खासमा हेर्नु, यसको लागि एक्सर्साइज, नर्मल एक्सर्साइज चाहिँ ताडासन हो एउटा चाहिँ होइन. तर बडीलाई चाहिँ यस्तो हो कि जहाँ पेन हुन्छ नि त्यहाँ चाहिँ रोक्नुपर्छ. जस्तै मैले हातलाई माथि उठाएँ, जहाँ पेन भयो त्यहाँ रोक्यो. अब यस्तो कुराहरू चाहिँ कसरी भन्दा, देखाउने कुरा यो चाहिँ क्या. अब मैले मुखबाट वचनबाट भनेर चाहिँ जान्ने कुरा चाहिँ होइन, यो यसलाई चाहिँ स्पेसल एउटा छेउमै राखेर नै गराउनु पर्ने हुन्छ. किनभने कतिजनाको फ्रोजन सोल्डर भन्छ, कतिजनाको हात पछाडि जानै हुन्छ, फेरि माथि जाँदा पनि पछाडि जान्छ, कतिजनाको ल्याटरल साइडमा जान्छ, मिडल साइडमा आउँदैन अगाडिभित्र. त्यस्तो डिफ्रेन्ट प्रब्लम हुन्छ, त्यो चाहिँ अब चेक गरेर मात्रै. तर फ्रोजन सोल्डर जाति चाहिँ हुन्छ, मैले आफूले पनि धेरैजना जाति बनाएको छ फ्रोजन सोल्डर त.

0: यस्ता कतिजना मानिसहरू छन् जो जसको शारीरिक रूपमा आसक्त पनि हुनुहुन्छ है, सक्षम हुनुहुन्न, उहाँहरूले चाहिँ कस्तो प्रकारले गर्न सकिन्छ होला यसलाई?
1: हेर्नु, आसन भन्दा बसेर गर्नुपर्छ भन्छ होइन, म यहाँ बस्नुपर्छ भन्छ होइन, पल्टी मारेर बस्नुपर्छ भन्ने पनि छैन, चेयरमा पनि गर्न सकिन्छ। आज मैले वृद्धाश्रममा गएर मैले आज उनीहरू त एकदमै असमर्थ गर्नु बसेर गर्नु सक्दैन, तर उनीहरूले चेयरमै बसेर मैले उनीहरूलाई यो गराएको नआएको आज होइन, जस्तै मुन्टोको बेन्डिङ डाउन तल गयो, मुन्टोलाई माथि लिएर गयो तल होइन, साइड बेन्डिङ दाहिने देब्रे होइन, त्यसपछि रोटेसन मुन्टोको माथि तल माथि तल, यसरी यसरी चाहिँ हामीले गर्न सकिन्छ। अब
0: हामीले अहिले गरे देखिरहेका छौँ है, हामी हाम्रो स्क्रिन टाइम हुन्छ नि है, सोसियल मिडियामा होस् चाहे अब स्मार्टफोनमा होस् कम्प्युटरमा होस् कुनै पनि कुरामा होस्, एउटै पोस्चरमा हामी कति मिनटसम्म घन्टौँसम्म पनि बसिरहेका छौँ, हामीलाई थाहै हुँदैन समय बितेको है। अब एउटा लतै भनौँ न, यो लतबाट के आसनले हामीलाई छुटकारा दिन सक्छ होला?
1: आसनले दिन्छ छुटकारा, किन एउटा सिस्टम हुन्छ, त्राटक भन्छ क्या त्यसलाई, त्राटक क्रिया भन्छ, जसमा हामीले बत्ती बाल्छौँ या सानो दियो बाल्छौँ या क्यान्डल बाल्छौँ, क्यान्डलको रेखा रुमलाई अँध्यारो बनाउँछौँ, एउटा 3 फिटको डिस्टेन्समा राखेर हामीले के गर्नुपर्छ भन्दा त्यो जुन चाहिँ फ्लेम जलिरहेको छ नि त्यो फ्लेमलाई मात्रै हेर्ने गर्नुपर्छ होइन,
0: हजुर
1: फोकस गरेर हेर्ने गर्नुपर्ने हुन्छ, अन्त ब्रेथ आफै कन्ट्रोल हुँदै जान्छ त्यहाँ, तपाईँको एकदम फोकस तपाईँको त्यो क्यान्डलमा मात्रै हुन्छ क्या, त्यो लाइटमा मात्रै फोकस हुन्छ, घरि त्यो लाइटमा तपाईँले आफूलाई पनि देख्न सक्नुहुन्छ कोही बेला, त्यति साह्रो मेडिटेटिभ पोस्टमा तपाईँ जानुहुन्छ। अन्त जब हामीले यसो जुन चाहिँ भन्नु तपाईँले फोनको स्क्रिन टाइम, स्क्रिन टाइमले गर्दा के हुँदैछ भन्दाखेरि चाहिँ हाम्रो क्रेनियल नर्भ जुन चाहिँ ब्रेनबाट नर्भ निस्किन्छ नि, 12 pair of nerves निस्किन्छ, त्यो नर्भ्सहरूमा इफेक्ट हुँदैछ। एउटा वेगस नर्भ हुन्छ है, क्रेनियल नर्भ नम्बर 10, त्यो नर्भ चाहिँ हाम्रो सबभन्दा लङ्गेस्ट नर्भ हेऱ्यो भने सिरबाट निस्केर भुँडीसम्म डाइजेसन जुन चाहिँ हार्टमा जुन चाहिँ हाम्रो हार्ट बिट हुँदैछ सबै त्यो वेगस नर्भले गराएको। जब हामी स्क्रिन टाइम ज्यादा हुन्छ हाम्रो वेगस नर्भ बिस्तारै बिग्रदै जान्छ, जति नराम्रो कुरा देख्नुहुन्छ, एउटा डिप्रेसन एउटा एन्जाइटी आउने कुरा देख्नु, त्यसलाई चाहिँ हाम्रो बडीमा चाहिँ कर्टिसोल भन्ने हर्मोन निस्किन्छ, जुन चाहिँ हर्मोनले चाहिँ हाम्रो इम्युन सिस्टमलाई बिगारिदिन्छ। जब त्यो इम्युन सिस्टमलाई बिगार्छ, रोग प्रतिरोधक क्षमता जब बिग्रिन्छ इम्युन सिस्टम भनेको, त्यो बिग्रिएपछि चाहिँ मान्छेको शरीरमा असन्तुलन हुन थाल्छ, जस्तै हार्ट डिजिज है, जस्तै ब्रेनमा कुनै पनि समस्या, डिप्रेसन एन्जाइटी, मैले तपाईँलाई भन्दैछु थोप्नु चाहिँ हुँदैन, डिजायर गर्नुपर्छ, तर थोप्नु चाहिँ कहिले हुँदैन कुराहरू नानीहरूलाई, त्यसले गर्दा चाहिँ नानीहरूलाई पनि भोलि पर्सि गएर समस्या आउनसक्छ।
0: अनि तपाईँले जुन चाहिँ भन्नुभयो नि यहाँ जुन चाहिँ डिप्रेसनको कुराहरू आयो है, अनि स्ट्रेसको कुराहरू आयो, अहिले हामी सबै नै हेरौँ भने अब सायद प्रतिशतमा कम्ती बेसी होला, तर यो स्ट्रेस लेभल त छँदैछ हामीसँग, र यो तनावहरूलाई कम्ती गर्नुलाई कुन चाहिँ आसन चाहिँ अब प्रभावकारी हुनसक्छ त?
1: हेर्नु, आसनको राजा जुन चाहिँ भन्छ नि, राजा शीर्षासन हो,
0: शीर्षासन
1: राजा हो, रानी हो फेरि सर्वाङ्गासन, सबैमा राजा रानी मिलेको हुन्छ होइन, सर्वाङ्ग
0: प्रथमचोटि सुन्दैछु राजा र रानी
1: होइन, अन्त शीर्षासनले चाहिँ अब इन्भर्टेड पोस्चर हो, उल्टा हो एकदमै होइन, तपाईँ हामी खुट्टाले हिँड्छ नि त, स्ट्रेस भयो खुट्टाले हिँड्छ, जहिले पनि खुट्टा हिँड्छ, उल्टा एकपल्ट उल्टा गरेर हेर्नु न त, अनि के हुँदो रहेछ, चेन्जेस आउँछ अपसाइड डाउन भएर हेर्नु न, चेन्जेस आउँछ कि आउँदैन होइन। हेर्नुहोस्, मैले भने नि यो एन्जाइटी डिप्रेसनमा कोही बेला यस्तो स्थिति आउँछ कि जब मान्छेले नि दैलो बन्द गरेर बस्न थाल्छ क्या, डिप्रेसनमा दैलो बन्द गरेर बस्थे, अन्धेरामा बस्थे,
0: मतलब सोसाइटीदेखि
1: उसकोमा त्यो नेगेटिभ थट मात्रै हुन्छ क्या।
0: ठिक
1: अब समयको कुरा गरौँ है, योग गर्ने समय कुन चाहिँ हो भनेर है, योग सर्वप्रथम त हामीले बिहानको समय गर्नुभयो भने चाहिँ राम्रो हो, दिनभरि रिल्याक्स फिल हुन्छ होइन, स्ट्रेस लेभल घट्छ, जुनै पनि प्रकारको तपाईँले कार्य गर्नुहुन्छ त्यो सजिलोसँग गर्न सक्नुहुन्छ है, अनि गर्दा गर्दै त्यो ढाड दुख्ने समस्या हुँदैन, किनभने हामी कोही ल्यापटप चलाइरहेको हुन्छौँ होइन, त्यो एउटा बेन्ड पोस्टमा बस्छ नि त होइन, बेन्ड किनभने हाम्रो स्पाइनल कर्ड त एसमा हुनुपर्छ, एस कर्ड हुनुपर्छ, तर कोही बेला हामी स्पाइनमा लोडोसेस हुन्छ क्या, त्यो स्ट्रेटन हुँदै जान्छ क्या बिस्तारै, त्यस्तो कुराहरू हामी बाँच्न सक्छौँ, हाइपरटेन्सन है, डायबिटिज, क्यान्सर, लङ्स डिजिज, ब्रोन्कोलाइटिस होइन, त्यो सबैबाट हामी बाँच्न सक्छौँ जब हामीले इन केस बिहानको समयमा जब हामी ब्रह्ममुहूर्तमा उठ्नु सक्दैन म्याक्सिमम मान्छेहरू, किनभने साह्रै पर्छ उठ्नु, किन हामी चिसो जग्गामा बस्छौँ यहाँ होइन, अब ल पनि मिनिमम 5 बजीदेखि 6 बजीभित्रमा उठेर है, उठ्ने बित्तिकै पहिला भगवान्लाई एकपल्ट है तपाईँले मलाई यति राम्रो मिठो निन्दा दिनुभयो भनेर उहाँलाई धन्यवाद दिएर त्यसपछि उठ्नुहुन्छ, उठेर जुन चाहिँ जमिना तपाईँ खुट्टा राख्नु त्यसलाई एकपल्ट नमन गरेर होइन, त्यसपछि पानी पिउनुहुन्छ, गुनगुना पानी लिक्वमबाट होइन, मनतातो पानी पिएर वासरुमहरू गइसकेर, त्यो सबभन्दा सठिक समय हो योग गर्ने समय, बिहानको 6 बजीदेखिको लिएर आठ बजीभित्रमा तपाईँले योगको क्रिया गरिसक्नुपर्छ होइन. इभिनिङमा गर्नुभयो भने चाहिँ गुड स्लिप हुन्छ क्या, निन्द्रा राम्रो आउँछ इभिनिङमा चाहिँ. इभिनिङमा चाहिँ बडीमा, किन इभिनिङ तपाईँ केही काम हुँदैन, बडी जति पनि काम हुन्छ दिउँसो हुन्छ
0: है.
1: बिहानदेखि छ बजीदेखिको तपाईँ आठ बजीभित्रमा सोच्नुहोस् न, 40 मिनट तपाईँले योग गर्नुभयो भने, 10 मिनट प्राणायाम, 30 मिनट आसन गर्नुभयो, 10 मिनट प्राणायाम गर्नुभयो भने तपाईँको दिनभरिको कार्य राम्रो हुन्छ. योग गर्दाखेरि याद गर्नुहोस् है, आफ्नो ब्रेथलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ. सास प्रश्वास जुन चाहिँ क्रिया चल्छ त्यसलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ.
0: ब्रिदिङ है,
1: ब्रिदिङलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ. ब्रिदिङ सबभन्दा इम्पोर्टेन्ट हो. योग चित्त वृत्ति निरोध भन्छ क्या, जुन चाहिँ फ्लक्चुएसन अफ माइन्ड छ नि त्यसलाई कन्ट्रोल गर्ने योग हो. फेरि
0: जुन चाहिँ योग गर्दाखेरि यो खानपिन जुन चाहिँ छ है, खानेकुरामा के कस्तो कति हामीले ध्यान दिनुपर्छ, कस्तो खाले खाना खानुपर्ने, कस्तो प्रकारको खानाहरू खानुपर्ने.
1: योगिक लाइफस्टाइलमा चाहिँ हामीले डाइटको पनि कुरा गर्छौँ होइन. जस्तै डाइटमा हेर्नु, खाना चाहिँ जहिले पनि हामी जब खान्छौँ नि सूर्य रातिको अस्त हुनुभन्दा अगाडि नै खाइसक्नुपर्छ. जे पनि खानुहुन्छ होइन, जे पनि खानुहुन्छ. जस्तै अब हामी त जहिले पनि सात्विक खाना नै प्रेफर गर्छौँ होइन. सात्विक खाना जसमा मरमसाला कम्ती छ होइन, माछा मासु त एकदम छँदै छैन होइन, प्याज लसुन कुरा पनि गर्दैन, जुन चाहिँले मनलाई उत्तेजना दिन्छ नि त्यस्तो कुरालाई चाहिँ फोकस गर्दैन. एकदम सात्विक खाना, नर्मल, जुन चाहिँ नर्मल खाना, जस्तै अब मसाला कम्ती हाल्यो, हल्दी हालेको होइन, जिरा होइन, मेथी, यस्तो सिम्पल सिम्पल कुराहरू जसमा अब हामीले अहिले चाहिँ करी मसाला हाल्छौँ कुनै केमा, त्यस्तो खानालाई चाहिँ प्रिफर गर्दैनौँ जसमा प्याज लसुन पनि छैन. सात्विक खाना, एकदम जुन चाहिँ सात्विक खाना खानुभयो भने मन पनि सात्विक हुन्छ क्या. जस्तै कसै मान्छेले माछा मासु खानुहुन्छ भने है, शरीरलाई नराम्रो गरिरहेको नै हुन्छ क्या. किनभने स्लटर हाउस जुन चाहिँ हुन्छ, जहाँ मारकाट हुन्छ है, त्यो मारकाट गर्ने जग्गामा त्यो प्राणीलाई पनि याद छ कि मर्छु भनेर है, उसको मनमा फियर भइरहेको हुन्छ, एन्जाइटी भइरहेको छ, उसलाई डर लागिरहेको हुन्छ. तर त्यो डर स्थितिमा उसको शरीर सम्पूर्णमा कुनै कुनै हर्मोन रिलिज भएको हुन्छ नि, हर्मोन रिलिज हुन्छ, उसको हरेक मसल्समा गएको हुन्छ, त्यसलाई काटेर हामी घरमा खान्छौँ, मिठो लाग्छ प्लेटमा, तर त्यसले हाम्रो शरीरलाई बिगारिरहेको हुन्छ क्या. अनि जब पनि हामी खाना खान्छौँ नि, एउटा आमाको हातले पकाएको खाना र बाहिरबाट किनेर खाएको खानामा डिफ्रेन्स हुन्छ है. किनभने बाहिर जुन चाहिँ हामी खाना, त्यसमा प्रफिट मोटिभ हुन्छ क्या त्यो खानामा, किन बिजनेस किन गर्छ, प्रफिट हो नि त होइन. तर घरमा जुन चाहिँ आमाले बनाउँछ खाना या चाहिँ बुढीले बनाउँछ खाना, त्यसमा माया हुन्छ क्या, त्यसमा योग हुन्छ, त्यसमा योग हुन्छ. किन त्यो खानामा मेरो परिवारले खान्छ, मेरो परिवार स्वस्थ हुन्छ भन्ने विचार हुन्छ. जब हामी बाहिर होटलमा खाना खान्छौँ, उनीहरूको त विचार त्यस्तो हुँदैन. उनीहरूको विचारमा त के हुन्छ र, प्रफिट, मलाई पैसा कमाउँछ, जति मान्छे आयो त्यति राम्रो मलाई त होइन, प्रफिट मोटिभ हुन्छ. र खाना चाहिँ एकदमै सात्विक हुनुपर्छ खाना चाहिँ है.
0: र कार्यक्रमको अब हामी लगन्ततिर आइसकेका छौँ है. र हामीसँग आज स्टुडियोमा हुनुहुन्थ्यो साजन शर्माज्यू. उहाँ पेसाले एकजना अथवा योगा प्रोफेसनल हुनुहुन्छ. विगत 10 वर्षभन्दा बेसी समयदेखि यहाँ योगा प्रोफेसनलको रूपमा यहाँले कार्य गर्दै होइन सेवा प्रदान गर्दै आइरहनु भएको छ. र जाँदा जाँदै साजनजी है, आज अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा जति पनि योगा गर्दै गरेका हाम्रा साथीहरू हुनुहुन्छ, मानिसहरू हुनुहुन्छ, उहाँहरूको लागि के तपाईँ सन्देश दिन चाहनुहुन्छ?
1: हेर्नुहोस्, आजको दिन त अब भनौँ भने धेरै जग्गा योग चलिरहेको छ है, जसमा मनलोड भयो दार्जिलिङ है, त्यहाँ भव्य रूपमा हुँदैछ, अनि मिरिक लेकमा त्यहाँ पनि भव्य रूपमा हुँदैछ होइन, बागजदिन पार्क सिलगढीमा पनि भव्य रूपमा हुँदैछ. अनि यदि इच्छुक हुनुहुन्छ भने चाहिँ तपाईँहरू यो तिनवटा जग्गामा जहीँ पनि जानु सक्नुहुन्छ होइन. तपाईँलाई यही भन्न चाहन्छु कि योगलाई चाहिँ एक दिन नगरेर है सधैँ नै गर्नु. अब फिमेल्सहरूलाई अलिकति मेन्सुरेसन साइकल हुँदाखेरि प्रब्लम हुनसक्छ, र पनि तपाईँहरूले प्राणायाम गर्न सक्नुहुन्छ होइन, अनि सिम्पल स्ट्रेचेसहरू गर्न सक्नुहुन्छ. र अब योपालिको थिम नै योग फर हेल्दी एजिङ छ. हेल्दी एजिङ भन्दाखेरि तपाईँले जब अहिले त मानिसहरू 15-20 वर्षदेखि नै बिमार हुन थालेको छ है, हामी हेल्दी एजिङ भन्दा चाहिँ के भन्छ, स्वस्थ हुनु नि त, लाइफ टाइम स्वस्थ हुनु लागि चाहिँ तपाईँहरूलाई सबैलाई म यो भन्न चाहन्छु कि हजुरहरूले योगलाई आजको दिन मात्रै होइन, हमेसा है आफ्नो जीवनशैलीमा नै उपयोग गर्नुहोला भन्न चाहन्छु.
0: सचिनजी, तपाईँ हाम्रो स्टुडियोमा आइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद. अनि आज फेरि पनि अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा हजुरलाई पनि धेरै धेरै शुभकामना, साथै आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई पनि अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा धेरै धेरै शुभकामना दिन चाहन्छु. अनि यसको साथसाथै हामी कार्यक्रमबाट हामी पनि बिदा पनि लिन गइरहेका छौँ.
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हजुरले सुन्नुभयो अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा तयार पारिएको कार्यक्रम योगको महत्व र यस विषयलाई हाम्रो श्रोताहरू सामु आफ्नो विचारहरू राखिदिनुभयो योग गुरु साजन ज्यूले, र उहाँसँग यस विषयमा अन्तर्क्रिया गर्नुभयो कार्यक्रम निष्पादक मनन तामाङ ज्यूले. हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट संसालिका अनिता पनि बिदा चाहन्छु. नमस्कार, शुभ दिन.

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनीष कानुबाट सुन्नुहोस्। मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। यस अवसरमा राज्यपाल मंगुभाइ पाटिल र मुख्यमन्त्री

उच्चायोगका तत्वावधानमा इन्दिरा गान्धी सांस्कृतिक केन्द्रले आयोजना गरेको मुख्य कार्यक्रममा ठूलो संख्यामा मानिसहरूले भाग लिएका थिए। यस वर्षको विषयवस्तु स्वस्थ आयोगका लागि योग रहेको छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज नयाँ दिल्लीमा विधि तथा न्याय मन्त्रालयको विधायी विभागले आफ्ना अधिकारी तथा कर्मचारीहरूका लागि योग सत्रको आयोजना गरेको थियो। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स स्विजरल्यान्ड पुग्नुभएको छ, जहाँ अमेरिका र इरानबीच वार्ता हुने अपेक्षा गरिएको छ। श्री भान्सले दुई देशबीच परमाणु मामिलामा वार्ताका लागि एक रूपरेखा विकास गरिने बताउनु भएको छ। यसैबीच इरानी प्रतिनिधिमण्डलले लेबनानमा जारी द्वन्द समाधान नगरी वार्ता अगाडि बढ्न गाह्रो हुने बताएको छ। फ्रान्स हाल प्रचण्ड गर्मीको लहरबाट गुज्रिरहेको छ। धेरै क्षेत्रमा तापक्रम 40 डिग्री सेल्सियस पुगेको छ। प्रतिक्रिया स्वरूप सरकारले आपतकालीन सेवाहरू र सेनालाई डढेलो नियन्त्रण गर्न सतर्क रहन निर्देश दिएको छ। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो।

Yeah,

Yeah, well,

Yeah.

Don't you

Chuan

0: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। मध्यप्रदेशको जबलपुरमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोत आइएनएस दुनागिरी, आइएनएस संशोधक अनि आइएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नु भएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। अनि क्रिकेटमा त्रिकोणीय श्रृङ्खलाको अन्तिम म्याचमा भारत एले आयोजक श्रीलङ्का एलाई 378 रनको लक्ष्य दिएको छ। अब समाचार विस्तारमा। मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। यस अवसरमा राज्यपाल मंगुभाई पटेल अनि मुख्यमन्त्री डाक्टर मोहन यादव पनि उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो, जसले स्वास्थ्य सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ। उहाँले मानिसहरूसित योगलाई आफ्नै दैनिक दिनचर्याको हिस्सा बनाउन आह्वान गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो कि यस वर्षको थिम स्वास्थ्य आयुको लागि योग वरिष्ठ नागरिकहरूलाई असल स्वास्थ्य अनि सम्मानजनक जीवनको महत्वलाई रेखाङ्कित गर्दछ।
1: मेरा मानना है कि योग से जुड़े संस्थाओं के निष्ठापूर्ण प्रयासों के बल पर योग जन जन तक पहुंचना। मैं सभी देशवासियों से ये संकल्प लेने का आग्रह करती हूँ, ये योग को अपने दैनिक जीवन का अभिन्न अंग बनाएंगे। ऐसा करके ये स्वस्थ व्यक्ति, स्वस्थ परिवार, स्वस्थ समाज, स्वस्थ राष्ट्र और स्वस्थ विश्व के निर्माण के महान लक्ष्य में अपना योगदान देंगे।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभएको छ कि

0: योग शारीरिक मानसिक अनि आध्यात्मिक स्वास्थ्यको लागि धेरै लाभकारी हो उहाँले भन्नुभयो कम्ती उमेरदेखि योग सुरु गर्नाले यसको अधिक लाभ पाउन सकिनेछ उपराष्ट्रपतिले मानिसहरूसित योगलाई नियमित जीवनको हिस्सा बनाउने आह्वान समेत गर्नुभयो आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नको लागि योग प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो यस अवसरमा श्री मोदीले भन्नुभयो कि विश्वका केही भागहरूमा 21 जुन वर्षको सबैभन्दा लामो दिन हुँदछ अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको छ प्रधानमन्त्रीले भन्नुभयो कि योग केवल शारीरिक व्यायाम होइन तर भावनाको अभिव्यक्ति हो अनि यो कुनै आयु वर्गसम्म सीमित छैन उहाँले भन्नुभयो हाम्रो लक्ष्य 40 वर्षको आयुमा 20 वर्षको आयुभन्दा अधिक लचिलो हुनु अनि 50 वर्षको आयुमा 30 वर्षको आयुभन्दा अधिक ऊर्जावान रहनु हुनु पर्नेछ श्री मोदीले भन्नुभयो कि योगले हामीलाई सन्तुलित जीवन जिउन अनि मानसिक स्वास्थ्यको माध्यमद्वारा शारीरिक स्वास्थ्यको मार्ग खोज्नमा सहयोग गर्नु हो प्रधानमन्त्रीले भन्नुभयो हामीले योगलाई जीवनको हिस्सा बनाउनु पर्नेछ सरकारले यस वर्ष योग 365 पहल अन्तर्गत 100 दिनको अनलाइन योग कक्षाहरूको आयोजना गरेको पनि उहाँले जानकारी दिनुभयो
1: योग केवल हमारे शारीरिक स्वास्थ्य पर ही फोकस नहीं करता योग मानसिक स्वास्थ्य से शारीरिक स्वास्थ्य का मार्ग दिखाता है इसलिए योग के विषय में युक्त चेष्टस्य कर्मसु कहा गया है यानी हमें क्या करना चाहिए क्या नहीं करना चाहिए इसका बोध ये बोध हमारे जीवन में शांति का स्रोत तो बनता ही है इससे विश्व शांति का मार्ग भी खुलता है
0: श्री मोदीले वर्ष 2015 अन्तर्राष्ट्रिय योग दिवसको सुरुवातपछि नयाँ दिल्ली चण्डीगढ लखनऊ मैसूर न्यूयोर्क श्रीनगर अनि विशाखापट्टनम सहित विभिन्न स्थानहरूबाट समारोहको नेतृत्व गर्नुभएको छ धेरै केन्द्रीय अनि राज्य मन्त्रीहरूले पनि योग कार्यक्रमहरूमा भाग लिइरहेका छन् राष्ट्रपति द्रौपदी मुर्मूले आज जबलपुरमा रानी दुर्गावती विश्वविद्यालयको 36 दीक्षान्त समारोहमा भाग लिनुभयो अनि मेधावी विद्यार्थीहरूलाई स्वर्ण पदक प्रदान गर्नुभयो यस अवसरमा उहाँले भन्नुभयो रानी दुर्गावती साहस अनि वीरताको प्रतीक हुनुहुन्थ्यो अनि आउने पिँढीहरू उहाँबाट प्रेरणा पाइरहनेछन् राष्ट्रपतिले आदिवासी समुदायहरू वञ्चित वर्गहरू अनि बालिकाहरूको सशक्तिकरणको लागि शिक्षाको महत्वमाथि जोड दिनुभयो उहाँले भन्नुभयो कि विकसित भारत 2047 लक्ष्य तब पूरा हुनेछ जब विकासको लाभ समाजको प्रत्येक वर्गसम्म पुग्नेछ राष्ट्रपति मुर्मूले भोलि कुनो राष्ट्रिय उद्यानको पनि भ्रमण गर्नुहुनेछ प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोत आईएनएस दुनागिरी आईएनएस संशोधक अनि आईएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो यस अवसरमा उहाँले भारत जहाज निर्माण क्षेत्रमा नयाँ सोचको साथ अघि बढिरहेको बताउनुभयो प्रधानमन्त्रीले भन्नुभयो केन्द्र सरकारले हालका वर्षहरूमा धेरै नीतिगत सुधार गरेको छ अनि घरेलु निर्माण क्षमता बढाउनका लागि विशेष कदम उठाएको छ उहाँले भन्नुभयो कि जहाज व्यवस्थापन मर्मति एवं सञ्चालनलाई एउटा ठूलो राष्ट्रिय मिसनको रूपमा हेरिन्छ श्री मोदीले भन्नुभयो कि यी युद्धपोतहरू नौसेनामा सामेल हुनु भारतको भविष्यको संकेत हो उहाँले भन्नुभयो समुद्री क्षेत्र विकसित भारतको लागि रोजगारको ठूलो माध्यम बन्न सक्छ अनि आगामी वर्षहरूमा लाखौं नयाँ रोजगार सृजित हुने सम्भावना छ प्रधानमन्त्रीले भन्नुभयो कि रक्षा उत्पादन साथै रक्षा निर्यातमा पनि अभूतपूर्व वृद्धि भएको छ नौसेनाका अनुसार यी तीनैवटा पोतहरूमा 75% भन्दा अधिक स्वदेशी सामग्रीको उपयोग गरिएको छ अनि यसको निर्माणमा 200 भन्दा अधिक सूक्ष्म लघु अनि मध्यम उद्यमहरूको योगदान रहेको छ यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ अब रहल समाचार केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ कि आज आयोजित निट युजी पुनर्परीक्षामा 22 लाख विद्यार्थी सामेल भइरहेका छन् उहाँले छात्रहरूलाई शुभकामना दिनुहुँदै भन्नुभयो कि परीक्षाको लागि सबै आवश्यक व्यवस्था गरिएको छ अनि अभ्यर्थीहरूले कुनै डर बिना परीक्षा दिउन् श्री प्रधानले अझ भन्नुभयो कि सिबिएसईको रहल परीक्षा परिणाम चाँडै जारी गरिनेछ अधिकांश परिणाम घोषित भइसकेको उहाँले बताउनुभयो अनि पुनर्मूल्याङ्कन तथा सत्यापनको प्रक्रिया पूरा भएपछि परिणाम पनि चाँडै प्रकाशित गरिनेछ विधि अनि न्याय मन्त्रालय अधीनस्थ विद्यायी विभागले आज नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आफ्नो अधिकारीहरू अनि कर्मचारीहरूलाई लिएर योग सत्रको आयोजना गर्यो यस अवसरमा विद्यायी विभाग अनि विधि मामलाहरूका सचिव डाक्टर राजीव मणिले भन्नुभयो कि शारीरिक मानसिक अनि भावनात्मक कल्याणको लागि दैनिक जीवनमा योगलाई सामेल गर्नु महत्त्वपूर्ण हो

0: मस्कट स्थित भारतीय दूतावासले 12 अन्तर्राष्ट्रिय योग दिवस मनाउन एक विशेष कार्यक्रमको आयोजना गर्यो। यस कार्यक्रमले कूटनैतिक समुदायका सदस्यहरू, भारतीय प्रवासी अनि ओमानी योग उत्साहीहरूलाई एकै ठाउँमा ल्याएको थियो। ओमन योगासना महासङ्घले आफ्नो अध्यक्ष सलाह हकिम अल तोकीको उपस्थितिमा विशेष योगासन प्रस्तुति गर्यो। ओमनका लागि भारतका राजदूत प्रशान्त पिसेले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश साझा गर्नुहुँदै स्वास्थ्य, सद्भाव र समग्र कल्याणलाई प्रवर्धन गर्ने विश्वव्यापी आन्दोलनको रूपमा योगको भूमिकामा जोड दिनुभयो। सरकारले सोसियल मिडियामा प्रसारित त्यस दावीको खण्डन गरेको छ जसमा भनिएको थियो कि प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत 6,550 रुपियाँको प्रोसेसिङ शुल्कमाथि 10,00,000 रुपियाँसम्मको ऋण दिइँदैछ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाइले स्पष्ट गरेको छ कि यससित सम्बन्धित पत्र पूर्ण रूपमा फर्जी हो। एकाइले भनेको छ कि मुद्रा एक पुनर्वित्त एजेन्सी हो अनि यसले व्यक्तिहरूलाई अनि सूक्ष्म उद्यमीहरूलाई सिधै ऋण दिँदैन। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नुभएको छ जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। श्री भेन्सले भन्नुभयो कि दुवै देशबीच परमाणु मुद्दाहरूमाथि बातचितको रूपरेखा तयार गरिँदैछ। त्यही इरानको प्रतिनिधिमण्डलले भनेको छ कि लेबननमा जारी सङ्घर्षको समाधान नगरी वार्तालाई अघि बढाउन कठिन हुनेछ। क्रिकेटमा त्रिकोणीय श्रृङ्खलाको अन्तिम म्याचमा भारत एले आयोजक श्रीलङ्का एलाई 378 रनको लक्ष्य दिएको छ। दम्बुलाको रङ गिरी अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलङ्का एले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। वैभव सूर्यवंशीले उत्कृष्ट ब्याटिङ गर्दै केवल 29 बलमा 94 रन बनाए। सूर्यवंशीले केवल 11 बलमा आफ्नो अर्धशतक पूरा गरे। 378 रनको लक्ष्यलाई पछ्याउँदै श्रीलङ्का एले समाचार लेखुन्जेलसम्ममा 2.5 ओभरमा 1 विकेट गुमाएर 28 रन बनाएर खेलिरहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। मध्यप्रदेशको जबलपुरमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योगाभ्यासको नेतृत्व गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोत आइएनएस दुनागरी, आइएनएस संशोधक अनि आइएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नुभएको छ जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना रहेको छ। अनि क्रिकेटमा त्रिकोणीय श्रृङ्खलाको अन्तिम म्याचमा भारत एले आयोजक श्रीलङ्का एलाई 378 रनको लक्ष्य दिएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा 3:15 पुनः समाचार लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। श्रोतालाई अब सुनाइरहेछौ लोकगीत, एकै कलाकार हिरा वाइबाको आवाजमा।

लोकगीतमा अहिले सुन्नुभयो एकै कलाकार हीरा वाइबाको आवाजमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं।

प्रथम गीत स्वीकार्नुहोस् फिल्म सिलसिलाबाट लता मङ्गेशकर र किशोर कुमारको युगल आवाजमा, शब्द सजावेत अख्तरको, सङ्गीत शिवहरिको।

एक दुजे के लिए अब सुनोस यस फिल्मबाट लता मंगेशकर र एसबी बालसुब्रमण्यमको आवाजमा शब्द सा आनन्द बक्सीको संगीत लक्ष्मीकान्त प्यारेलालको को

0: मनकुनिम्ती सधै सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: अब सुन्नुहोस् यो अन्तिम गीत आशा फिल्मबाट लता मङ्गेशकरको आवाजमा, शब्द आनन्द बक्सीको, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

0: यस गीतको अन्त्यसाथै अहिलेला पूरा हुन्छ फिल्म संगीतको कार्यक्रम। अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। यस अवसरमा मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो जसले स्वस्थ, सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभएको छ कि योग शारीरिक, मानसिक अनि आध्यात्मिक स्वास्थ्यका लागि धेरै लाभकारी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा आयोजित कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो कि विश्वको केही भागमा 21 जुन वर्षको सबैभन्दा लामो दिन हुन्छ अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको छ। देशका अन्य भागहरू झैँ सम्पूर्ण असम तथा गुवाहाटीमा पनि आइतबार 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग सत्रको आयोजना गरिएको थियो। विभिन्न स्थानहरूमा असम सरकारका मन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूले योग सत्रमा सहभागी भई स्वस्थ मन, स्वस्थ शरीर र स्वस्थ समाजको सन्देश दिएका छन्। यसै क्रममा गुवाहाटीको उज्जान बजार क्षेत्रमा ब्रह्मपुत्र नदीको किनारमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोह आयोजना गरियो। उक्त कार्यक्रममा असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा तथा भारतकी केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण सहभागी भई योग अभ्यास गर्नुभयो। यस अवसरमा ठूलो संख्यामा मानिसहरू योग गरिरहेको देखिएको थियो। मुख्यमन्त्री तथा केन्द्रीय मन्त्रीले स्वस्थ र समृद्धको भावनासहित योग गरेर दिनको सुरुवात गर्नुभयो। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक ह्यान्डलमा योग साधनाले मानव शरीर, मन र आत्माबीच सन्तुलन, समन्वय स्थापित गर्दछ भनी बताउनुभयो। आजको व्यस्त जीवनशैलीमा स्वस्थ र सन्तुलित जीवन निर्माण गर्न योगको भूमिका अद्वितीय रहेको उहाँले बताउनुभयो। सिक्किमको राजधानी रिज पार्कमा आज बिहान 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राज्य स्तरीय समारोह आयोजना गरियो। यस अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। आयुष विभाग तथा स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा आयोजित विशेष योग सत्रमा सिक्किम विधानसभाका अध्यक्ष मिङमा नर्बु शेर्पा, स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेलसहित मन्त्रीहरू, विधायकहरू, वरिष्ठ प्रशासनिक अधिकारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस वर्षको योग दिवसको विषय स्वस्थ आयुका लागि योग रहेको छ, जसको उद्देश्य बढ्दो उमेरसँगै शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ बनाउनु हो। राज्यपालले सबै सहभागीहरूसँग विभिन्न योगासनहरूको अभ्यास गर्नुभयो। राज्यपालले सिक्किमवासीहरूलाई शुभकामना व्यक्त गर्नुहुँदै योग भारतले सम्पूर्ण मानव जातिलाई दिएको अमूल्य उपहार हो जसले शारीरिक र मानसिक स्वास्थ्यबीच सन्तुलन कायम राख्न मद्दत गर्छ भनी बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै प्रधानमन्त्रीले योगलाई विश्वव्यापी स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज राज्यस्थित स्वयंसेवक सङ्घको संस्थापक डाक्टर केशव बलिराम हेडगेवरको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। मुख्यमन्त्रीले सोसियल मिडियामा बताउनुभयो, भारतको एक कट्टर भक्त, राष्ट्रिय स्वयंसेवक सङ्घको संस्थापक पूज्य डाक्टर केशव बलिराम हेडगेवर डाङ्ग्रियाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्र निर्माणको महान आदर्शलाई समर्पित उहाँको सम्पूर्ण जीवन अनि राष्ट्र सर्वोपरिको सोचाइलाई सदैव हामीलाई प्रेरणा दिन्छ भनी उहाँले बताउनुभयो। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले बताउनुभयो, प्रधानमन्त्री किसान सम्मान निधि पीएम किसान योजना अन्तर्गत

0: अहिलेसम्म राज्यको 2,85,571 किसानहरूको ब्याङ्क खातामा 2,200 किस्तको रूपमा कुल 977,89,00,000 रुपियाँ सोझै आन्तरित गरिएको छ। उहाँले हिजो राज्यको अरुणिधित नगरको राज्य कृषि अनुसन्धान केन्द्रमा आयोजित पीएम किसान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यो जानकारी दिनुभएको हो। मुख्यमन्त्रीले पीएम किसान योजनालाई एक ऐतिहासिक पहल भएको बताउनुभयो, जो किसानहरूलाई कुनै मध्यस्थ बिना प्रत्यक्ष वित्तीय सहायता प्रदान गर्ने सशक्त बनाउँदछ। यसबाट किसानहरूको आजीविका अनि आर्थिक सुरक्षा सुधार हुने उहाँले अपेक्षा गर्नुभयो। मणिपुरको राज्यपाल अजय कुमार भल्लाले ललित कलामा उत्कृष्ट योगदानको निम्ति प्रख्यात कलाकार येन्द्रेम इबो चोबा सिंहलाई 7 राज्यपाल कला पुरस्कार प्रदान गर्नुभयो। यो पुरस्कार समारोह इम्फाल पूर्वी जिल्लाको मन्त्रीपुखुरी स्थित मुख्यमन्त्री सचिवालयको क्याबिनेट हलमा आयोजना गरिएको थियो। मणिपुरमा मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले राज्यको सबै समुदायहरूसित मतभेद बिर्सेर स्थायी शान्ति को निम्ति संवाद गर्ने अपील गर्नुभएको छ। उहाँले इम्फाल पश्चिम जिल्लामा आयोजित जनकल्याण शिविर सम्बोधन गर्नुहुँदै मानिसहरूसित शान्ति बहाल गर्ने अनि यसलाई कायम राख्न सरकारको प्रयासहरूलाई पूर्ण सहयोग गर्ने आग्रह गर्नुभयो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी। नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ। रबाउनुहोस् आजको हाम्रो यो कार्यक्रमको थालनी गरौँ यो मिठो गीतबाट।

स्वागत छ हजुरहरू सम्पूर्ण सम्पूर्णलाई कार्यक्रम विश्वमा हामीमा, जसमा आज हामी चर्चा गर्नेछौँ भारतको सांस्कृतिक राजधानी पश्चिम बङ्गाल बारे। श्रोता, हाम्रो देश भारतलाई विविधतामा एकता भएको देश भनिन्छ। हरेक राज्यको भाषा, पहिरन, खानपिन र संस्कृति आआफ्नै र बेग्ला बेग्लै छन्। तर यी सबै मध्यमा पश्चिम बङ्गाललाई भारतको सांस्कृतिक राजधानी भनिनुको केही विशेष कारणहरू छन् र यसको मुख्य कारण भने 19 र 20 शताब्दीमा यहाँबाट सुरु भएको बङ्गाल पुनर्जागरण हो। यो आन्दोलनले केवल बङ्गाललाई मात्र होइन पुरै भारतलाई सामाजिक, सांस्कृतिक, शैक्षिक रूपमा नयाँ बाटो देखाएको थियो। साहित्य, कला, संगीत, नाटक, शिक्षा र विचारको क्षेत्रमा पश्चिम बङ्गालको योगदान अतुलनीय छ। यो राज्यलाई कविहरूको भूमि पनि भनिन्छ। विश्वकवि रविन्द्रनाथ ठाकुरको जन्म यहाँ नै भएको हो। उहाँले गीताञ्जली काव्य संग्रह लेखेर सन् 1913 एसियाकै पहिलो व्यक्तिको

साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्नुभयो। भारतको राष्ट्रगान जनगणमन र बंगालको राज्यगीत आमार सोनार बांगला पनि उहाँकै रचना हो। वन्दे मातरम जस्तो अमर गीत लेख्ने बंकिमचन्द्र चट्टोपाध्याय, देवदास, श्रीकान्त जस्ता उपन्यास लेख्ने शरद चन्द्र चट्टोपाध्याय र विद्रोही कविता लेख्ने काजी नजरुल इस्लाम पनि बंगालकै सन्तान हुन्। शिक्षाको क्षेत्रमा ईश्वरचन्द्र विद्यासागरको नाम लिनै पर्ने हुन्छ। उहाँले बंगाली वर्णमालालाई सरल बनाउनुभयो र बालिका शिक्षाको लागि हजारौं विद्यालय खोल्नुभयो। विधवा विवाह ऐन पास गराउन उहाँको ठूलो भूमिका रहेको थियो भन्ने सर्वविदित रहेको छ। त्यसैले नै उनलाई दयाको सागर भनेर पनि चिनिन्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतको सांस्कृतिक राजधानी पश्चिम बंगाल बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन मनोरञ्जन गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमामी। हाम्रो राज्य पश्चिम बंगाल कला, चित्रकला र चलचित्र निर्माणको क्षेत्रमा पनि सम्पूर्ण देशलाई नै नेतृत्व गरिरहेको छ। चित्रकलामा 20 औं शताब्दीको सुरुमा बंगाल स्कूल अफ आर्ट स्थापना भएको थियो। अवनीन्द्रनाथ ठाकुर र जामिनी रायले भारतीय शैलीको चित्रकलालाई यहाँ नै नयाँ जीवन दिनुभयो। उहाँहरूले पश्चिमी शैलीको नकल नगरी भारतीय परम्परा र लोककलालाई महत्व दिनुभयो। चलचित्रको क्षेत्रमा सत्यजित रायको योगदान अविस्मरणीय छ र उहाँ पनि बंगालकै एक सन्तान हुन्। उहाँको पहिलो चलचित्र पाथेर पाञ्चालीले सन् 1956 कास फिल्म फेस्टिभलमा बेस्ट ह्युमन डकुमेन्ट अवार्ड जितेको थियो। उहाँले भारतीय चलचित्रलाई विश्व स्तरमा नै पुर्याउनु भयो। भारत सरकारले उहाँलाई भारत रत्न र मानार्थ अक्सफोर्ड अवार्डले पनि सम्मान गरेको थियो। त्यसै गरी हाम्रो यो सुन्दर राज्य पश्चिम बंगालमा संगीत, नृत्य र विभिन्न प्रकारको चाडपर्वहरू हामी हर्षोल्लासको साथ मनाउने गर्छौं। संगीतको क्षेत्रमा रविन्द्र संगीत, नजरुल गीती र बाउल गीत बंगालको पहिचान हो भनेर भन्दा गलत नहोला। यसैले नै बंगाललाई पूरा भारत तथा विश्वभरि नै चिनाउने गर्छ। बाउल गीतमा साधारण शब्दमा गहिरो दर्शन हुन्छ। यो गीत गाउँदै हिँड्ने बाउलहरू बंगालको संस्कृतिको प्रतीक हुन्। यहाँको सबैभन्दा ठूलो चाड दुर्गा पूजा, जसले बंगालको सांस्कृतिक जीवन्ततालाई दर्शाउँदछ। पश्चिम बंगाल केवल कला र साहित्यको मात्र होइन, विचार र क्रान्तिको पनि राजधानी हो भनेर हामी भन्न सक्छौ। स्वामी विवेकानन्दले सन् 1993 सिकागो धर्म सम्मेलनमा सिस्टर्स एन्ड ब्रदर्स अफ अमेरिका भनेर भाषण शुरू गर्नुभयो। उहाँले भारतीय आध्यात्म र संस्कृतिको डंका पूरै विश्वमा बजाउनुभयो। स्वतन्त्रता आन्दोलनमा पनि बंगालको भूमिका ठूलो रहेको छ। नेताजी सुभाष चन्द्र बोसले भारतीय राष्ट्रिय सेना आजाद हिन्द फौज बनाएर अंग्रेज विरुद्ध लड्नुभयो। उहाँको यो योगदान सम्पूर्ण भारत एवं विश्वले कहिले पनि बिर्सिने छैन। पश्चिम बंगाल भारतको मानचित्रमा एउटा राज्य मात्र होइन, यो भारतको मस्तिष्क र मुटु हो। यहाँको हावामा कविता छ, माटोमा गीत छ र मान्छेको कुरामा तर्क छ। भारत बनाउने सपना पहिले बंगालमा नै देखिएको थियो, त्यसैले बंगाललाई भारतको सांस्कृतिक राजधानी भन्नु उपयुक्त ठहर्दछ। यहाँको माटोले कवि, चित्रकार, क्रान्तिकारी र सन्तहरू जन्माउँछन्। हामी सबैले यसको समृद्ध संस्कृतिबाट प्रेरणा लिनुपर्ने हुन्छ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमहामी, जसमा आज हामीले चर्चा गर्यौं हाम्रो देश भारतको एक अति महत्वपूर्ण राज्य जसलाई हामी सांस्कृतिक राजधानी पनि भनेर भन्ने गर्छौं, पश्चिम बंगाल बारे। यसबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। आजको वार्ताको यस कार्यक्रममा हामी चर्चा गर्नेछौ जीवनमा योगको महत्वबारे।

श्रोता, आज 21 जुन, आज विश्वव्यापी अन्तर्राष्ट्रिय योग दिवस हामी धुमधामसित मनाइरहेका छौँ। योग केवल शारीरिक अभ्यास मात्र होइन, यो शरीर मन र आत्मालाई जोड्ने प्राचीन विज्ञान हो। त्यसैले आउनुहोस् आजको हाम्रो यो कार्यक्रममा हामी जीवनमा योगको महत्वबारे नै चर्चा गरौँ। श्रोता, योग शब्दको अर्थ नै जोड्नु हो। यसले हाम्रो शरीर मन औ आत्मालाई जोडेर सन्तुलन बनाइराख्ने कार्य गर्दछ। भारत लगायत यसका छिमेकी राष्ट्रहरूमा हजारौं वर्षदेखि ऋषिमुनिहरूले अपनाएको यो अभ्यास आज विश्वभरमा लोकप्रिय भएको छ। त्यसैले नै यसप्रति जागरूकता ल्याउन र यसको महत्वलाई उजागर गर्न 21 जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाइन्छ। योगको शारीरिक महत्व कस्तो रहेको छ त भन्ने प्रश्नमा, नियमित योग गर्दा शरीर लचिलो, बलियो र रोगमुक्त हुन्छ। आसनहरूले मांसपेशी तन्काउँछ, हड्डी बलियो बनाउँछ र रगत संचार राम्रो गर्छ। मोटोपन, मधुमेह, उच्च रक्तचाप जस्ता जीवनशैली सम्बन्धी रोग नियन्त्रण गर्न योग धेरै प्रभावकारी छ। प्राणायामले फोक्सोको क्षमता बढाउँछ र रोग प्रतिरोधक शक्ति बलियो बनाउँदछ। त्यसरी नै योगको मानसिक महत्व पनि रहेको छ। श्रोता, आजको तनावपूर्ण जीवनमा मन शान्त राख्नु एक चुनौती नै बनिसकेको छ। ध्यान र प्राणायामले मनको चञ्चलता कम गर्छ, एकाग्रता बढाउँछ र नकारात्मक सोच हटाउँदछ। विद्यार्थीका लागि योगले पढाइमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ। डिप्रेसन, चिन्ता तथा मानसिक समस्याबाट बाँच्नमा पनि योग राम्रो उपाय हो। यसले हामीलाई आत्मचिन्तन गर्न सिकाउँछ। यम नियम जस्ता योगका अङ्गहरूले सत्य बोल्न, अहिंसा गर्ने, सन्तोष राख्ने जस्ता सद्गुण विकास गर्छ। यसले मानिसलाई अनुशासित, धैर्यवान र सकारात्मक बनाउँदछ। आफूलाई चिन्ने र समाजसँग राम्रो सम्बन्ध राख्ने बाटो योगले देखाउँदछ। आजकलका विद्यार्थीहरू फोन, कम्प्युटर अगाडि धेरै बस्ने गर्छन्, जसले गर्दा ढाड दुख्ने, आँखा कमजोर हुने, मोटोपन बढ्ने समस्याहरू साधारण बनिसकेको छ। योगका आसनहरू जस्तै ताडासन, वृक्षासन, त्रिकोणासन, भुजाङ्गासन गर्दा हाम्रो शरीर लचिलो हुन्छ र यसले हड्डीहरू बलियो बनाउँछ। यसले रोग प्रतिरोधक क्षमता पनि बढाउँदछ। सूर्य नमस्कार गरे 12 आसन एकै पटकमा पूरा हुने गर्दछ। यसले पुरै शरीरलाई व्यायाम दिन्छ। बिहानी 15 मिनट योग गरे दिनभरि ताजा र ऊर्जावान महसुस हामी गर्न सक्छौँ। हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ जीवनमा योगको महत्वबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पढाइको तनाव, परीक्षाहरूको डर, साथी सङ्गीहरूको समस्या, यी सबैले हाम्रो दिमागलाई अशान्त बनाइराखेका हुन्छन्। योगमा प्राणायाम, ध्यान सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अनुलोम विलोम प्राणायाम गर्दा दिमाग शान्त हुन्छ, एकाग्रता बढ्छ। भ्रामरी प्राणायामले रिस कम गर्छ। 5 मिनट आँखा चिम्लेर ध्यान गरेपछि हामी आफूलाई धेरै हल्का महसुस गर्छौ। स्वामी विवेकानन्दज्यूले पनि भन्नुभएका थिए कि मनलाई जित्नु भनेको संसारलाई जित्नु हो, र योगले हामीलाई त्यही मनलाई जित्न सिकाउँछ। योगले हामीलाई अनुशासन सिकाउँछ। हरेक दिन बिहानी उठेर योग गर्ने बानीले हामीलाई समयको कदर गर्न सिकाउँछ। यम र नियम योगको पहिलो दुई अङ्ग हुन्। सत्य बोल्ने, हिंसा नगर्ने, चोरी नगर्ने, सन्तोष गर्ने जस्ता कुराहरू हामीलाई योगले सिकाउँदछ, जसबाट हाम्रो चरित्रको निर्माण भएर जान्छ र हामी समाजमा एक सभ्य नागरिक बन्न सफल हुन्छौँ। हामी 21 औं शताब्दीका युवाहरू हौ। हाम्रो काँधमा देशको जिम्मेवारी छ। स्वस्थ शरीर र तिखो दिमाग नभए हामी देश बनाउन सक्दैनौ र यसको विकास पनि गर्न सक्दैनौ। श्रोता, डाक्टरकोमा जानुभन्दा रोग लाग्नै नदिनु राम्रो कुरा हो नि। योग त्यही प्रिभेन्टिभ मेडिसिन हो। राम्रो कुरा के छ भने, योग गर्न धेरै पैसाको खाँचो हुँदैन, ठुलो ठाउँ चाहिँदैन। आफ्नो कोठाको एक कुनामा चटाई बिछाएर पनि हामीले योग गर्न सक्छौ। अन्त्यमा हामी यो भन्न सक्छौ कि योग गर्नु भनेको मन्दिर जानु होइन, आफ्नो शरीरलाई नै मन्दिर बनाउनु हो। हामी सबैले आजदेखि नै 10 मिनट भए पनि योग सुरु गरौं भन्ने संकल्प मनमा लिऊ। बिहान उठ्ने बित्तिकै 3 पटक गहिरो सास लिऊ, सूर्यलाई नमस्कार गरौं। सानो सुरुवातले ठूलो परिवर्तन ल्याउँछ। स्वस्थ शरीर, शान्त मन र बलियो चरित्र, यी तीनै कुरा योगले दिदछ। त्यसैले योग गरौं, स्वस्थ बनौं र देश बनाऊ। यही कामना यहाँहरू अघि राख्दै अब भने म सञ्चालिका मोना तामाङ पनि यहाँहरूबाट विदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा अर्को विषय लिएर फेरि पनि यहाँहरूसँग भेट हुनेछ। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

0: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज नयाँ दिल्लीमा विभिन्न केन्द्रीय मन्त्रालय अनि विभागहरूले विशेष कार्यक्रम आयोजित गर्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोतहरू राष्ट्रलाई समर्पित गर्नुभएको छ। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नुभएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। मौसम विभागले पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा आज मुसलधारे वर्षा हुने सम्भावना व्यक्त गरेको छ। विभाग अनुसार असम अनि मेघालयको केही भागहरूमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। सुनोस् समाचार विस्तारमा। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नको लागि योग। यस अवसरमा मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योगा गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो, जसले स्वस्थ, सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले भन्नुभएको छ कि योग शारीरिक, मानसिक अनि आध्यात्मिक स्वास्थ्यको लागि धेरै लाभकारी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा सम्पन्न कार्यक्रममा योगाभ्यासको नेतृत्व गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो, विश्वको केही भागहरूमा 21 जून वर्षको सबैभन्दा लामो दिन हुँदछ अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको छ।
1: 21 जून का ये दिन पृथ्वी के कुछ भूभाग पर साल में सबसे लंबी अवधि का दिन होता है और अंतर्राष्ट्रीय योग दिवस के कारण 21 जून का ये दिन विश्व के सबसे बड़े सामूहिक उत्सव का दिन भी बन गया है। विश्व के अलग अलग हिस्सों से योग की एक से एक अद्भुत तस्वीरें आ रही है। पूरा देश योग की ऊर्जा से, चैतन्य से भरा हुआ नजर आ रहा है।
0: अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज नयाँ दिल्लीमा विभिन्न केन्द्रीय मन्त्रालयहरू अनि विभागहरूले विशेष कार्यक्रम आयोजित गर्यो। संचार मन्त्रालयको दूरसञ्चार विभागले संचार भवनमा योग सत्रको आयोजना गर्यो, जसमा विभागका सचिव अमित अग्रवाल सहित धेरै संख्यामा अधिकारीहरू अनि कर्मचारीहरूले भाग लिए। महिला एवं बाल विकास मन्त्रालय अन्तर्गत सावित्री बाई फुले राष्ट्रिय महिला एवं बाल विकास संस्थानमा पनि योग दिवस उत्साहपूर्वक मनाइयो। कार्यक्रममा लगभग 300 अधिकारीहरू अनि कर्मचारीहरूले भाग लिएका थिए। गृह मन्त्रालय, ग्रामीण विकास मन्त्रालय, विदेश मन्त्रालय तथा अन्य विभागहरूले कर्तव्य भवनमा संयुक्त रूपमा योग दिवस कार्यक्रम आयोजित गरे। यस अवधि स्वस्थ जीवनशैली अनि समग्र कल्याणमा योगको महत्त्वमाथि जोड दिइयो। सूक्ष्म, लघु अनि मध्यम उद्यम मन्त्रालयले पनि ओखला स्थित NSIC परिसरमा योग दिवस मनाए। यस अवसरमा स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोत INS दुनागिरी, INS

0: संशोधक अनि आईएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। यस अवसरमा उहाँले भारत जहाज निर्माण क्षेत्रमा नयाँ सोचको साथ अघि बढिरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, केन्द्र सरकारले हालका वर्षहरूमा धेरै नीतिगत सुधार गरेको छ अनि घरेलु निर्माण क्षमता बढाउनका लागि विशेष कदम उठाएको छ। उहाँले भन्नुभयो, जहाज व्यवस्थापन, मर्मती एवं सञ्चालनलाई एउटा ठूलो राष्ट्रिय मिसनको रूपमा हेरिँदैछ। श्री मोदीले भन्नुभयो, यी युद्धपोतहरू नौसेनामा सामेल हुनु भारतको भविष्यको संकेत हो। उहाँले भन्नुभयो, समुद्री क्षेत्र विकसित भारतको लागि रोजगारको ठूलो माध्यम बन्न सक्नेछ अनि आगामी वर्षहरूमा लाखौं नयाँ रोजगार सृजित हुने सम्भावना रहेको उहाँले बताउनुभयो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ, आज आयोजित नीट यूजी पुनर्परीक्षामा 22 लाख विद्यार्थी सामेल भइरहेका छन्। उहाँले छात्रहरूलाई शुभकामना दिँदै भन्नुभयो, परीक्षाको लागि सबै आवश्यक व्यवस्था गरिएको छ अनि अभ्यर्थीहरूले कुनै डर बिना परीक्षा दिउन्। श्री प्रधानले अझ भन्नुभयो, सिबिएसईको रहल परीक्षा परिणाम चाँडै जारी गरिनेछ। अधिकांश परिणाम घोषित भइसकेको उहाँले बताउनुभयो अनि पुनर्मूल्याङ्कन तथा सत्यापनको प्रक्रिया पूरा भएपछि परिणाम पनि चाँडै प्रकाशित गरिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नु भएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। श्री भेन्सले भन्नुभयो कि दुवै देशबीच परमाणु मुद्दाहरूमाथि बातचितको रूपरेखा तयार गरिनेछ। अर्कोतिर इरानको प्रतिनिधि मण्डलले भनेको छ कि लेबनानमा जारी सङ्घर्षको समाधान नगरी वार्तालाई अघि बढाउनु कठिन हुनेछ।
1: ईरान के प्रतिनिधि मंडल का कहना है कि लेबनान में जारी संघर्ष का समाधान किए बिना वार्ता आगे बढ़ाना मुश्किल होगा। इस बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ने चेतावनी दी है कि यदि 60 दिनों के भीतर समझौता नहीं हुआ तो अमेरिका होर्मुज जलडमरों मध्य पर नए शुल्क लगा सकता है। बढ़ते तनाव के कारण शुक्रवार को प्रस्तावित वार्ता स्थगित कर दी गई थी। ईरानी प्रतिनिधि मंडल का नाम मिनाब 168 रखा गया है, जो स्कूल पर हुए हमले में मारे गए लोगों की स्मृति में है। प्रतिनिधि मंडल का नेतृत्व संसद के स्पीकर मोहम्मद बागेर कालीबफ करेंगे। समाचार कक्ष से वैष्णवी।
0: कोलम्बियामा आज राष्ट्रपति चुनावको दोस्रो अनि अन्तिम चरणको लागि मतदान भइरहेको छ। प्रतिस्पर्धा रूढिवादी नेता एबलार्डो डेला एस्प्रेला अनि वामपन्थी उम्मेद्वार इभान सेपेडा बीच रहेको छ। देशमा बढ्दो राजनीतिक ध्रुवीकरण अनि हिंसाबीच मतदाता सुरक्षा, भ्रष्टाचार अनि आर्थिक चुनौतीहरूसित जुझ्नको लागि आफ्नो मनपर्दो नेता चुनिरहेका छन्। एबलार्डो डेला एस्प्रेलाले अपराध अनि हिंसामाथि कडा कारवाही गर्ने वाचा गर्नुभएको छ, जबकि इभान सेपेडाले सशस्त्र समूहहरूसित शान्तिवार्ता जारी राख्ने बताउनु भएको छ। आज विश्व ऊँट दिवसको अवसरमा केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले देशवासीहरूलाई शुभकामना दिनुभएको छ। सोसल मिडियामा आफ्नो सन्देशमा श्री शेखावतले भन्नुभयो, ऊँट केवल आजीविकाको साधन होइन तर राजस्थान अनि गुजरातको संस्कृति अनि परम्पराको पनि प्रतीक हो। उहाँले ऊँटलाई मरूभूमिको जहाज बताउँदै यसको संरक्षण गर्ने आह्वान गर्नुभएको छ। केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भन्नुभएको छ कि राजस्थानको सीमावर्ती क्षेत्रहरूमा रेल नेटवर्क विकसित गर्ने योजनामाथि काम चलिरहेको छ। बिकानेरमा लालगढ साबरमती ट्रेनलाई हरियो झण्डी देखाए पश्चात उहाँले भन्नुभयो, यस परियोजनाले मानिसहरूलाई असल रेल सम्पर्क दिनका साथै राष्ट्रिय सुरक्षालाई पनि बलियो बनाउनेछ। उहाँले भन्नुभयो, राजस्थानमा 76,000 करोड रुपियाँभन्दा अधिकको रेल परियोजनाहरूमाथि पनि काम चलिरहेको छ। श्री वैष्णवले आज जयपुरदेखि खातीपुरा दरभङ्गा अमृत भारत एक्सप्रेसलाई पनि प्रस्थान गराउनुभयो। कतरमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय समुदाय अनि अन्य प्रवासी समूहका लगभग 2,000 भन्दा अधिक मानिसहरू एकत्रित भए। यस कार्यक्रममा आयोजना कतरको भारतीय दूतावासले भारतीय खेल केन्द्र, सांस्कृतिक केन्द्र, सामुदायिक परोपकारी मञ्च अनि व्यापार तथा पेशेवर परिषद कतरको सहयोगद्वारा गरिएको थियो। कतरमा भारतका राजदूत विपुल मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। मौसम विभागले पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा आज मुसलधारे वर्षा हुने सम्भावना व्यक्त गरेको छ। विभाग अनुसार असम अनि मेघालयको केही भागहरूमा

पनि भारी वर्षा हुने सम्भावना छ। अरुणाचल प्रदेश, बिहार, तटीय कर्नाटक, केरलम, लक्षद्वीप, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, उडिसा, तमिलनाडू, पुदुचेरी अनि करैकालमा मुसलधारे वर्षा हुने सम्भावना छ। यसैबीच विभागले आज बिहार अनि तेलङ्गानाको केही भागहरू अनि पूर्वी उत्तर प्रदेश तथा विदर्भमा बुधबारसम्म लू चल्ने सम्भावना व्यक्त गरेको छ। अन्त्यमा मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज नयाँ दिल्लीमा विभिन्न केन्द्रीय मन्त्रालयहरू अनि विभागहरूले विशेष कार्यक्रम आयोजित गर्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोतहरू राष्ट्रलाई समर्पित गर्नुभएको छ। अमेरिकाका उपराष्ट्रपति जेडी बेन्स स्विजरल्यान्ड पुग्नुभएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। अनि मौसम विभागले पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा आज मुसलधारे वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

FM 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। श्रोताहरूले हामीलाई आकाशवाणी दार्जिलिङ FM 100.2 मेगाहर्ज साथै न्यूज अन एयर एपमा पनि सुन्न सक्नुहुनेछ। समय अहिले 5:05 भइरहेको छ। अब प्रस्तुत छ अन्तर्राष्ट्रिय योग दिवस सम्बन्धी एक विशेष कार्यक्रम।

0: अन्तर्राष्ट्रिय योग दिवस आज विश्वभरि नै हामीले मनाइरहेका छौँ र आजको दिनको के महत्व छ र योग हाम्रो निम्ति दैनिक जीवनमा कतिको उपयोगी हुँदछ यो सब चर्चा गर्नुको निम्ति आज अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा डाक्टर प्रसन्नजित दास ज्यू उपस्थित हुनुहुन्छ र उहाँसँग आज हामी योगको विभिन्न पक्षहरूको विषयमा फेरि चर्चा गर्नेछौँ र सर्वप्रथम त स्वागत गरौँ डाक्टर प्रसन्नजित दास ज्यूलाई जो एक नेचुरोप्याथी आयुर्वेदिक डाक्टर हुनुहुन्छ र जो साथै योगको प्रशिक्षक पनि हुनुहुन्छ स्वागत छ डाक्टर प्रसन्नजित दासज्यू आज अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा तपाईँलाई धेरै धेरै शुभकामना छ
1: नमस्कार सबै अल इन्डिया रेडियो श्रोताहरूलाई पनि मेरो धेरै धेरै अभिवादन छ
0: आज 21 जुन है
1: हजुर
0: अन्तर्राष्ट्रिय योग दिवस हामीले मनाइरहेका छौँ र योग हाम्रो एउटा धरोहर हो योगको महत्व अहिलेको समयमा मानिसहरूले अब बुझ्दै गएको छ कि स्वस्थ रहनुको लागि योग कत्तिको चाहिँ हाम्रो निम्ति महत्त्वपूर्ण हुन्छ है अहिले अब डायबिटिज भनौँ ब्लड प्रेसर भनौँ विभिन्न प्रकारको बिमारीहरूले मानिसलाई जक्डिरहेको छ र एउटै मात्रै समाधान हामी देख्छौँ यहाँ यस रोगहरूबाट हामी बाहिर निस्किनुको एउटै मात्रै समाधान योग मात्रै देख्छौँ हामी तपाईँको के विचार छ
1: अब सबभन्दा म एउटा कुरा भन्न चाहन्छु योग आजदेखि होइन यो योग अभ्यास आजदेखि होइन योगाको कला यो चाहिँ कम्ती भन्दा 500-600 वर्ष पहिलाको
0: धेरै पुरातन
1: अब हामीले चाहिँ किन ढिलो भयो किन अहिलेसम्म न त यो चिज कसैले अफिसियली पनि गर्नु सकेको थियो न कसैले पनि अहिलेसम्म यसको विषय लिएर चर्चा यसको विषय लिएर अभ्यास यसको विषय लिएर कुनै पनि अवेरनेस प्रोग्रामहरू केही गरेको थिएन जबदेखि अब 2014 चाहिँ यो चिज चाहिँ आन्तर्जातिक योगा दिवस हिसाबमा चाहिँ 21 जुनमा चाहिँ 2014 चाहिँ यो हाम्रो प्राइम मिनिस्टर युनाइटेड नेसनमा चाहिँ यो प्रस्ताव चाहिँ राखेको थियो कि 2014 सालमा 21 जुनमा चाहिँ अब हरेक वर्षको 21 जुनमा चाहिँ यो अन्तर्राष्ट्रिय योग दिवस भनेर चाहिँ यो दिनलाई चाहिँ हामीले चाहिँ योगाको अब जतिवटा अब प्रशिक्षणहरू हुन्छ गुरुहरू हुन्छ होइन तिनीहरूलाई सम्मान जनाउँदै अब तिनीहरूकोबाट चाहिँ जति चिज हामीले चाहिँ सिक्छौँ सिक्नुको कोसिस गर्

0: छौँ त्यो चाहिँ विश्व धर्ममा चाहिँ हामीले चाहिँ प्रेजेन्ट गर्नुको लागि चाहिँ हामीले चाहिँ यो प्रस्ताव चाहिँ राखेको थियौँ युनाइटेड नेसनमा चाहिँ त्यो प्रस्ताव चाहिँ युनाइटेड नेसनमा पास हुँदाखेरि चाहिँ त्यो प्रस्ताव बादमा चाहिँ हरेक कन्ट्रीमा पनि एप्लाई बिस्तारी बिस्तारी बिस्तारी बिस्तारी त्यो हरेक कन्ट्रीमा चाहिँ एप्लाई पनि गर्नु एप्लाई पनि गरेको जस्तो अब आज यो 2026 सालको 21 जुनमा चाहिँ एकैसाथमा 114 देश मिलेर चाहिँ यो अन्तर्राष्ट्रिय योग दिवस चाहिँ एकै टाइममा चाहिँ उद्यापन चाहिँ गर्छ यो चाहिँ पहिला चाहिँ भएको थिएन किन कुनै पनि एक्सन लिएको थिएन कसै पनि एक्सन भन्दा कसै कुनै पनि अब अर्गनाइजेसन भनौँ या फिर कुनै पनि एडुकेसन सिस्टम भनौँ या फिर कुनै पनि सरकार भनौँ यसलाई चाहिँ कहिले पनि यसलाई चाहिँ बढावा दिनुको लागि या फिर प्रेजेन्ट गर्नुको लागि हाम्रो देश होस् कि अर्काको देश होस् अहिले पनि कसैले पनि
1: अघि आएको थिएन
0: त्यो गरेको थियो हो अन्त यसको मेन उद्देश्य चाहिँ के छ यसको मेन उद्देश्य चाहिँ छ योगको माध्यममा चाहिँ हामीले चाहिँ सबै मनुष्य जातिको शरीर मन आत्मालाई चाहिँ सुस्थ राख्नुको लागि चाहिँ एउटा चाहिँ एट्याचमेन्ट जोड्नु अन्त देन हाम्रो हेल्दी लाइफस्टाइल चाहिँ कसरी चाहिँ बनाउनु सक्छौँ त्यो चिज पनि यो योग दिएर चाहिँ योग अभ्यास दिएर चाहिँ हामीले चाहिँ यो चिज चाहिँ पूर्ण गर्नु चाहिँ सक्छौँ
1: र प्रसन्नजीज्यू अहिलेको है व्यस्त जीवनशैली छ मानिसहरू एकदमै बिजी छ सबैजना यता भागिरहेका हुन्छन् उता भागिरहेका हुन्छन् आफ्नो स्वास्थ्यमाथि विचार गर्ने कसैकोमा अहिले समय छैन जस्तो पनि लाग्छ हामीलाई है र योगले आजको जुन व्यस्त जीवनशैली छ है योगले है मानिसको जुन चाहिँ शारीरिक मानसिक स्वास्थ्यमा के कस्तो प्रभाव पार्छ
0: जस्तो आजको व्यस्तता जीवनमा मान्छेले कसरी शारीरिक एवं मानसिक दिकमा आफ्नो हेल्थको लागि चाहिँ कसरी चाहिँ योग दिएर चाहिँ यसको चाहिँ प्रभाव चाहिँ प्रसारित गर्छ होइन योग अभ्यास गरेर हामीले चाहिँ शरीरको चाहिँ जुन चाहिँ अब सफ्टनेस हुन्छ फ्लेक्सिबिलिटी होइन स्ट्रङनेस यसलाई चाहिँ हामीले चाहिँ गठन गर्नु चाहिँ सक्छौँ
1: बढाउन सक्छौँ
0: देन त्यो सिता सिता हाम्रो जुन चाहिँ जिउमा चाहिँ ब्लड फैलिन्छ सबै नसाबाट यो हामीले चाहिँ रक्त सञ्चालन पनि हाम्रो जिउमा चाहिँ मजाले अब चाहिँ प्रवाहित चाहिँ बढाउन पनि सक्छौँ हो त्यो सिता हामीले चाहिँ अब रक्त प्रवाहित जिउमा चाहिँ मजाले फ्लो हुँदैछ भने चाहिँ हामीले पनि अब हाम्रो इम्युनिटी सिस्टम पनि स्ट्रङ हुन्छ अब इम्युनिटी सिस्टम स्ट्रङ भयो भने कुनै पनि बिमारी पक्रिँदाखेरि 10 कदम चाहिँ सोध्छ त्यसले गर्दाखेरि हामीले चाहिँ पहिलादेखि नै रोग प्रतिरोध सिस्टममा पनि यसलाई चाहिँ एउटा रक्षा कवचको हिसाबले चाहिँ काम गराउनु चाहिँ सक्छौँ देन त्योसित के छ अर्को हाम्रो अब यो बिजी लाइफमा चाहिँ हाम्रो जुन चाहिँ स्ट्रेसहरू हुन्छ त्यो स्ट्रेस होइन अब टायर्डनेस भन्यौँ अब थकान भन्यौँ होइन एउटा अब होपलेस भन्यौँ त्यो पनि बिस्तारी बिस्तारी हराउँदै जान्छ
1: योगले
0: त्यो पनि बिस्तारी बिस्तारी हराउँदै जान्छ त्यो सित अब कतिजनाको जस्तो अब एन्जाइटीको प्रब्लम हुन्छ होइन निन्द्रा लाग्दैन अब त्यो योग अभ्यास कसैले रेगुलर गर्यो भने त्यो पनि अब उन्नत पाराले चाहिँ अब त्यो निन्द्रा पनि अब मजाले लाग्नु चाहिँ थाल्छ हो अन्त व्यस्त जीवनमा हामीले चाहिँ योग व्यायाम प्रसारित गरेर चाहिँ यसलाई चाहिँ अब एउटा ब्यालेन्समा लिएर चाहिँ जानुको चाहिँ सक्छु हाम्रो हेल्थको विषयमा चाहिँ हामीले चाहिँ त्यो गर्यो भने चाहिँ अब हेल्थ विषयमा चाहिँ हामीले चाहिँ एउटा हाम्रो हेल्थलाई चाहिँ एउटा ब्यालेन्समा बजाय राख्नु चाहिँ सक्छौँ
1: हजुर अब जसले योग भर्खरै मात्रामा सुरु गर्नुभएको छ है या जसले सुरु गर्नुभएको छैन जसले योगलाई सुरु गर्न चाहनुहुन्छ उनी व्यक्तिहरूलाई के तपाईँको के कस्तो सुझाव छ
0: अब जस्तो न्यू एकदम कसैले केही
1: बिगिनर
0: योगको विषयमा केही थाहा छैन के हो योग कस्तो हो कसरी गर्नु कसरी के गर्नु होइन अब त्यो बिगिनरहरूलाई म एउटै कुरा भन्नु चाहन्छु कि तपाईँहरू बिहान बेलुका दुई टाइममा चाहिँ यो चिज चाहिँ गर्नु सक्नुहुन्छ जस्तो बिहान गर्दाखेरि तपाईँले खाली पेट नै हुन्छ होइन बिहान उठ्नु बित्तिकै तपाईँहरूको अब जुन चाहिँ प्रातक्रियाहरू हुन्छ प्रातकर्महरू हुन्छ त्यो प्रातकर्म गरेर अब कतिजनाले नहाइ धुवाई गर्नु सक्यो भने झन् राम्रो अब नहाइ धुवाई गर्नु सकेन भने ठिकै छ मजाले हात खुट्टा पखालेर होइन अब त्यसको बादमा चाहिँ नर्मली अब सहज आसनहरूदेखि चाहिँ स्टार्ट गर्ने होइन त्यो सिता सिता सास इनहेल एक्जेलको मतलब सास प्रश्वासको अनुशीलन पनि गर्ने जस्तो अब प्राणायाम भन्छु

0: हामी चाहिँ त्यसलाई चाहिँ होइन श्वास प्रश्वासको त्यो त्यो पनि गर्नु सक्नुहुन्छ। जस्तो अब यो चिज गर्दाखेरि अब के गर्नुपर्छ, दुईवटा चिज चाहिँ ध्यान राख्नु पऱ्यो। यो चिज गर्दाखेरि अब आफूले चाहिँ सबभन्दा पहिला चाहिँ मनलाई चाहिँ शान्त स्थिर बनाउनु पऱ्यो, मन र शरीरलाई चाहिँ एकदमै शान्त र स्थिर भयो। मतलब तपाईँको अब शरीर स्थिर छ मन स्थिर छैन भने चाहिँ त्यो अभ्यास चाहिँ हुँदैन, किन मेरो शरीर यता पढिरहेको छ मेरो मन उता पढिरहेको छ। अब आज बिहान उठेर चाहिँ के पकाउनु के खानु, अफिस जाँदाखेरि म चाहिँ के काम गर्नु, खाजा के दिन्छ मेरो बुढीले, अब नानीहरू होइन अब स्कुल जानुको हतार छ कसरी गर्नु के गर्नु, त्यो चिज चाहिँ छोडिदिनु आधी घन्टाको लागि, म्याक्सिमम आधी घन्टाको लागि त्यो चिज चाहिँ छोडिदिनु, एकदम माइन्डलाई मनलाई शरीरलाई शान्त बनाउनु। शान्त बनाएर त्यो अभ्यास चाहिँ स्टार्ट गर्दाखेरि चाहिँ झन् राम्रो हुन्छ। देन त्यो चिजलाई चाहिँ तपाईँले चाहिँ कन्टिन्युसली आधी घन्टासम्म चाहिँ फलोअप चाहिँ गरिबस्नु पऱ्यो, रेगुलरको हिसाबले चाहिँ त्यसलाई चाहिँ फलोअप चाहिँ गरिबस्नु पऱ्यो। जस्तो अब एक दिन गरेँ हेट आज आलस लाग्यो गर्दिनँ हो भोलि गर्छु, अब यो भोलिको चिज भोलि मात्रै हुन्छ, भोलि चाहिँ कहिले पनि आज हुँदैन। त्यसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ कन्टिन्युसली रेगुलरिटीमा चाहिँ बजाय राख्नुको चाहिँ कोसिस चाहिँ गर्नु पर्यो,
1: डिसिप्लिन वेमा चाहिँ
0: एउटा डिसिप्लिन वेमा चाहिँ गर्नु पर्यो।

0: प्रसन्नजीज्यू, यसपालि यस वर्षको जुन अन्तर्राष्ट्रिय योग दिवस हामी आज है जुन मनाउँदैछौँ, यस वर्षको थिम के छ होला?
1: यो वर्षको थिम चाहिँ गभर्मेन्टले चाहिँ भनेको छ, यो वर्षको थिम योगा फर हेल्दी एजिङ। मतलब हेल्दी एजिङ भनेको चाहिँ कुरा चाहिँ के छ, हेल्दी एजिङ भन्दै चाहिँ एकदम स्वास्थ्य जीवन शैली होइन, अन्त हेल्दी एजिङ मतलब एजको हिसाबले चाहिँ हामीले चाहिँ यो चिजलाई चाहिँ डिभाइड गर्नु चाहिँ सक्छौँ, कसरी चाहिँ अपरेट गर्छ त्यो चिज चाहिँ अपरेट पनि गर्नु सक्नुहुन्छ। किन अब कतिजना बुढोपाका मान्छेहरू हुन्छ, कतिजनाले यो योगाभ्यास चाहिँ योगाको अभ्यास चाहिँ गर्नु सक्दैन, त्यही कारण एज फर आयुष मिनिस्ट्रीको गाइडलाइनको हिसाबले चाहिँ योपालि चाहिँ कतिवटा योगा आसन चाहिँ एकदम सजिलो पढाएको चाहिँ दिइरहेको छ, जुन चाहिँ सानो नानीदेखि एकदम बुढापाका मान्छेसम्म पनि सबैले चाहिँ यो आसनहरू चाहिँ गर्नु सक्छ, एकदम इजी वेले चाहिँ यो अभ्यास चाहिँ गर्नु सक्छ।
0: ज्यू ज्यू ज्यू।

0: श्रोताहरु, अहिले हामीले चर्चा गर्दैछौँ डाक्टर प्रसन्नजित दासज्यूसँग, जो नेचुरोप्याथी आयुर्वेदिकको डाक्टर हुनुहुन्छ र साथै एक योग प्रशिक्षक पनि हुनुहुन्छ। र प्रसन्नजित दासज्यू, आज अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा हामीले चर्चा गर्दैछौँ है, र चर्चालाई अघि बढाउँदै है, दैनिक हामीले कति समय चाहिँ हामीले दिनुपर्छ योगलाई है, कति जस्तो चाहिँ अभ्यास गर्नुपर्छ स्वस्थ जीवनशैलीको लागि है, योगको मिनिमम टाइम यति चाहिँ हामीले गर्नैपर्छ भने चाहिँ कति जस्तो समय दिनुपर्छ होला?
1: जस्तो अब कतिजनाको अहिले बिजी सिड्युलमा कतिजनालाई चाहिँ टाइम हुँदैन, बिहान पनि त्यस्तो हतार हुन्छ, बेलुका पनि अब अफिसबाट आएर कि कामबाट आएर अब जुनै पनि आफ्नो जीवनशैलीबाट आएर चाहिँ थाकिबस्छ। सबभन्दा सब कम्ती 20 मिनटदेखि चाहिँ 30 मिनट एकदम यो चाहिँ गर्नैपर्छ। 20 मिनटदेखि चाहिँ 30 मिनट टाइम दिएर चाहिँ गर्नैपर्छ योग अभ्यास। त्यहाँदेखि चाहिँ अलिक ज्यादा सक्यो भने चाहिँ 30 मिनटदेखि चाहिँ 60 मिनट, मतलब म्याक्सिमम् आधी घन्टादेखि चाहिँ 1 घन्टासम्म चाहिँ गर्दाखेरि अझै झन् राम्रो हुन्छ,
0: लाभ हुन्छ। र मानिसहरूले सामान्यत योग र जुन व्यायाम एक्सर्साइजहरू गरिन्छ त्यसमा भिन्नता छुटाउन सक्दैनन् है, र योग र जुन सामान्य व्यायाम गर्छौँ है, एक्सर्साइज गर्छौँ, केही भिन्नता पो छ कि यसमा?
1: हजुर, त्यसमा त भिन्नता छै छ, किन अब नर्मल एक्सर्साइज एन्ड योग एक्सर्साइजमा चाहिँ डिफरेन्स के छ? नर्मल एक्सर्साइज के छ? नर्मल एक्सर्साइज शरीरको चाहिँ शक्ति, शरीरमा चाहिँ शक्ति, सहनशीलता होइन, एन्ड फिटनेस यो चाहिँ वृद्धि गर्छ, मतलब यो यसलाई चाहिँ बढावा दिन्छ, मतलब मसल स्ट्रेन्थहरू बढाउँछ, मसल गेन गर्छ होइन, टोनहरू लिएर आउँछ जिउमा, त्यो चाहिँ गर्छ। अब यसमा चाहिँ योग फिटनेसमा चाहिँ के छ? योग फिटनेसमा चाहिँ तपाईँहरूको योग फिटनेसमा चाहिँ अब शरीर मन आत्मा चित्त चिन्तनदेखि चाहिँ सबै चाहिँ एउटा ब्यालेन्समा चाहिँ बस्छ। दुई नम्बर कुरा के छ? दुई नम्बर कुरा चाहिँ जिउमा चाहिँ फ्लेक्सिबिलिटी बढ्छ। सबभन्दा मोस्ट इम्पोर्टेन्ट जिउमा फ्लेक्सिबिलिटी हुनु। अब कतिजना फ्लेक्सिबिलिटी छैन भनेर चाहिँ जिउमा चाहिँ के हुन्छ, अहिले 40 नाङ्दा पनि होइन, अहिले कतिवटा पेसेन्टलाई म देख्छु 15 वर्ष 16 वर्ष केटाकेटीहरूलाई पनि अर्थराइटिसको प्रब्लम हुँदै रहेछ। किन? भिटामिन डिफिसियन्सी, स्टिफनेस बडीमा, मसलमा स्टिफनेस होइन, त्यसले गर्दाखेरि यिनीहरूलाई चाहिँ कि अर्थराइटिसको प्रब्लम हुन्छ, कि मसल टोमा चाहिँ अब क्राम्प्सहरू हुन्छ होइन, कि लिगामेन्टको प्रब्लम हुन्छ, त्यस्तो चाहिँ हुन्छ। अब जिउमा फ्लेक्सिबिलिटी छैन भने चाहिँ यो प्रब्लम हुँदैछ, जिउमा फ्लेक्सिबिलिटी हुँदाखेरि चाहिँ केही प्रब्लम हुन्थेन होइन। त्यही कारण नर्मल एक्सर्साइज र योग एक्सर्साइजमा चाहिँ यो चाहिँ धेरै फरक छ। र पनि कसैले आफ्नो हिसाबले चाहिँ यो चिज गर्नु चाहिँ कोसिस नगर्नुहोस् यो होइन, कुनै पनि
0: ट्रेनरकै
1: भिडियो देखेर, कुनै पनि भिडियो देखेर, जस्तो अहिले एउटा ट्रेन्ड भइरहेको छ
0: सामाजिक सञ्चालमा
1: हेरेर चाहिँ गर्छ, त्यो चिजमा चाहिँ हेरेर कतिवटा टेक्निकली चिज हुन्छ, त्यो चिज चाहिँ एक्ज्याक्ट पर्फेक्टको हिसाबले चाहिँ हुँदैन। त्यसको लागि एउटा योगा ट्रेनर होस् कि जसले योगको विषयमा अलिक ज्ञान छ, नलेज छ, कसरी गर्नुपर्छ, कसरी त्यो गर्नुपर्छ, त्यसको गाइडलाइन्समा चाहिँ गर्दाखेरि चाहिँ झन् बेस्ट। अब कतिजनाले चाहिँ म ट्रेनर कहाँ खोज्नु, कहाँ पाउनु, त्यो छैन भने चाहिँ तपाईँहरूले आजको दिनमा बिहान 10 बजीदेखि चाहिँ कर्सियङ कम्युनिटी हलमा चाहिँ एउटा ठुलो पढाले चाहिँ योगा डेको लिएर चाहिँ हामीले चाहिँ एउटा प्रोग्राम चाहिँ राखेको थिएँ होइन, त्यसमा तपाईँहरूले चाहिँ मैले एनाउन्समेन्ट पनि 21 तारिकको बाददेखि चाहिँ हामीले चाहिँ 15 दिनसम्म चाहिँ फ्री अफ अल होइन, सबैलाई चाहिँ कर्सियङवासीलाई चाहिँ हामीले चाहिँ आह्वान जनाउँछौँ, फ्री अफ अल कर्सियङ रेलवे स्टेसनमा चाहिँ हामीले चाहिँ 15 दिनको चाहिँ एउटा चाहिँ सेसन गराउँछु, जसमा चाहिँ तपाईँले चाहिँ आएर चाहिँ जोइन गर्नु सक्नुहुन्छ, ह्यान्ड टु ह्यान्ड सिक्नु पाउँछ
0: फ्री अफ कस्ट।
1: हजुर, फ्री अफ कस्ट।
0: हजुर हजुर। प्रसन्नजित दासज्यू, जुन तपाईँले अहिले कार्य गरिराख्नु भएको छ है, खरसाङमा खरसाङको जनतालाई भनौँ न, खरसाङको मानिसहरूलाई योगा सिकाउनु हुँदैछ, सठिक जीवनशैली है, हामीले जीवन कसरी बिताउनु पर्ने हो, दिनचर्या कस्तो हुनुपर्ने हो, तपाईँले सेवा गर्नुहुँदैछ, यस्तै सेवा भावनाले सधैँ नै कार्य गरिरहनुहोस् है। अब हामी कार्यक्रमको अन्ततिर पनि आइसकिसक्यौँ, अन्तिममा गएर यस आज जुन अन्तर्राष्ट्रिय योग दिवस हामीले मनाउँदैछौँ है, तपाईँको जनता, खरसाङवासी या समग्र हाम्रो जो श्रोताहरू हुनुहुन्छ आकाशवाणी खरसाङको, उहाँहरूलाई के कस्तो प्रकारको प्रेरणादायी सन्देश दिन चाहनुहुन्छ?
1: म सबै जनतालाई एउटै सन्देश दिन चाहनुहुन्छु, हर योग र निरोग। सबैजना आफ्नो डेली लाइफमा चाहिँ आधी घन्टा भयो भने योगको अभ्यास आजदेखि नै स्टार्ट गर्नुहोस्। आफ्नो जीवनशैलीलाई, आफ्नो स्वास्थ्यलाई चाहिँ एकदमै राम्रो बनाउनुहोस्।
0: प्रसन्नजित दास्यू, आज आफ्नो बिजी यतिको स्केड्युलबाट है, एकदमै व्यस्त कार्यक्षेत्रबाट समय निकालेर आइदिनु भयो एकपल्ट फेरि। र आज अन्तर्राष्ट्रिय योग दिवसमा योगको के महत्त्व छ है, योग किन आवश्यक हाम्रो स्वास्थ्य जीवनको लागि, यस विषयमा हामीसँग छलफल गरिदिनु भयो। र तपाईँलाई पनि फेरि एकचोटि अन्तर्राष्ट्रिय योग दिवसको धेरै धेरै शुभकामना, अनि आज यहाँ उपस्थित भइदिनु भएकोमा र हाम्रो श्रोताहरूलाई यसरी महत्त्वपूर्ण जानकारीहरू साझा गरिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
1: हजुर धन्यवाद, सबै श्रोताहरूलाई पनि, खरसाङ रेडियो स्टेसनलाई पनि धेरै धेरै धन्यवाद।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनीष कानुबाट सुन्नुहोस्। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज नयाँ दिल्लीमा विभिन्न केन्द्रीय मन्त्रालयहरू अनि विभागले विशेष कार्यक्रम आयोजना गर्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेशी निर्मित भारतीय नौसेनाको 3 पोतहरू राष्ट्रलाई समर्पित गर्नुभयो। केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले खाद उत्पादनको सम्बन्धमा 100% शब्दको प्रयोगसँग सम्बन्धित भ्रामक विज्ञापन र अनुचित व्यापार अभ्यासहरूको लागि स्टोरिया फुड्स एन्ड वेभरेज प्राइभेट लिमिटेड र वेक्सवर्ड फुड स्पेसलिटी लिमिटेडलाई 1,00,000 रुपियाँको जरिवाना गरेको छ। भारतले 25 र 26 जुनमा हरियाणामा 11 ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नेछ। बैठकमा सबै 11 ब्रिक्स सदस्य देशका ऊर्जा मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। बैठकले 3 प्रमुख विषयहरूमा चर्चा गर्नेछ: ऊर्जा सुरक्षा र दिगो विकास, ऊर्जामा सम्मान पहुँच र प्रविधि र नवीनता। प्रवर्तन निर्देशालय ईडीले गोवामा ठूलो मात्रामा अवैध फलाम खानीसँग सम्बन्धित मामिलाको सम्बन्धमा संलग्नकार समूह र यससँग सम्बन्ध संस्था एबीएस समूहसँग सम्बन्धित लगभग 1,000 करोड रुपियाँ मूल्यको चल र अचल सम्पत्ति जफत गरेको छ। त्रिपुरामा कडा सुरक्षा व्यवस्थाका बीच नेट युजी पुनः परीक्षा भइरहेको छ। लगभग 4,700 उम्मेद्वारहरूले परीक्षा दिइरहेका छन्, जसमा पश्चिम त्रिपुराका 4,500 र धलाई जिल्लाका 200 जना समावेश छन्। राज्यमा कुल 10 परीक्षा केन्द्रहरू स्थापना गरिएको छ। बिहारका मुख्यमन्त्री सम्राट चौधरी अनि स्वास्थ्य मन्त्री निशान्त कुमारले 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पटनाको पाटलिपुत्र स्पोर्ट्स कम्प्लेक्समा आयोजित योग सत्रमा सहभागिता जनाएका छन्। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो।

माछाको कुरकुरभित्र आतल्न पुग्थ्यो। पुल्ठोको अस्थिर शिखाभित्र त्यसको घाम पानीले डालेको चिया अघि सारिदिन्थे। त्यस बेला त्यो गृहस्थ जीवनको सुख अनुभव गर्थ्यो। रनी बाँसको धेरीमा माछाको जुत्ता लगाएर बजारतिर हिँड्यो। रनी घुँडासम्म नितृक्क भिजेको थियो। खोलाको खप्ट्या खुप्टुक ढुङ्गामा ठोकिएका ठाउँ ठाउँमा निलडाम बसेको थियो। घस्रिएको ठाउँबाट रगत चुहिरहेथ्यो। पानीले जाडो असाध्यै जागेको भए तापनि हृदयमा आगोको गर्मी त्यसले अनुभव गरिरहेथ्यो। चौकमा एउटा मानिसले सोध्यो, ए दाई, माछा कसरी? आठाना शेर। खोलाको माछाको पनि यत्रो मूल? दुःख हेरेर त यो के मूल र? रनीले निल परेको र चोट लागेको ठाउँ हेर्दै भन्यो। रनीलाई माछाको मूल योभन्दा पनि अझै बेसी हुनुपर्ने भन्ने लागेको थियो। तर खास माछाको मूल त्यसले ठिम्याउन सकेको थिएन। खास माछाको मूल त्यसलाई थाहा थिएन। 5 बजेभित्र सबै माछा बेची तुरियो। रनीले गनेर हेऱ्यो, पुरै 10 मोहर रहेछ। आशाले गहिरो जरा हाल्यो। यस्तै बिक्री रहे महिनामा 150 कम्पनी त कतै नजाने। सानो कटेरो बनाएर दुलहीसम्म भिचाउन सक्ने खर्च त 2 महिनाको परिश्रमबाट नै उठ्ने रनीको अभिलाषाले जरा चारैपट्टि हाल्न लाग्यो। रनी यस्तै के सम्झँदै जाँदै थियो, त्यसको ध्यान बाटाको छेउको एउटा नयाँ पसलले खिच्यो। एउटा 25-30 वर्षकी स्वास्नी मानिस ढोकामा उभिरहेकी थिए। यौवनको प्रलयकारी शिखा त्यसमा नभए पनि यौवन शेषको फिका रङ अझै थियो। ए माछावाला दाजु, हाम्रो दोकानमा पनि कहिलेकाहीँ त चिया खाएर जानुहोस् न। जवान रनीले त्यो स्वास्नी मानिससित 2-4 कुरा गर्ने लोभले पनि त्यो खातिर उम्काउन खोज्न ठिक मानेन। त्यसले भन्यो, किन नखानु, खोइ ल्याऊ न के छ। त्यो स्वास्नी मानिसले सेल आलुको तरकारी र चिया रनीको अघिल्तिर राखिदिएर भने, माछा पनि दिउँ कि। रनीले थालमा हेऱ्यो। राता राता मसलामा भुटेका माछा पटपटी फुटेका हेर्दै खाउँखाउ लाग्ने। त्यसको जिब्रो रालमा डुब्यो। त्यसले सोध्यो, कसरी? 2 आना गोटा, एउटा माछाको टुक्राको मूल? त्यो एकचोटि अतालियो अनुमान टुङ्गो नलाग्नले, होइन, यही माछा त हो नि। होटेलमा पुग्न साथ 8 आना टुक्रा भइहाल्छ, 2 आना पनि कसरी बेसी भएर? रनीले सम्झ्यो, ठिक हो, माछाको मूल ज्यास्तै हुनुपर्ने। म साँच्चै कम्ती मूलमा बेच्न लागिरहेछु। तरै पनि ती दुवै पारखीले माछाको खास मूल चिन्न सकेका थिएनन्। फेरि त्यही ध्यान, खोला किनारमा सानो कटेरो अनि जीवन सङ्गिनी। रनीले अकस्मात त्यो स्वास्नी मानिसलाई एकपटक हेऱ्यो। हृदयको ढुकढुकी एकछिन त्यसलाई सेलाए जस्तो लाग्यो, अनि फेरि ठुलो आवाजले भुलुक भुलुक गर्न लाग्यो। त्यसका विचारहरू एकछिनका निमित्त विशृङ्खला जस्तो भए। त्यसले सोध्यो, तिम्रो लोग्ने कहाँ छ नि? त्यो स्वास्नी मानिसले सहज साथ भने, पहिला अघि लगाइहाले, ससुराहरू छन् बजारमा। ससुरा त माया गर्छन्, तर सासु छ बित्था कि। मलाई फुटेको आँखाले हेर्दिन र म छुटिएर आएँ कि। यो शेष वाक्यले त्यसको कचमचिएको आशा झन् रमरमिएर उठ्यो। त्यसले विचार गर्यो, विधवा भएर के आखिर जवानै छ, फेरि विधवा हुनाले मलाई माया गर्ले। अब एउटा सानो कटेरो बनाउने पैसा मात्र जगेर गर्नु पर्यो। बिदा भएर हिँड्ने बेलामा विधवाले भने, दाजु, फेरि आउँदै गर्नुहोस् है, नमरी बाँचे कालले साँचे फेरि भेट्दै गरौँला। रनी दङ्ग पर्यो। खोला आइपुग्दा 7 बजिसकेको थियो। आज त्यसको शरीरमा स्फूर्ति छ, हृदयमा उल्लास, त्यसको तरुण प्राण छल्किरहेछ। फेरि साउनको त्यही अँधेरी रात, नक्षत्रादि कुन लोकमा गएर भासिए। आकाश मेघाछन्न छ, बादलबाट आँसु खस्ला खस्ला जस्तो छ, मेघले भीमनाद गर्यो। त्यो आवाज चारैतिरका पर्वत श्रृङ्खलामा ठोकिएर प्रतिध्वनित भयो। खोलो हरर र ध्वनिसित भएको भएकै छ। रनी बल्दो पुल्ठो लिएर खोलातिर लाग्यो। फेरि मेघ गर्जियो। कहिले नडराउने रनी पनि एकचोटि झसङ्ग भयो। बिजुलीको झिलिक्कमा त्यसलाई अघिको मृत पिताको स्मृति अनुहार याद आयो। तर त्यसलाई त्यो खाली स्मृतिको छल लाग्यो। खोलामा नफस भने जय गरी मेघ गर्जिरहेथ्यो, तर त्यो किन सुन्थ्यो? आजको भन्दा दोब्बर पैसा कमाउला र मनले हाकेको ताकेको कुरा पुर्याउला भन्ने त्यसको एकमात्र अठौट विचार थियो। फेरि रनीले त्यही गोब्रे दहनमा गएर जाल झुहाममा फ्याँक्यो। पुल्ठोको उज्यालोले माछाहरू लटिएका थिए। 25-30 कत्ले असाला बुदुना जालमा परे। आज रनी कुरकुरमा हात हाल्छ।

त्यहाँ पनि माछा नै छन्। घरुवाको चारैतिरको ढडियाहरू निकाल्यो। यहाँ पनि माछा लछेप्रै छन्। रनेलाई न भोक छ न निन्द। त्यसको आशामा पखेटा लागेको थियो। त्यसलाई शारीरिक परिश्रमको वास्ता नै थिएन। पश्चिम दिशामा कालो मेघ उठ्यो। पहाडको टाकुरा माथिबाट ठुलो स्वरले हुनुनुनु हुनाएर भेल उर्लिएर आयो। त्यही भेलसँगै यमराज हेल्लिँदै आउँदैछ भन्ने रनेलाई के थाहा। ढुङ्गाको पर्खालमाथि बाढी आएको आवाज सुनेर बगरका माछा जम्मा गर्न लागेको के थियो भेलको पुच्छरले सोरेर लग्यो। रनेलाई आफूले यत्रो परिश्रम गरेर पक्रेको माछा बगेर जाँदा साह्रै दुःख लाग्यो। तर माछा सँगसँगै आफै पनि सोरिएको त्यसलाई थाहा भएन। भेलमा बग्दै गएको रनेको मुखबाट निस्क्यो, यत्रो माछाको मोल। पुरा वाक्य शेष नभई त्यो पानीमा डुब्यो। सब शेष भयो। रनेको आशा, अभिलाषा, आकाङ्क्षाको जन्म त्यही गोब्रे दहमा भएथ्यो। मरण पनि त्यही स्थानमा भयो। त्यसपछि चारैतिर फेरि गम्भीर सुनसान थियो। रनेको जाल बालुवाभित्र अघि नै पुरिएको थियो। खाली पुल्ठोको शेष शिखाले रनेको प्रतीक्षा गरे जस्तो पालक पिलिक गरिरहेथ्यो। पहाडको चेपबाट चिसो बतास सुइसुइती बगिरहेथ्यो। मानो भनिरहेछ, माछाको खास मूल यही हो। खोलो हरर ध्वनिले भएको भएको थियो। फेरि प्रकृतिको नियममा विशृङ्खलता थिएन। हवस् त श्रोतावर्ग, यति मिठो र नेपाली साहित्यकै एउटा प्रसिद्ध कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट भने मैले बिदा लिने समय भइसकेको छ। अर्को बसाइसम्मको लागि यी मिठा मिठा गीतहरूको साथमा आजलाई भने बिदा दिनुहोस्। धन्यवाद।

0: प्राचीन परम्परा भएको उल्लेख गर्दै यसले दैनिक जीवनको अभिन्न अङ्ग बनाउन सबै नागरिकलाई आह्वान गर्नुभयो। उपराष्ट्रपतिले यो केवल शारीरिक व्यायाम मात्र नभई मानवताका लागि भारतले दिएको प्राचीन उपहार भएको बताउनुभयो। उहाँले वर्षौंको ध्यान, तपस्या र आध्यात्मिक खोज मार्फत भारतका ऋषिहरूले शरीरलाई स्वस्थ, मनलाई शान्त र आत्मालाई उन्नत बनाउने समग्र योग प्रणालीको विकास गरेको उल्लेख पर्नुभयो। यस वर्षको विषय स्वस्थ वृद्धावस्थाका लागि योगको चर्चा गर्दै श्री राधाकृष्णनले स्वस्थ सेवामा भएको प्रगति र बढ्दो औषत आयुले समाजका लागि नयाँ जिम्मेवारीहरू सृजना गरेको बताउनुभयो।
1: इन्टरनेसनल डे अफ योगा इज मोर देन अ सेलिब्रेसन अफ फिजिकल एक्सरसाइज, इट इज अ रेकग्निशन अफ एन्सियन्ट गिफ्ट फ्रॉम भारत to the humanity. We are specially proud that the global recognition of yoga, Honorable Prime Minister Shrima Narendra Modi ji has called upon the international community to adopt a day for yoga.
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज कलकत्तामा स्वदेशमै निर्मित भारतीय नौसेनाका तीन युद्धपोत आईएनएस दुनागिरी, आईएनएस संशोधक र आईएनएस अग्रय राष्ट्रलाई समर्पण गर्नुभएको छ। यस अवसरमा उहाँले भारत जहाज निर्माण क्षेत्रमा नयाँ सोच र नवीन दृष्टिकोणका साथ अघि बढिरहेको बताउनुभयो। प्रधानमन्त्री मोदीले हालका वर्षहरूमा केन्द्र सरकारले विभिन्न नीतिगत सुधार लागू गरेको तथा स्वदेशी निर्माण क्षमता बढाउन विशेष कदम चालेको उल्लेख गर्नुभयो। उहाँले जहाजको मरमत, सञ्चालन र व्यवस्थापनलाई एउटा ठूलो राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको पनि बताउनुभयो। उहाँले यी युद्धपोत भारतीय नौसेनामा समावेश हुनु भारतको उज्जवल भविष्यको संकेत भएको उल्लेख गर्दै समुद्री क्षेत्र विकसित भारत निर्माणका लागि रोजगारीको महत्वपूर्ण आधार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। आगामी वर्षहरूमा लाखौं नयाँ रोजगारी सृजना हुने सम्भावना रहेको उहाँको भनाइ थियो। साथै रक्षा उत्पादन सँगै रक्षा निर्यातमा पनि अभूतपूर्व वृद्धि भएको प्रधानमन्त्रीले बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। नीट युजी 2026 को पुनः परीक्षा आज कडा सुरक्षा व्यवस्थाका बीच सम्पन्न भएको छ। परीक्षा देशका 551 तथा विदेशका 14 शहरमा सञ्चालन गरिएको थियो। यसमा 22,79,000 भन्दा बढी परीक्षार्थी सहभागिता भएका छन्। परीक्षाका लागि बहुस्तरीय सुरक्षा व्यवस्था अपनाइएको थियो। परीक्षा दिउँसो 2 बजेदेखि साँझ 5:15 सञ्चालन भएको थियो। परीक्षा अङ्ग्रेजी सहित 12 भारतीय भाषामा सम्पन्न भएको हो। राष्ट्रिय परीक्षा एजेन्सीले भ्रामक सूचना र कुनै पनि प्रकारको अनियमितता रोक्न सामाजिक सञ्जाल मञ्चहरूमा पनि निरन्तर निगरानी राखेको जनाएको छ। भारतले आगामी 25 र 26 जुनमा हरियाणामा ब्रिक्सको 11 ऊर्जा मन्त्री स्तरीय बैठकको अध्यक्षता गर्ने भएको छ। बैठकमा ब्रिक्सका सबै 11 सदस्य राष्ट्रका ऊर्जा मन्त्री तथा वरिष्ठ अधिकारीहरूको सहभागिता रहनेछ। बैठकमा ऊर्जा सुरक्षा तथा दिगो विकास, ऊर्जामा समान पहुँच र प्रविधि तथा नवप्रवर्तन लगायत तीन प्रमुख विषयमा विस्तृत छलफल गरिनेछ। यो बैठकले विकासशील राष्ट्रहरूको प्राथमिकतालाई अघि बढाउन तथा समावेशी विश्वव्यापी ऊर्जा भविष्य निर्माणमा योगदान पुर्याउने दिशामा भारतका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। केन्द्रीय उपभोक्ता संरक्षण प्राविधिकरण CCPA-ले खाद्य उत्पादन सम्बन्धी विज्ञापनमा 100% भन्ने शब्द प्रयोग गरी भ्रामक प्रचार तथा अनुचित व्यापार अभ्यास गरेको ठहर गर्दै स्टोरिया फुड्स एन्ड ब्रेभरेज प्राइभेट लिमिटेड र भेक्टर फुड स्पेसलाइज लिमिटेड दुवै कम्पनीलाई 1,00,000 रुपियाँ जरिवाना गरेको छ। प्राधिकरणले दुवै कम्पनीलाई आफ्ना उत्पादनको प्याकेजिङ वेबसाइट तथा सबै डिजिटल प्लेटफर्मबाट यस्ता दावी तत्काल हटाउन निर्देशन दिएको छ। सीसीपीएले 100% भन्ने शब्द सटीक र पूर्ण संख्यात्मक अभिव्यक्ति भएकाले यसलाई लापरवाहीपूर्वक अनुमानका आधारमा वा केवल बजार प्रवर्धनको नाराका रूपमा प्रयोग गर्न नमिल्ने स्पष्ट गरेको छ। मौसम विभागले आज पश्चिम बङ्गालको तराई क्षेत्र र सिक्किममा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार असम र मेघालयका केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना छ। अरुणाचल प्रदेश, बिहार, तटीय कर्नाटक, केरल, लक्षद्वीप, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, तामिलनाडु, पुदुचेरी र कराईकलमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। राष्ट्रपतिले जबलपुर स्थित रानी दुर्गावती विश्वविद्यालयको 36 दीक्षान्त समारोहमा सहभागी भई उत्कृष्ट विद्यार्थीहरूलाई प्रदान गर्नुभयो स्वर्ण पदक। प्रधानमन्त्रीले आज उपराष्ट्रपति सीपी राधाकृष्णनको योग सम्बन्धी लेख साझा गर्नुभएको छ। नीट युजी 2026 पुनः परीक्षा कडा सुरक्षा व्यवस्थाका बीच भएको छ सम्पन्न। अनि भारतले आगामी 25 र 26 जुनमा हरियाणामा ब्रिक्सको 11 ऊर्जा मन्त्री स्तरीय बैठकको गर्ने भएको छ अध्यक्षता। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: প্রতিনিধি দলের মধ্যে পশ্চিম এশিয়া যুদ্ধাবসানের লক্ষ্যে আলোচনা শুরু হয়েছে। দ্বাদশ আন্তর্জাতিক যোগ দিবসের কলকাতার মূল অনুষ্ঠানে যোগ দিয়ে প্রধানমন্ত্রী নরেন্দ্র মোদী বলেছেন, বার্ধক্য সুস্থ জীবনযাপনের জন্য যোগ অত্যন্ত প্রয়োজনীয়। প্রধানমন্ত্রী নরেন্দ্র মোদী আজ কলকাতায় সম্পূর্ণ দেশীয় প্রযুক্তিতে তৈরি ভারতীয় নৌবাহিনীর কাজের জন্য 3টি জাহাজ দেশবাসীর উদ্দেশ্যে উৎসর্গ করেছেন। দেশের 551টি শহর ও বিদেশের 14টি শহরের 5000-এরও বেশি কেন্দ্রে কড়া নিরাপত্তার মধ্যে দিয়ে নিট ইউজি 2026-এর প্রবেশিকা পরীক্ষা আজ সম্পন্ন হয়েছে। মহিলাদের FIH হকি নেশনস কাপ ফাইনালে ভারত নিউজিল্যান্ডকে হারিয়ে চ্যাম্পিয়ন হয়েছে। এই জয়ের জন্য প্রধানমন্ত্রী নরেন্দ্র মোদী অভিনন্দন জানিয়েছেন। আসছি বিস্তারিত খবরে। মার্কিন যুক্তরাষ্ট্র এবং ইরানের মধ্যে স্পর্শকাতর অন্তর্ভুক্তি চুক্তি পাকা করতে এবং পশ্চিম এশিয়া যুদ্ধাবসানের লক্ষ্যে সুইজারল্যান্ডের বার্গেনস্টকে ইরান ও মার্কিন যুক্তরাষ্ট্রের মধ্যে আলোচনা শুরু হয়েছে। কাতার এবং পাকিস্তান এই আলোচনায় মধ্যস্থতাকারীর ভূমিকা পালন করছে। মার্কিন উপরাষ্ট্রপতি জেডি ভান্স মার্কিন প্রতিনিধি দলের নেতৃত্ব দিচ্ছেন, অপরদিকে ইরানের প্রতিনিধি দলের নেতৃত্বে রয়েছেন সংসদের অধ্যক্ষ বাগের গালিফাব এবং

0: श्रोतागण अहिले सुन्दै हुँदै थियो भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। अबको केही क्षणमा सुन्न सक्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। निट युजी 2026 को पुनः परीक्षा आज कडा सुरक्षा व्यवस्था बीच सञ्चालन गरिएको थियो। परीक्षा देशभरिका 551 सहर र विदेशका 14 सहरमा आयोजित गरिएको थियो। भारतले आगामी 25 अनि 26 जुनमा हरियाणामा 11 ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नेछ अनि तमिलनाडुको पेरियापलमा रहेको एक समुद्री खाद निर्यात कम्पनीमा अमोनियम ग्यास लिक हुँदा 7 जनाको मृत्यु भएको छ। अब समाचार विस्तारमा। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। यस अवसरमा मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो जसले स्वस्थ, सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ।
2: अन्तर्राष्ट्रिय योग दिवस 2026 का थीम है योगा फॉर हेल्दी एजिंग। ये थीम समाज के वरिष्ठ सदस्यों के स्वस्थ, सक्रिय, आत्मनिर्भर एवं गरिमापूर्ण जीवन के लिए योग की उपयोगिता को रेखांकित करती है। आज हम जो जीवन शैली अपनाते हैं वही हमारे आने वाले समय के स्वास्थ्य एवं सुख का आधार बनती है। योग बढ़ती आयु से भी व्यक्ति के सक्रिय और आत्मनिर्भर रहने की सहायक होते हैं। मैं बहुत साल हो गया योग अवसर करती हूँ। आज इसीलिए आपके सामने मैं थोड़े देर के लिए योग करने का मुझे मौका मिला, मैं अच्छी तरह करने के लिए प्रयास किए।
1: उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो कि योग शारीरिक, मानसिक अनि आध्यात्मिक स्वास्थ्यका लागि धेरै लाभकारी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा आयोजित कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो, विश्वको केही भागहरूमा 21 जुन वर्षको सबैभन्दा लामो दिन हुन्छ अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो समुदायको उत्सव बनेको छ। निट युजी 2026 पुनः परीक्षा आज कडा सुरक्षा व्यवस्थाका बीच सञ्चालन गरिएको थियो। परीक्षा देशभरिका 551 सहर र विदेशका 14 सहरहरूमा आयोजना गरिएको थियो। 22,79,000 भन्दा बढी उम्मेद्वारहरूले परीक्षामा भाग लिएका थिए।
3: नीट यूजी पुनर्परीक्षा के लिए बहुस्तरीय सुरक्षा व्यवस्था की गई थी। इसमें सीसीटीवी निगरानी, आधार आधारित बायोमेट्रिक सत्यापन और प्रश्न पत्रों के सुरक्षित परिवहन के लिए जीपीएस युक्त वाहनों के साथ पुलिस सुरक्षा की व्यवस्था शामिल थी। परीक्षा दोपहर 2 बजे से शाम 5:15 तक आयोजित की गई। यह अंग्रेजी सहित 12 भारतीय भाषाओं में संपन्न हुई। परीक्षा के सुचारू, सुरक्षित और पारदर्शी संचालन के लिए 2,00,000 से अधिक कर्मियों को तैनात किया गया। इनमें पर्यवेक्षक, समन्वयक, पुलिसकर्मी और प्रशासनिक अधिकारी शामिल थे। राष्ट्रीय परीक्षा एजेंसी एनटीए ने भ्रामक सूचनाओं और किसी भी तरह की गड़बड़ी को रोकने के लिए सोशल मीडिया मंचों पर भी लगातार निगरानी रखी। प्रादेशिक समाचार के लिए समाचार कक्ष से प्रशांत कुमार।
1: भारतले आगामी 25 अनि 26 जुनमा हरियाणामा 11 ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नेछ। बैठकमा ब्रिक्सका सबै 11 सदस्य देशहरूका ऊर्जा मन्त्री अनि वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। बैठकमा ऊर्जा सुरक्षा अनि सतत विकास, ऊर्जासम्म सम्मान पहुँच तथा प्रौद्योगिकी अनि नवचार जस्ता 3 प्रमुख विषयहरूमाथि विचार विमर्श गरिनेछ। यो बैठकले भारतलाई विकासशील देशहरूको प्राथमिकतालाई अघि बढाउने अनि समावेशी वैश्विक ऊर्जाको भविष्यमा योगदान दिनका लागि महत्त्वपूर्ण अवसरहरू प्रदान गर्नेछ। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ कि भारत अनि युरोपीय संघबीच बहुप्रतीक्षित मुक्त व्यापार सम्झौतामाथि यसै वर्ष दिसम्बरसम्म हस्ताक्षर हुने आशा छ। यो सम्झौता आगामी वर्ष फरवरीमा मार्चसम्ममा लागू हुन सक्ने उहाँले बताउनुभयो। श्री गोयलले आज मुम्बईमा एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै थियो। उहाँले भन्नुभयो, यस सम्झौताले भारतीय व्यवसायहरूलाई युरोपको लगभग पूरै बजारसम्म धेरै सस्तो वा शून्य सीमा शुल्कमा पहुँच सुनिश्चित हुनेछ अनि भारतको निर्यातलाई पनि ठूलो बढावा पुग्नेछ। खाद्य अनि ग्राम उद्योग आयोगले आज नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। यस अवसरमा आयोगका अध्यक्ष मनोज गोयलले मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले मानिसहरूसित योगलाई आफ्नो दिनचर्याको हिस्सा बनाउने अनि स्वस्थ जीवनशैली अपनाउने आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, वर्ष 2025-26 खाद्य अनि ग्राम उद्योग क्षेत्रको कारोबार 1,87,000 करोड रुपियाँभन्दा अधिक भएको छ। यस क्षेत्रमा 2 करोडभन्दा अधिक मानिसहरूलाई रोजगार प्राप्त भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतीय महिला हकी टिमलाई एफआइएच महिला हकी कप जितेकोमा बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले प्रतियोगितामा टिमको असाधारण प्रदर्शनको प्रशंसा गर्नुभयो। उहाँले यो जितले धेरै युवा खेलाडीहरूलाई हकी खेल्न प्रेरित गर्ने बताउनुभयो। प्रधानमन्त्रीले भविष्यमा टिमको सफलताका लागि शुभकामना पनि दिनुभयो। तामिलनाडुको पेरियापल्यममा रहेको एक समुद्री खाद निर्यात कम्पनीमा अमोनिया ग्यास लिक हुँदा 7 जनाको मृत्यु भएको छ। यस दुर्घटनामा 70 भन्दा बढी कामदारहरू प्रभावित भएका छन्। घटनास्थलमा उद्धार र उपचार कार्य भइरहेको छ। मृत्यु हुनेहरूको संख्या बढ्ने सम्भावना रहेको छ। घटनापछि राष्ट्रिय आपदा मोचन बल र रासायनिक जैविक परमाणु आपदा प्रकोपहरूसँग सम्बन्धित विशेष टोलीहरूले तुरन्तै राहत र उद्धार कार्य सुरु गरेका छन्। मुख्यमन्त्री श्री जोसेफ विजयले घटनाको उच्चस्तरीय अनुसन्धानको आदेश दिनुभएको छ। उहाँले 3 सदस्यीय अनुसन्धान समिति गठन गरेर 24 घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको छ। मुख्यमन्त्रीले दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कठोर कारवाही गर्ने बताउनु भएको छ। उहाँले मृतकका परिवारहरूलाई प्रति व्यक्ति 2,00,000 रुपियाँको अनुग्रह राशि पनि प्रदान गर्ने घोषणा गर्नुभएको छ। महाराष्ट्र साहित्य परिषद कर्नाटक च्याप्टरले 21 जुन 2026 बेङ्गलोरमा आयोजित वार्षिक बहुभाषी कवि सम्मेलन 2026 डाक्टर रञ्जित कुमार मण्डललाई सम्मानित अतिथिको रूपमा आमन्त्रित गरेको थियो। उहाँलाई लगातार 3 राजवंशी पुस्तकहरू, राजवंशी भाषा संविधानको 8 अनुसूची र सम्बन्धित विषयहरू 2025 र राजवंशी भाषाका वाक्यांश, मुहावरा र पहेलिया, राजवंशी भाषा सोलक र बङ्गाली भाषा 2022, राजवंशी भाषा एक पङ्क्तिमाका लागि सम्मानित गरिएको हो। अमेरिका र इरान बीचको कमजोर आन्तरिक सम्झौतालाई सुदृढ पार्ने र पश्चिम एसियाले द्वन्द्व अन्त्य गर्ने प्रयासलाई अगाडि बढाउने उद्देश्यले वार्ता आज स्विजरल्यान्डको बर्गेनस्टकमा सुरु भएको छ। वार्ता कतार र पाकिस्तानको मध्यस्थमा भइरहेको छ। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहनु भएको छ भने इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसदका सभाप्रमुख मोहम्मद बागेर गालिवाफ र विदेश मन्त्री अब्बास अरदाचीले गरिरहनु भएको छ। इरानले लेबनानमा इजरायलको निरन्तर आक्रमणका कारण होजमुख जलडम्रु फेरि बन्द भएको बताएपछि यो बैठक भएको हो। अमेरिकी सेनाले जलमार्ग सबै जहाजहरूका लागि खुला रहेको दावी गरेको छ। गत सप्ताह प्रकाशित 14 बुधे सम्झौता ज्ञापनको पहिलो खण्डमा लेबनानसहित सबै मोर्चाहरूमा युद्धविराम आवश्यक छ, जहाँ इजरायल र इरान समर्थित सशस्त्र समूह हिजाबुल्लाह बीच लडाईँ तीव्र भएको छ। रुसको कब्जामा रहेको क्रिमिया क्षेत्रमा आज आम मानिसहरूका लागि पेट्रोलको बिक्रीमाथि रोक लगाइएको छ। यो निर्णय युक्रेनले हालैमा गरेको हमलाहरूपछि लिएको हो, जसले गर्दा इन्धन आपूर्तिमाथि दबाव बढेको छ। क्रिमियाका रुस समर्थित प्रमुख सगेई अक्सियोनोवले भन्नुभएको छ कि रातभरि भएको हमलामा 4 जनाको मृत्यु भएको छ भने 28 जना घाइते भएका छन्। अहिले पेट्रोल सरकारी एजेन्सीहरूलाई मात्र दिइने उहाँले बताउनुभयो। यी एजेन्सीहरूले क्षेत्रको प्रशासन अनि सुरक्षाको काम सम्हाल्ने गर्दछ। ब्रिटेनका प्रधानमन्त्री किर स्टर्मरमाथि लेबर पार्टीका नेताको पदबाट हट्ने दबाव बढ्दै गइरहेको छ भने त्यही केही आलोचकहरूले श्री एडी बर्नहमलाई उहाँको उत्तराधिकारी बताउने माग गरेको छन्। यस सप्ताहको सुरुमा उत्तरी इङ्ल्यान्डको म्याकरफिल्ड उपचुनावमा बर्नहमको निर्णायक जितपछि यो माग अझ तीव्र बनेको छ। उहाँले नाइजेल फराजको रिफर्म युके पार्टीलाई पराजित गरेर भावी नेताको रूपमा आफ्नो स्थिति बलियो बनाउनु भएको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। नीट युजी 2026 पुनः परीक्षा आज कडा सुरक्षा व्यवस्थाका बीचमा सञ्चालन गरिएको थियो। परीक्षा देशभरिका 551 सहर र विदेशका 14 सहरहरूमा आयोजित गरिएको थियो। भारतले आगामी 25 अनि 26 जुनमा हरियाणामा 11 ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नेछ अनि तमिलनाडुको पेरिया पल्यममा रहेको एक समुद्री खाद निर्यात कम्पनीमा अमोनियम ग्यास लिक हुँदा 7 जनाको मृत्यु भएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: समाचारपछि अब समय भएको छ कार्यक्रम युवावाणीको।

नमस्कार, आदरणीय श्रोताहरू, 103.5 MHz आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणीमा म मौसम नेवालको न्यानो अभिवादन साथै यहाँहरू सबैमा अन्तर्राष्ट्रिय योग दिवसको हार्दिक शुभकामना। योग केवल शारीरिक व्यायाम मात्र होइन, यो स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैलीको आधार पनि हो। आजको व्यस्त जीवनमा योगले हामीलाई तनाव कम गर्न, मानसिक एकाग्रता बढाउन र जीवनमा सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यस विशेष अवसरमा हामी सबैलाई दैनिक जीवनमा केही समय योगका लागि छुट्याइ स्वस्थ र ऊर्जावान बन्न प्रेरित गर्न चाहन्छौँ। योगले व्यक्ति मात्र होइन, परिवार र समाजलाई पनि स्वस्थ र सशक्त बनाउन सहयोग पुर्याउँछ। आउनुहोस्, स्वस्थ जीवनका लागि योग भन्ने सन्देशलाई आत्मसात गर्दै योगलाई हाम्रो जीवनको अभिन्न हिस्सा बनाऊ। फेरि एकपटक अन्तर्राष्ट्रिय योग दिवसको हार्दिक शुभकामना। आजको युवावाणीको कार्यक्रममा हामी हजुरहरूलाई सुनाउनेछौँ मिठा मिठा गीतहरू र प्रथम गीत रहेको

आमा संसारको सबैभन्दा प्यारो व्यक्ति हुन्। आमाको माया निस्वार्थ र अपार हुन्छ। र अर्को गीत रहेको छ आवाज एल्बमबाट मेरी आमा, जसमा स्वर रहेको छ रोहित दर्नालको, शब्द संगीत सुनिल तमुको।

अर्को गीत रहेको छ लेखान्तमा के छ, जसमा स्वर रहेको छ वैशाली लामाको, शब्द जस्यन्जेन प्यासी, अनि सङ्गीत रहेको छ पेमा लामाको।

अर्को गीत रहेको छ झरी एल्बमबाट यति धेरै, जसमा शब्द रहेको छ कमल रेग्मीको, संगीत पूजन लुहागन अनि स्वर रहेको छ ज्ञान सुब्बाको।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवावाणी र अबलाई प्रस्तुता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

0: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई न्यानो स्वागत जनाउँदछु। म मुस्कान राई, यस चर्चाको सञ्चालक। आज हामी दैनिक जीवनमा योग अभ्यासका लाभहरू, विशेष गरी विद्यार्थीहरूमा यसको लाभ, योग शब्दको उत्पत्ति, अर्थ साथै योगको महत्वबारे चर्चा गर्नेछौँ। आज यस चर्चामा भाग लिन हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुश्री अर्णवी चौरसिया। उहाँ कक्षा 9 की छात्र हुनुहुन्छ तथा योग अभ्यास र योग प्रति धेरै लगनशील पनि हुनुहुन्छ। अर्णवी चौरसिया ज्यू, तपाईलाई आकाशवाणीको स्टुडियोमा स्वागत छ अनि नमस्कार टक्राउँदछु।
1: नमस्ते सबैलाई, एन्ड वार्म ग्रीटिङ्स टु अल द लिसनर्स हु आर लिस्टिङ मी टुडे थ्रु दिस प्रोग्राम। म अर्णवी चौरसिया हो र आज म धेरै खुसी छु किनभने म तपाईँहरूसँग योगाको बारेमा केही विचारहरू साझा गर्न पाउँदैछु। एज अ स्टुडेन्ट आई बिलिभ द्याट योगा इज समथिङ विच क्यान बेनिफिट इच वान अफ अस रिगार्डलेस अफ आर एज अर आर प्रोफेसन।
0: श्रोतागण, योग विश्वलाई भारतको एउटा अमूल्य योगदान अथवा उपहार हो। विगत 2015 विश्वले प्रत्येक वर्ष 21 जुनको दिन भव्य रूपमा अन्तर्राष्ट्रिय योग दिवस पालन गर्दै आएको छ भने, जसमा करोडौँ मानिसहरूले सामूहिक रूपमा योग अभ्यास पनि गर्दैछन्। इसाई र मुस्लिम देशहरूमा पनि त्यहाँका समुदायहरूले योग गरिरहेको हामी देखिरहेका पनि छौँ। र अर्णवीज्यू, योग के हो र यो शब्द कहाँबाट आएको हो अनि योग भन्नाले के बुझिन्छ?
1: यो एकदम राम्रो प्रश्न हो। योगा

0: श्रोता नमस्कार, प्रस्तुत गर्दछौ रेडियो रंगमञ्च अन्तर्गत नाटक मेरो वीर छोरा सहित भएछ। लेखक तुलसीराज शर्मा, प्रस्तुत पारसचन्द्र आली। त प्रस्तुत छ नाटक मेरो वीर छोरा सहित भएछ।
1: औ माइली, औ माइली, एक गिलास चिया पिउन हौ। भित्र कस्तो मुख सुकिसक्यो हौ। अनि औ कुन्दनको आमा, होइन के साह्रो भएको हो? एक गिलास चिया देऊ न भनेको हौ। औ मेरी मायालु, ल्याऊ न भनेको हौ।
2: एकछिन हात खाली होस् न, घरको काम गर्ने होइन, रात दिन कागज कालो पार्यो बस्यो। खुब साहित्य सेवक अरे ऐलटक, त्यहाँ त केही काम छैन त। जानौ नानी रासिनमा, मट्टी तेल दिँदैछ अरे, लिएर आइज न ल, म ऊ बाबालाई चिया बनाइदिन्छु नि।
3: छ्या, यो आमा पनि कति राग गरेको, यस्तो राम्रो गेम खेल्दै थिएँ कि आफू खेल्नु जाने पो थाहा हुन्छ। बाबा प्लिज तपाईँ जाँदिनुहोस् न ल।
1: नमस्ते अङ्कल। ए नमस्ते नानीहरू, नमस्ते नमस्ते। अनि कति कामले आउनुभयो हौ?
4: ए अङ्कल, कुन्दनलाई भेट्नु आएको नि हो, कहाँ छ त्यो?
5: नमस्ते आन्टी, जातिनु हुनुहुन्छ?
2: नमस्ते नमस्ते नानी। नानीहरू पो रहेछ। अनि कति कामले आउनुभयो? नानीहरू बस्नुहोस्, भित्रै बस्नुहोस् है।
5: आन्टी यसपालि नि इलेभेन जिआरमा भर्ती चल्दै रहेछ कि, र कुन्दनलाई खबर दिनु आएको, फर्म पनि त लिनु जानुपर्छ।
3: ए कहिले रहेछ? जुन हिँडिहालु।
2: हेर त यो केटा के भएको, सेना भर्ती भन्ने बित्तिकै यस्तो साह्रो चम्केको। जानु पर्दैन आर्मी सार्मी, यतै केही काम गर्नु। यो बाबा चाहिँ केही भन्दैन फेरि।
1: हे तेरिका, जानु देऊ न हौ भर्ती, दुनियाँ गइरहेको छ त। अब केटाको पनि रहर, फौजी मान्छे देख्नु हुँदैन। देखेनौ यसको काका छुट्टीमा आउँदा कति कुरा गर्छ फौजी जीवनको। जा नानी, जा साथीहरूसँग जा, मेरो आशीर्वाद छ, जा जा जा।
3: हुन्छ हुन्छ।
2: तिमीले नै बिगारे है बाउ चाहिँ यसलाई त। यो बाउ छोरा त नि खै एउटा कतै नभएको साहित्यकार, अर्को चाहिँ फौजी।
4: आजको पेपर लिनुहोस् लिनुहोस् लिनुहोस्, आजको पेपर लिनुहोस्। अङ्कल के चाहियो तपाईँलाई, कुन चाहिँ पेपर दिउँ?
6: एउटा खबर कागज दिनुहोस् त।
4: लिनुहोस् लिनुहोस् अङ्कल लिनुहोस्।
6: खै आजकल खबर कागजमा पनि, अरे सुजाताजी कता पाल्नुभयो?
5: अरे विनोदजी नमस्कार, हेर्नुहोस् न हिजो नाइट ड्युटी गरेको थियो कि। हो नि, यस्तो समाचार पढ्दा पढ्दा त आफूलाई पनि अति नै दुःख लागेर आउँछ। हेर्नुहोस् न, मेरो त लोग्ने पनि फौजमा छन्। हस् त, म हेरेँ नानीहरूलाई लिएर स्कुल आउनुपर्छ फेरि।
6: ए हुन्छ हुन्छ हुन्छ, हस् म पनि लागेँ। हुन्छ हस्।
4: दाजु दाजु, हामीलाई त्यो इलेभेन जिआरको निम्ति त्यो फर्म बित्दै रहेछ नि, हौ त्यो दिनुहोस् न एउटा। कसरी पर्छ हौ, लास्ट डेट कहिले छ कुनै, अनि त्यसको नियम पनि दिनुहोस् है।
1: ठिक छ ठिक छ भाइ। भाइ फर्मको चाहिँ 20 रुपियाँ, अब डिटेल्ससँग चाहिन्छ भने चाहिँ 50 रुपियाँ लाग्छ। कतिवटा दिनुपर्ने?
4: दुईवटा दिनुहोस् न अहिले, दुईवटा।
1: ल ल ल
5: दाजु, 10 वटा दिनुहोस् न, 10 वटा।
4: 10 वटा?
3: म पनि हेरौँ त हेरौँ त।
4: लो लो लो लिएर,
3: मेरो त हाइट वेट चेस सबै भ्याउने रहेछ, फेरि रनिङ पनि 2 राउन्ड मात्र त रहेछ।
4: योपालि चाहिँ हामी भर्ती लाग्ने नै भयो है साथी हो। ल फर्म भरेर बुझाइहाल्नुपर्छ। यसो गरौँ न, एउटा काहीँ चिया दोकानमा बसौँ हो, बसिओरिकन फर्मसम्म भरौँ, चिया पनि खाउँ ल। ए भइहाल्छ, हिँड्न जाउँ।
1: देख्यौ कुन्दन कि आमा, तिमीले त मलाई पत्याउँदैन थियौ नि, खालि कागज कालो पार्यो चिया त्यो भन्छौ नि। हेर त, सधैँ मेरो रचनाहरू छापिन्छ अखबारमा, देख्यौ यी पढ त, लु लु हेर त।
2: गोबो नाप्यो, यसो पैसा आउने काम भए त हो नि, केही पाउनु छैन।
3: आमा आमा,
2: ऊ आयो बेकारहरूको सरदार।
3: आमा फर्म भरेर आएँ, योपालि त स्योर हुन्छ। बरु तपाईँलाई काम पाएपछि नि आमा, सुनको बाला बनाइदिउँला, साडी किनिदिन्छु नि ल आमा।
2: नापिस, तेरो बाउले पनि पहिला त त्यसै भनेको, खै अहिलेसम्म लाउँदा लाउँदा भइसक्यो।
3: बाबा फर्म चेक गरिदिनुहोस् त। अन्त नि बाबा, 250 रुपियाँ बुझाउनु पर्छ अरे, आमाले त दिने होइन, तपाईँले नै दिनुहोस् न ल प्लिज।
1: ओके, तर खै यताले त हेरौँ, खै हेरौँ। यहाँ तेरो ठेगाना र मेरो फोन नम्बर यहाँ लेख, यहाँ हो यहाँ यहाँ यहाँ यहाँ लेख ल यहाँ बुझिस् यहाँ यहाँ कि अन्त लेख पैसा भोलि दिउँला कहिले जानुपर्छ
3: भोलि बाबा जलपाडमा
1: जलपाडमा
3: हजुर
1: ल ल ल ल ल
4: यो यो भरिहाल्छ भरिहाल्छ यार एग्जाम त राम्रो भयो यो पालि त सिलेक्ट हुन्छु होला
5: हुन्छ हुन्छ यो पालि चाहिँ श्योर सट
3: आमा बाबा म सेलेक्ट भएछु अब रङरुटको ट्रेनिङको निम्ति म जानुपर्छ
2: रङरुटको ट्रेनिङको निम्ति किन जानु पर्यो नजान नानी म कसको मुख हेरेर बस्नु
1: होइन हो माइले जानु देऊन हो ट्रेनिङ गरोस् हेत्तेरिका देशकी सेवा गर्नु त अति नै राम्रो काम पो हो त फेरि यस जमानामा सरकारी नोकरी जसो गएले कहाँ पाउँछ हौ पाउँदैन हाम्रो छोरा त हुनहार छ फिट छ यसैले पो त्यसले त्यो पद पाएको त जा छोरा जा मलाई तँ माथि गर्व छ देशको सेवा गर जा जा
2: नानी सानो छँदा दस थारा दुध पियाएर हुर्काए लड्छस् पर्छस् कि भनेर जोगाए अब त तँ जवान भएछस् आमाको कुरो तँलाई दिगदार लाग्छ अघि जा बाबु राम्रोसँग ट्रेनिङ गर चिठी पत्र पठाउँदै गर्नु है ल
1: आमा बाबाको नाम उज्जवल पार्नु छोरा लाखको छोरा बन्नु असुविधा भए खबर गर्नु फोन छ फोन गर्नु भगवान्ले सधैँ तेरो रक्षा गरौँ ल नानी है ल
7: यसरी नै केटाकेटीहरू सबै आआफ्नो ब्याग बोकेर हात हलाउँदै बिदा लिन्छन् त्यसैको पन्ध्र दिनपछि दसैँको चाड चारैतिर रङ्गी चङ्गी भएको हुन्छ घरमा टिका लाउन आउनेहरू सन्तान सम्झेर आउँछन् यसरी नै दिदी भेट्न र टिका लाउन बहिनी ज्वाइँ र छोराहरू आइपुग्छ
1: माइली हेर त साली केटी ज्वाइँ नानीहरू आएछ है लु आउ आउ लु भित्र आउ लु होइन मैले नाता के हुन्छ
5: एकदम
2: सन्चै तिमीहरू नि कस्तो छ
5: एकदम सन्चै सुने अन्त कुन्दन पनि फर्स्टमा पो लागेछ है चाडबाड सकेर त जानु
2: जानु पर्थ्यो नि त सुन्ने पारेर के गरेको होला

0: यस्तो राम्रो दिनमा कस्तो कुरा लिएर अशान्ति फैलाएको? मन दुखाउनुहोस् न दिदी, छोरा ट्रेनिङमा त गएको छ, फेरि छुट्टीमा त आइहाल्छ त, अन्त किन मन दुखाउनु भएको?
1: बढियामा मलाई साह्रै भोक लाग्यो, खाना दिनुहोस् न।
2: ल ल ल ल, जाऊ आइज, तिमीहरूको लागि मैले के पकाइराखेको छु नि लुहिन। औ कुन्दनको बाबा, जानुहोस् त अक्षता जमाला तयार पार्नुहोस्, नानीहरूलाई टिका लगाइदिनु पर्छ। अन्त तपाईँको पनि आज कता कवि सम्मेलन कि के छ भनेको होइन, कति बेला जान्छ?
3: त्यो त एक बजीतिर हो, एक बजीतिर के भइहाल्छ त्यो कि। लु म टिकाहरू तयार गर्दै गर्छु, तिमी खाना पिनाको प्रबन्ध गर है।
2: ल
3: लु ल, साली केटी बस्दै गर है। अहिले खै यस्तै छ भतामा खै के। ल ल राखेर ल सुरु गरौँ है। है ल त यता लु नानी, तिमी यता बस, यता बस। ल ल ल ल, सुरु गरौँ है त। ल अब पहिला अब साली, अब यता अब ज्वाइँ भनौँ या भाइ भनौँ, छाड भाइ। ल अब लगाइदिए ल। ओम आयु द्रोण सुते श्री हौ दशरथे, शत्रु चाहिँ आर गावे। ल है, तपाईँहरूलाई माता भवानीले घर परिवारको लालन पोषण गर्नु शक्ति दिउन्, राम्रो कमाइ होस्, दुःख बिमार नलागोस्। ल है, मैले टिका दिएँ, मेरो आशीर्वाद त यस्तै हुन्छ है।
2: लु न त बाबा, यो बहिनीलाई अलिकति जमारा आशीर्वाद। लु यो बहिनीलाई, बहिनीलाई देऊ न।
3: कति कति हाल्यो अघि मैले भने जति हाल्यो?
2: अब चुप लागेर देऊ न, जति भए पनि हालेँ नि मैले भरे
3: भन्नुलाई। यो त खुद्रा पैसामा एक रुपियाँ हाल्यो कि हाल्यो?
2: हाल्यो हाल्यो, चुप लागेर देऊ न, कति हल्ला गरेको।
3: ल ल भइहाल्छ भइहाल्छ। लु ल है ल है, लु पहिला यहाँ साली केटीलाई अलिकति भेनाबाट यति हो, खालि यो आशीर्वाद मात्रै
2: हुन्छ
3: भाइ।
4: हुन्छ हुन्छ,
3: ज्वाइँ भने भाइ भन्नु। लु थापु,
2: ज्वाइँको यहाँ छ, ज्वाइँलाई यहाँ छ।
3: ल नानी, ल ल तिमीलाई, ल ल ल ल,
2: यो यो ठुलो केटालाई देऊ, यो यो नानीलाई, यो
3: भाइ। ल ठिक छ,
2: लु यो छोरालाई देऊ त, यो चाहिँ क्या
3: हो
2: छोरालाई
3: खै, बुढो भएपछि त्यस्तै हो दिमाग खै।
2: के गर्नु, यस्तो दसैँ तिहार आउँदा त कुन्दनको कस्तो याद आउँछ नि, के गर्नु, अब काम लिएर गइहाल्यो।
3: होइन हौ होइन, अब त्यस्तो हलो मन नगर न मैले, अर्को साल हाम्रो छोरा पनि यसरी नै साली र हाम्रो भाइ जस्तो बुहारीलाई पनि लिएर आउँछ होला नि त, त्यति बेला मिलेर टिका लगाइदिउँला होइन, त्यति बेला खुसी भइहाल्छौँ नि, राम्रो काममा गएको छ, देशको सेवाको निम्ति टिका आएको छ नि त। लु खानापिना देऊ है यिनीहरूलाई, म हिँडेँ कार्यक्रमतिर।
2: लु
3: ल है ल है, लु
2: भरे अलिक छिटै आउनु है।
0: यसरी हप्ता दिन बितेर गएपछि एक बिहान हुलाकी दाई पत्र लिएर आउँछन्।
5: को हुनुहुन्छ, घरमा को हुनुहुन्छ?
2: हजुर को?
5: ए यो तपाईँको चिठी आएको छ हौ।
2: चिठी?
5: हेर्नुहोस् न, हाम्रो त दसैँको छुट्टी पनि हुँदैन।
2: ए अब के गर्नु, ड्युटी त्यस्तै त हो। हुन्छ धन्यवाद नानी। औ कुन्दनको बाबा, हेर्नुहोस् त कुन्दनको चिठी आएछ, के लेखेको रहेछ, छिटो आउनुहोस् न, पढ्नुहोस् न हौ।
3: ए खै हेर्नु देऊ न पहिला,
2: पनि कता गयो, म यहाँ बस्नु, छिटो पढिहाल्नुहोस् त, मलाई त कस्तो लागिसक्यो हौ।
3: ल ल पढ्दैछु पढ्छु ल। खै हौ आँखा पनि खै। प्यारो आमा बाबा,
6: सादर ढोक, म यहाँ सन्चै छु, तपाईँहरू पनि कुशलै हुनुहुन्छ होला। हाम्रो ट्रेनिङ सकिन लागेको छ, दसैँमा तपाईँहरूको साह्रै याद आयो, अर्को पटक त सँगै मनाउनु पाइन्छ होला, गाउँघरमा सबैलाई मेरो सम्झना छ भनिदिनु होला।
3: तपाईँको छोरा कुन्दन।
2: मेरो छोरा यही छ जस्तै लाग्यो।
0: हालसालै बोर्डरमा केही झैझमेला भइरहेको हुन्छ र रङरुट सहित अन्य सैनिकहरूलाई बोर्डरमा लडाईँको निम्ति पठाइन्छ। यसरी दसैँको चाड बितेर गएपछि तिहारको रमझम चारैतिर देखा पर्छ। छोरा अन्यत्र भए पनि नेपालीले चाडपर्वलाई अति नै महत्त्व दिन्छन्। यसै संस्कृतिलाई पालन गर्दै लक्ष्मी पूजाको दिन आमाले घर गोबरले लिपलाप गरिरहेका हुन्छन्।
2: कुन्दनको बाबा, औ कुन्दनको बाबा, गाई पुजेर आउनु भयो?
3: अँ भर्खरै सके
4: बढी आमा, हामी पनि आइपुग्यौँ है।
2: लौ भैलिनी त राति पो हो त केटाकेटी हो अहिले नै आएको तिमीहरू
3: बस बस बस नानीहरू बस बस बस होइन माइली
2: हजुर
3: आज आँसु कवि लक्ष्मी प्रसाद देवकोटाको जन्मदिवसको कार्यक्रम त सन्त जोसेफ पाठशालामा धुमधामसित मनाइने भएको छ मलाई त बोलाएको पो छ त हौ त्यहाँ त
2: ल हो र गएर चाहिँ छिटै आउनुहोस् है
3: ल ल ल ल नानीहरू तिमीहरू भैलिनी को तयारी गर्दै गर खेल्दै गर है ल मेरो अब कार्यक्रम पनि छ अब के गर्नु म अलिकति कविता कोर्नु बसेँ है त ल म सुन्दैछु कविता कोर्दै भए पनि यताको पनि सुन्छु नि तिमीहरूको पनि ल मेरो मुगा
2: फेरि लेख्नु बस्नु भएछ बरु यसो लक्ष्मी पूजाको तयारी गरिराख्नु नि हौ दैलोमा मालाहरू लगाइदिनु यी हेर्नुहोस् त यो थालमा दियो बनाइराख्नु नि अन्त पूजा स्थान पनि मिलाइदिनु नि ल
3: अहिले भइहाल्छ एकैछिन म सकिहालेँ नि ल म सकेर आइहाल्छु
0: नेपाली साहित्यका उज्ज्वल नक्षत्र लक्ष्मी प्रसाद देवकोटाको जन्मदिवसको पावन उपलक्ष्यमा उपस्थित साहित्यकार महानुभावहरूमा मेरो न्यानो अभिनन्दन टक्राउँदछु कार्यक्रम सुरु गर्न अघि म आजको प्रमुख अतिथिको रूपमा श्री कमल रायज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु यसरी कार्यक्रमलाई अघि बढाउँदै स्वागत नृत्य राखिदिनु हुन नानीहरूलाई अनुरोध गर्दछु

0: र नानीहरूको यति रमाइलो नृत्य र आमाको माया झल्किएपछि आजको दिनलाई अझ रमाइलो बनाउन खुल्ला कविता प्रतियोगिता राखिएको थियो र छनौट भएका कविताहरू त्यसमा यी तीन छन्। एकमा मेरो वीर छोरो शहीद भएछ, दोस्रो चक्रव्यूह र तेस्रो आदिकवि भानुभक्त तिमी। यस कविताका कविहरूलाई पालैपिछे आफ्नो कविता पेश गरिदिनु हुन म यहाँ नम्र निवेदन टक्राउँदछु। र कविताको प्रथम कविता लिएर आउनुहुनेछ मेरो वीर छोरो शहीद भएछ। यस कवितालाई लिएर आउनुहुँदैछ हाम्रो ख्यातिप्राप्त कवि श्री कमल प्रभातज्यू। र अब हामी कार्यक्रमको अन्तमा आइपुग्यौँ र कार्यक्रमलाई समापन गर्नको निम्ति धन्यवाद ज्ञापन गर्नको लागि श्री चन्द्र शर्माज्यूलाई डायसमा निम्त्याइरहेछु।
1: आजको कार्यक्रमलाई सफल पारिदिन हुन आफ्नो बहुमूल्य समय दिई उपस्थित हुनुभएका आजका प्रमुख अतिथि, मुख्य अतिथि तथा गण्यमान्य साहित्यकारहरू, साथै सुन्दर नृत्य प्रस्तुत गर्ने मेरा प्यारा नानीहरूलाई मुरीमुरी धन्यवाद टक्राउँदै सबैमा तिहारको मङ्गलमय शुभकामनासहित मुरीमुरी धन्यवाद टक्राउँदै कार्यक्रम समाप्त भएको घोषणा गर्दछु।

0: भाइ नानी म पनि आइपुग्यो अब ल अब चाहिँ रमाइलो गर्नुपर्छ है
1: कुन्दनको बाबा यता त तयारी भयो सृजनाले फुलको माला उन्दैछ सधैँ त कुन्दन हुन्थ्यो आज त छैन नराम्रो लाग्यो मलाई त
2: होइन हो माइनी तिहारको रातमा यसो पटेका पनि पर्खाउँथ्यो
1: त्यही त
2: अहिले त लडाइँमा बोर्डरमा होला हे भगवान् हाम्रो छोरालाई लामो आयु दियोस् है ल है भगवान्
3: बढियामा पनि अर्को साल त आइहाल्छ नि कुन्दन दादा किन मन खल्लो पार्नुहुन्छ तपाईँको त माइती आउँछन् मेरो पो हातको टिका लाउने

0: हेलो हेलो शर्माज्यू
1: हेलो हेलो हजुर भन्नुहोस्
0: हेलो शर्माज्यू सुन्नुहोस् न
1: हजुर हजुर
0: तपाईँको कविता मेरो वीर छोरो शहीद भएछले साहित्य पुरस्कार प्राप्त गरेको छ र तपाईँलाई धेरै धेरै बधाई छ
1: र
0: त्यसैले आज हामी आजको दिन 2 बजे प्रेक्षागृहमा तपाईँलाई निम्ताइरहेको छौँ आउनु होला है एकदमै
1: राम्रो खबर सुनाउनु भयो तपाईँलाई पनि धन्यवाद छ है
0: धन्यवाद
1: हेर त मैले कागज मैला पारेको भन्थ्यो नि मेरो कविताले नि प्रथम पुरस्कार पाएछ
2: के भन्छ यो मान्छेले के भयो अरे
1: होइन हौ मैले कविता कोर्दिनँ तिमीले के साह्रो कागज मैला पारेको भन्थ्यौ नि मैले लेखेको कविताले प्रथम पुरस्कार पाएछ नगद राशि 50,000 बुझ्यौ आज 2 बजी बोलाएको छ मलाई त्यहाँ
2: सबै लाग्यो मलाई चाहिँ हे भगवान् तपाईँलाई धेरै धेरै धन्यवाद छ है बल्ल बल्ल बल्ल बल्ल आज राम्रो दिन देख्न पाएँ है कति वर्षमा
1: हेर खुसी भएको पैसा भनेपछि
3: आदरणीय साहित्यिकगण लक्ष्मी पूजाको दिन भएको कविता गोष्ठीमा कमल प्रभात ज्यूद्वारा रचित कविता मेरो वीर छोरो शहीद भएछले प्रथम पुरस्कार प्राप्त गरेको छ र प्रभातजीलाई यस मञ्चमा पुरस्कार ग्रहण गर्नको निम्ति निम्त्याउँदछु र प्रभातजीलाई फेरि पनि एकचोटि त्यो कविता पठन गरिदिनु होला भन्ने आग्रह पनि गर्दछु
4: हेलो हेलो हेलो मेरो कविता पाठ सुरु गर्न लागिरहेछु मेरो कविताको शीर्षक छ मेरो वीर छोरो शहीद भएछ ल मलाई मेरो शीर्षक मैले त्यस्तै राखेको छु किनभनेदेखिलाई मेरो आफ्नै छोरो पनि 11 JR भर्ती भएर गएको छ त्यसले गर्दा हजुर हेलो भाइ यो एकछिन सुन्दै गरिदिनुहोस् न यो
5: हुन्छ
4: हजुर ल हजुर त्यो के रहेछ हजुर ए हस् हस् माफ गर्नु होला यो मोबाइलले खै केही काम गर्नै दिँदैन र विशेष मैले भन्दै थिएँ मेरो कविताको शीर्षक छ मेरो वीर छोरा शहीद भएछ
5: हेलो हजुर हजुर
4: त मलाई गर्व लाग्छ मेरो आफ्नै छोरा पनि 11 JR भर्ती भएर गएको छ आफ्नो देशको सेवा गर्नुको निम्ति मलाई यो कुरोमा गर्व लाग्छ आफू साहित्यकार
5: हेलो
4: भए त मेरो छोरा मेरो छोरा
5: प्रभाज्यू
4: हजुर
5: प्रभाज्यू तपाईँको खबर रहेछ
4: हजुर के होला नि के खबर
5: जरुरी खबर रहेछ
4: ए हुन्छ हेलो हेलो हजुर ए
5: बाबा
3: कृपया सबैजना शान्त भइदिनुहोस् कृपया सबैजना शान्त भइदिनुहोस् शान्त भइदिनुहोस् कृपया सबैजना शान्त भइदिनुहोस् भर्खरै मात्र एउटा अति नै दुःखपूर्ण समाचार प्राप्त भएको छ हाम्रो होनहार कवि श्री कमल प्रभातज्यूका छोरा 11 JR कार्यरत थिए बोर्डरको युद्धमा उहाँ शहीद भएछन् यतिकैमा चारजना सैनिक पोसाकधारी सिपाहीहरू कुन्दनको घर सोद्धै सोद्धै आइपुग्छन् आमाले देखेर अत्तालिँदै ऊ मेरो छोरा आएछ भन्दै फौजी भएतर्फ जान्छिन् र भन्छिन्
2: मेरो कुन्दन खै खै मेरो कुन्दन
6: मेरो कुन्दन खोइ खोइ भन न मेरो कुन्दन
3: कसैले केही भन्न सक्दैनन् शिर निहुराएर उभिन्छन् बाबा र अन्य केही स्त्रीहरू आमालाई देखेर आँसु थाम्न सक्दैनन् र रुन्छन् लुगाले मुख छोपेर र छेमा आएर आमालाई लिएर जान्छन् यतिकैमा एक फौजी आउँछन् र बाबा कहाँ गएर केही कागज पत्र देखाएर सही गर्न लगाउँछन् र भन्छन्
7: हमारे जवान कुन्दन शर्मा घुसपैठियों से लड़ते लड़ते सीने में गोली लगने से शहीद हो गए हम उस वीर पुत्र का शव लेके आए हैं कृपया शव लाने का अनुमति दे
6: ठीक है ठीक
3: र यतिकैमा आमालाई छेमाले समाएर लिएर आउँछन् छोराको लास आँगनमा लडेको देखेर आमा एकैछिन त छक्क पर्छिन् फेरि आफूलाई सम्हाल्नु नसकेर पग्ली जस्तो कराउन थाल्छिन् आमा चाहिँले गोली लागेको छाती मुसार्दै आँसु झार्छिन् र कुन्दन कुन्दन भन्दै चिच्याएर लासमाथि मुर्छा पर्छिन् केही क्षणमा होस फर्किँदा फौजी दस्तुर अनुसार श्रद्धाञ्जलीको निम्ति खादा चढाइन्छ बिगुल बजाइन्छ र झन्डा ओढाइन्छ

0: बाबा आमा कहाँ लिएर रुन्छन्, बहिनी छेमा पनि उनीहरूको साथ साथै रुन्छन्, अन्य गाउँलेहरू पनि रुँदै गरेका हुन्छन्।
1: यतिन्जेल सुन्नुभयो नाटक मेरो वीर छोरा सहित भएछ। लेखक हुनुहुन्थ्यो तुलसीराज शर्मा, प्रस्तुता पराशन्द्र आले, प्रस्तुतिकरण सहयोगी विनिता लामा, अनि यस नाटकमा अंशग्रहण गर्ने कलाकारहरू थिए सोइन्द्र तामाङ, सुबोध शर्मा, महेन्द्र बागदास, राजा सेवा, रामकुमार प्रधान, लक्ष्मी प्रधान, सबनम प्रधान, प्रीतम कुमार छेत्री अनि निर्मल गुरुङ। यो नाटक प्रसारण भयो आकाशवाणी खरसाङ केन्द्रबाट।